नमस्कार श्रोता, शुभ प्रभात। मीडियम वेबको 213.67 मीटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई मोबाइल एप न्यूज अन एआईआरमा पनि सुनिरहनु भएको छ। श्रोता, विक्रम सम्बत 2083 साल असार महिनाको 17 गते साथै ईस्वी सम्बत 2026 जुलाई महिनाको 1 तारीक आज हो बुधबार। श्रोता, समय हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानको 6:32 भइसकेको छ र आकाशवाणी गान्तोक सुनिरहनुभएका श्रोतागणलाई न्यानो स्वागत जनाउँदै शुरू गर्दछौ आजको हाम्रो बिहानी प्रसारण सेवा यो मंगलध्वनीबाट।

श्रोता महात्मा गान्धी भन्नुहुन्छ, मानिस आफ्नै सोचाइको उत्पादन हो, व्यक्ति त्यही बन्छ जे ऊ सोच्दछ। हजुर श्रोता, यसै भनाइको साथमा अब प्रस्तुत छ कार्यक्रम भक्ति प्रभात।

श्रोता, मानिसको जीवनमा विभिन्न मोडहरू आउँछन्, कहिले सुखको त कहिले दुःखको। जीवनका यी मोडहरूमा हामीले बिर्सनु नहुने कुरा ईश्वरको भक्ति हो, जसले हामीलाई सकारात्मक ऊर्जा प्रदान गर्छ। श्रोता, कार्यक्रम भक्ति प्रभात अन्तर्गत आज यहाँहरूलाई सुनाउनेछौ कलाकार भक्तराज आचार्यको आवाजमा सजिएका विभिन्न भक्तिमय भजनहरू। त श्रोता, कार्यक्रमको पहिलो भजन सुनौं।

श्रोता हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले कार्यक्रम भक्ति प्रभात अन्तर्गत सुन्दै हुनुहुन्छ कलाकार भक्तराज आचार्यको आवाजमा सजिएका विभिन्न भक्तिमय भजनहरू। त श्रोता, कार्यक्रमको अन्तिम भजन सुनौं।

0: हवस्त श्रोता कलाकार भक्तराज आचार्यको आवाजमा सजिएको यसै भक्तिमय भजनसँगै आजको हाम्रो भक्ति प्रभात कार्यक्रम यही पूरा हुन्छ। श्रोता, हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, समय हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6:53 भइसकेको छ र श्रोता अब यो सुन्नुहोस् आज बिहानको 10:30 प्रसारण गरिने कार्यक्रम सम्बन्धी जानकारी। यस जानकारीको लगत्तै पछि 6:55 अनि 7 बजे यहाँहरूलाई आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ क्रमैले संस्कृत अनि हिन्दी समाचार। यसै गरी 7:05 श्रोताहरूमाझ प्रस्तुत गर्नेछौ पुराना सदाबहार हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम गोल्डन मेलोडीज। 7:25 यहाँहरूलाई आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ नेपाली समाचार। यसै गरी 7:35 श्रोताहरूमाझ प्रस्तुत गर्नेछौ सूचना अनि विविध कार्यक्रम प्रणाम सिक्किम। बिहानको 8 बजे अनि 8:15 यहाँहरूलाई आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजी समाचार। यसै गरी 8:30 यहाँहरूलाई आकाशवाणीको उत्तर पूर्वी सेवा सिलोङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ अंग्रेजी समाचार। 8:40 श्रोताहरूमाझ प्रस्तुत गर्नेछौ आधुनिक नेपाली गीतहरूको कार्यक्रम गीतिमाला। यसरी नै 9 बजे प्रस्तुत गर्नेछौ मुख्य समाचार। 9:02 प्रस्तुत गर्नेछौ पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजलि भने 9:30 प्रस्तुत गर्नेछौ कार्यक्रम स्वास्थ्य सल्लाह। यसै गरी 10 बजे प्रस्तुत गर्नेछौ मुख्य समाचार भने 10:02 श्रोताहरूमा
1: सम्प्रति वार्ताः श्रूयन्ताम् प्रवाचिका निधिः झा। अथ वार्ताः। प्रधानमन्त्री नरेन्द्र मोदी ह्यः ईरानस्य राष्ट्रपतिना डॉ मसूद पेजेश्कियन इत्यनेन सह दूरभाषमाध्यमेन सम्भाषणम् अकरोत्। सम्भाषणावधौ राष्ट्रपतिना पेजेश्कियन इत्यनेन पश्चिमेशियायाः घटनाक्रमस्य विषये प्रोदीरितम्। प्रधानमन्त्रिणा उभयोर्देशयोर्मध्ये सञ्जातं सहमतिं स्वागतीकृतम्। सहैव तेन भारतस्य निरन्तरनीतिः पुनः प्रतिपादिता यत्

गराउन भनी उपस्थित भइसकेका छौं पुराना सदाबहार हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम गोल्डन मेलोडीज लिएर। आकाशवाणी गान्तोक सुनिरहनुभएका श्रोतागणलाई म कार्यक्रम संचालक महेश छेत्री कार्यक्रम गोल्डन मेलोडीजमा न्यानो स्वागत जनाउँदछु। त श्रोता, कार्यक्रम गोल्डन मेलोडीज अन्तर्गत रहेको पहिलो गीतको चलचित्र विषय कुरा गर्नुपर्दा सन् 1957 हिन्दी चलचित्र जगतमा आएको चलचित्र हो आगरा रोड। फिल्म निर्देशक रविन्द्र डाबेले निर्देशन गरेको यस चलचित्रमा कलाकार सकिला, विजयानन्द र भगवान दादाको मुख्य अभिनय रहेको छ। यस चलचित्रका गीतहरूलाई कलाकार रोशनले संगीतबद्ध गरेका हुन् भने कलाकार गीता दत्त, मोहम्मद रफी, सहमसाद बेगम र मन्नादेले यस चलचित्रका गीतहरूमा स्वर भरेका छन्। त श्रोता, सुनौ यस चलचित्रबाट कलाकार गीता दत्त र मन्नादेको आवाजमा कार्यक्रमको यो पहिलो गीत।

श्रोता, सन् 1957 हिन्दी चलचित्र जगतमा आएको चलचित्र हो अपराधी कौन। फिल्म निर्देशक असित सेनले निर्देशन गरेको यस चलचित्रमा कलाकार अभय भट्टाचार्य, माला सिन्हा र गंजन जगिरदारको मुख्य अभिनय रहेको छ। यस चलचित्रका गीतहरूलाई कलाकार सलिल चौधरीले संगीतबद्ध गरेका हुन् भने कलाकार आशा भोसले, मन्ना दे र गीता दत्तले यस चलचित्रका गीतहरूमा स्वर भरेका छन्।

श्रोता हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले कार्यक्रम गोल्डन मेलोडीज अन्तर्गत सुन्दैनुहुन्छ विभिन्न पुराना सदाबहार हिन्दी चलचित्रका गीतहरू। त श्रोता, कार्यक्रमको अघिल्लो गीतको चलचित्र विषय कुरा गर्नुपर्दा सन् 1957 हिन्दी चलचित्र जगतमा आएको चलचित्र हो बारिश। फिल्म निर्देशक शंकर मुखर्जीले निर्देशन गरेको यस चलचित्रमा कलाकार देवानन्द र नूतनको मुख्य अभिनय रहेको छ। यस चलचित्रका गीतहरूलाई कलाकार सी रामचन्द्रले संगीतबद्ध गरेका हुन् भने कलाकार सी रामचन्द्र, लता मंगेशकर, आशा भोसले, तलत महमूद र मोहम्मद रफीले यस चलचित्रका गीतहरूमा स्वर भरेका छन्। त श्रोता, सुनौ यस चलचित्रबाट कलाकार लता मंगेशकरको आवाजमा कार्यक्रमको अघिल्लो गीत।

श्रोता हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले कार्यक्रम गोल्डन मेलोडीज अन्तर्गत सुन्दिनुहुन्छ विभिन्न पुराना सदाबहार हिन्दी चलचित्रका गीतहरू। त श्रोता, कार्यक्रमको अन्तिम गीतको चलचित्र विषय कुरा गर्नुपर्दा, सन् 1957 हिन्दी चलचित्र जगतमा आएको चलचित्र हो बडे सरकार। फिल्म निर्देशक किशोर साहुले निर्देशन गरेको यस चलचित्रमा कलाकार किशोर साहु र कामिनी कौशलको मुख्य अभिनय रहेको छ। यस चलचित्रका गीतहरूमा कलाकार ओपी नैयरले संगीतबद्ध गरेका हुन् भने कलाकार मोहम्मद रफी, गीता दत्त र आशा भोस्लेले यस चलचित्रका गीतहरूमा स्वर भरेका छन्। त श्रोता, सुनौ यस चलचित्रबाट कलाकार आशा भोस्लेको आवाजमा कार्यक्रमको यो अन्तिम गीत।

नमस्ते श्रोता, चलचित्र बढे सरकारबाट कलाकार आशा भोस्लेको आवाजमा रहेको यसै गीतसँगै आजको हाम्रो पुराना सदाबहार हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम गोल्डन मेलोडिज यहीँ पुरा हुन्छ। श्रोता, हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, समय हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 7:25 हुने लागिरहेको छ र अबको केही क्षणमा यहाँलाई आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरिसक्नेछौ। नेपाली समाचार प्रतीक्षा गर्नुहोला।

नमस्कार, यो आकाशवाणी हो, समाचार सिल्वेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले हिज छात्रहरूलाई शिक्षालाई एक न्यायसंगत अनि समावेशी समाज निर्माणको साधनको रूपमा उपयोग गर्ने आह्वान गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज इरानका राष्ट्रपति डाक्टर मसूद पेजेस्कियानसित टेलिफोन मार्फत बातचीत गर्नुभयो। विकसित भारत रोजगार अनि आजीविका ग्यारेन्टी मिशन ग्रामीण अधिनियम आजदेखि लागू हुनेछ। जापानकी प्रधानमन्त्री सनाया ताकाइची तीन दिनको भारत भ्रमणका लागि आज बेलुकी नयाँ दिल्ली आइपुग्नुहुनेछ। अनि फिफा विश्वकपको राउण्ड अफ 32 को म्याचमा फ्रान्सले स्वीडनलाई 3-0 पराजित गरेको छ।

समाचार विस्तारमा राष्ट्रपति द्रौपदी मुर्मूले हिज आन्ध्र प्रदेशको विशाखापट्टनममा केन्द्रीय जनजातीय विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा छात्रहरूलाई शिक्षालाई एक न्यायसंगत अनि समावेशी समाज निर्माणको साधनको रूपमा उपयोग गर्ने आह्वान गर्नुभयो। उहाँले भन्नुभयो, शिक्षित युवाहरूलाई केवल आफ्नो प्रगतिका लागि मात्र होइन तर कमजोर वर्गको उत्थान अनि राष्ट्र निर्माणमा योगदान दिन प्रयासरत रहन पर्नेछ। राष्ट्रपतिले छात्रहरूसित सामाजिक परिवर्तनको वाहक बन्ने आग्रह गर्दै भन्नुभयो, शिक्षाको उद्देश्य केवल रोजगार सुरक्षित गर्नु मात्र होइन तर समाज, संस्कृति, परम्पराहरू अनि आर्थिक प्रगतिलाई बलियो गर्नु हो। उहाँले भन्नुभयो, प्रत्येक शिक्षित युवाले पछि परेकाहरूलाई अघि बढ़ाउनमा मदत गर्न जरूरी छ अनि 2047 एक विकसित भारतको लक्ष्यलाई प्राप्त गर्नमा योगदान दिन पर्नेछ। सार्थक शिक्षाको महत्वमाथि राष्ट्रपतिले भन्नुभयो, छात्रहरूले अकादमिक शिक्षालाई व्यावहारिक ज्ञानको साथ जोड्न जरूरी छ अनि तीव्र गतिमा बदलिरहेको विश्वको मांगलाई पूरा गर्न नयाँ कौशल प्राप्त गरी आफ्नो समुदाय, संस्कृति अनि परम्पराहरूसित जोड़िन आवश्यक छ। उहाँले भन्नुभयो, केन्द्रीय जनजातीय विश्वविद्यालय जस्ता सामाजिक न्यायको उद्देश्यले स्थापित संस्थानहरूको जनजातीय शिक्षा, स्वास्थ्य सेवा, कौशल विकास, आजीविका अनि वन अधिकारलाई बढ़ावा दिने ठूलो जिम्मेवारी रहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो इरानका राष्ट्रपति डाक्टर मसूद पेजिस्क्यानसित टेलिफोन मार्फत बातचीत गर्नुभयो। राष्ट्रपति पेजिस्क्यानले श्री मोदीलाई पश्चिम एशियामा चलिरहेको हालको घटनाक्रमको जानकारी दिनुभयो। प्रधानमन्त्री मोदीले विभिन्न पक्षबीच हालको सहमतिको स्वागत गर्नुभयो तथा सबै मुद्दाहरूको समाधान बातचीत अनि राजनयिक माध्यमले गरिनुपर्ने भारतको अडान दोहोर्याउनुभयो। श्री मोदीले पश्चिम एशियामा स्थायी शान्ति अनि स्थिरता तथा सुरक्षित नौवहन अनि वाणिज्यका लागि सतत प्रयासहरूमा बल दिनुभयो। यसै गरी इरानी राष्ट्रपतिले शान्ति, स्थिरता र क्षेत्रीय सहयोग प्रवर्धन गर्न प्रधानमन्त्री मोदीको व्यक्तिगत प्रयासको प्रशंसा गर्नुभयो। इरानी दूतावासले भनेको छ, कुराकानीको क्रममा राष्ट्रपति पेजिस्क्यानले भारतमा ब्रिक्स ऊर्जा मन्त्रीहरूको बैठक सफल भएकोमा सन्तुष्टि व्यक्त गरे। भारतसँगको सम्बन्धलाई अझ सुदृढ पार्ने इरानको प्रतिबद्धता दोहोर्याउँदै राष्ट्रपति पेजिस्क्यानले दुई देशबीचको सम्बन्ध ऐतिहासिक सम्बन्ध र पारस्परिक सम्मानमा आधारित रहेको बताउनुभयो। केन्द्र सरकारले आजदेखि आरम्भ हुने पखवाड़ाका लागि पेट्रोल, डिजल अनि विमानन इन्धनमा निर्यात शुल्कको दर संशोधित गरेको छ। वित्त मन्त्रालयको अधिसूचना अनुसार संशोधित दरहरूमा पेट्रोलमा निर्यात शुल्क 4 रूपियाँ प्रति लिटर निर्धारित गरिएको छ, जबकि डिजल शुल्क अब 14 रूपियाँबाट घटेर 8 रूपियाँ 50 पैसा भएको छ। विमानन इन्धनको निर्यातमा विशेष अतिरिक्त उत्पाद शुल्क 12 रूपियाँ 50 पैसाबाट घटेर 7 रूपियाँ 50 पैसा गरिएको छ। अधिसूचनामा भनिएको छ, जब पहिलोचोटि निर्यात शुल्क लगाइएको थियो तब सरकारी तेलको तेल कम्पनीहरूले नेपाल, भूटान, बंगलादेश अनि श्रीलंकालाई पेट्रोल, डिजल अनि एटीएफको निर्यातमा छूट दिएको थियो। विकसित भारत रोजगार अनि आजीविका ग्यारेन्टी मिशन ग्रामीण अधिनियम आजदेखि लागू हुनेछ। ग्रामीण विकास मन्त्रालयले भनेको छ, बीबीजी रामजी अधिनियम अन्तर्गत प्रत्येक वित्तीय वर्षमा 125 दिनको रोजगारको ग्यारेन्टी हुनेछ। यसले ग्रामीण भारत सशक्त बन्नेछ। हाम्रो संवाददाताले बताए अनुसार वर्तमान वित्तीय वर्षमा यस योजना कार्यान्वयनका लागि 95,692 करोड़ रूपियाँको प्रावधान गरिएको छ। केन्द्रीय श्रम तथा रोजगार मन्त्री डाक्टर मनसुख मांडवियाले नयाँ दिल्लीमा कर्मचारी राज्य बीमा निगमको 198 बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा निगमको स्वास्थ्य सेवालाई बलियो गर्ने, चिकित्सा शिक्षाको विस्तार गर्ने अनि संगठनात्मक दक्षता अनि सेवामा सुधारको उद्देश्यले धेरै महत्वपूर्ण निर्णयहरूलाई मंजूरी दिएको छ। बीमित व्यक्तिहरूका लागि बेरोजगारी भत्ता योजना, अटल बीमित व्यक्ति कल्याण योजनालाई भोलिदेखि आगामी वर्ष 30 जूनसम्म बढ़ाएको छ। यसका साथै नयाँ ईएसआई अस्पतालहरूको प्रवर्धन अब सीमा निगमद्वारा गरिनेछ, जसले उच्च गुणवत्ता भएको स्वास्थ्य सेवाहरू सुनिश्चित गर्न सकियोस्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @ANNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। केन्द्रीय वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले वित्तीय सेवा, वित्तीय प्रौद्योगिकी, डिजिटल भुक्तान अनि उदाउँदो प्रौद्योगिकीमा सहयोग बढ़ाएर भारत अनि ग्रीस बीच आर्थिक सम्बन्ध बलियो गर्न विचार विमर्श गर्नुभयो। ग्रीसका आर्थिक अनि वित्त मन्त्री किरियाकोस पियराकिससितको भेटमा दुवै पक्षले साझा समृद्धिलाई बढ़ावा दिनका लागि भारत अनि ग्रीसका संस्थानहरूबीच गहिरो सहयोगको सम्भावनामा

0: पनि विचार गरे। श्री गोयलले ग्रीसको अवसंरचना अनि परिवहन मन्त्री क्रिस्टोस डिमासित पनि भेट गर्नुभयो। दुई मन्त्रीहरूले अवसंरचना, परिवहन सम्पर्क, समुद्री क्षेत्र, विमानन अनि सतत मोबिलिटीमा भारत ग्रीस बीच बढ़दो सहयोगमाथि चर्चा गरे। जम्मू कश्मीरमा श्री अमरनाथजी यात्राका लागि सबै आवश्यक प्रबन्ध गरिएको छ। तीर्थयात्रीहरूको पहिलो जत्ता भोलि भगवती नगर आदर्श शिविरबाट प्रस्थान हुनेछ। हाम्रो जम्मू संवाददाताले बताए अनुसार उपराज्यपाल मनोज सिन्हाले भोलि बिहान 4 बजे पहिलो जत्तालाई प्रस्थान गराउनुहुनेछ। श्री मनोज सिन्हा अमरनाथ श्राइन बोर्डका अध्यक्ष पनि हुन्। 57 दिनको यो यात्रा पारम्परिक नुनवान पहलगाम मार्ग अनि गान्दरबल जिल्लाको बालतल मार्गदेखि 3 जुलाईदेखि शुरू हुनेछ। सुचारू अनि सुविधाजनक यात्राका लागि व्यापक प्रबन्ध गरिएको छ। केवल जम्मू कश्मीर श्रीनगर राष्ट्रिय राजमार्ग 44 यात्राको अनुमति दिइएको छ। धार रोड अनि मुगल रोड जस्ता अन्य वैकल्पिक मार्गहरूबाट यात्राको अनुमति दिइने छैन। जापानकी प्रधानमन्त्री सनाया ताकाइची 3 दिनको भारत भ्रमणका लागि आज बेलुकी नयाँ दिल्ली आइपुग्नुहुनेछ। उहाँको भारतको यो पहिलो आधिकारिक भ्रमण हो। उहाँले भोलि प्रधानमन्त्री नरेन्द्र मोदीसित 16 भारत जापान वार्षिक शिखर सम्मेलनमा भाग लिनुहुनेछ। यो सम्मेलनले दुई देशलाई द्विपक्षीय सहयोगको सबै आयामहरूको समीक्षा अनि यसलाई सुदृढ बनाउनका साथै परस्पर हितको क्षेत्रीय अनि वैश्विक मुद्दाहरूमा चर्चाको अवसर प्रदान गर्नेछ। भारत अनि जापान बीचको दीर्घकालिक मित्रता, युगो पुरानो सांस्कृतिक अनि सभ्यतागत आदान प्रदान, आध्यात्मिक आत्मीयता तथा स्वतन्त्रता, लोकतन्त्र अनि विधि सम्मत शासनको साझा मूल्यहरूमा आधारित छ।
1: भारत और जापान के बीच द्विपक्षीय संबंधों को वर्ष 2014 में विशेष रणनीतिक और वैश्विक साझेदारी का दर्जा दिया गया था। अगले वर्ष दोनों देशों के बीच राजनयिक संबंधों की स्थापना के 75 वर्ष पूरे होने वाले हैं। इस अवसर की ओर बढ़ते हुए दोनों देशों के बीच व्यापार और निवेश, आर्थिक सुरक्षा, रक्षा एवं सुरक्षा, विज्ञान एवं प्रौद्योगिकी, संस्कृति तथा जन से जन संपर्क सहित विभिन्न क्षेत्रों में सहयोग लगातार गहरा हो रहा है। भारत जापान व्यापक आर्थिक साझेदारी समझौता 1 अगस्त 2011 से प्रभावी है। पिछले वित्तीय वर्ष में दोनों देशों के बीच द्विपक्षीय व्यापार 27 अरब डॉलर से अधिक रहा। अप्रैल 2000 से मार्च 2026 के बीच 48 अरब डॉलर से अधिक के निवेश के साथ जापान भारत में निवेश करने वाला 5वां सबसे बड़ा निवेशक है। सुपर्णा सैकिया के साथ सकलैन अख्तर, आकाशवाणी समाचार, दिल्ली।
0: नेपालमा बर्ड फ्लूको प्रकोपपछि कावेरपाल चोकमा 40,000 भन्दा अधिक हाँस र कुखुराहरू मारिएको छ। यस संक्रामक एभियन इन्फ्लुएन्जाको प्रसार रोक्ने प्रयास तेज गरिएको छ। धुलीखेल स्थित जिल्ला पशुधन कार्यालयले व्यावसायिक फार्महरूमा 40,000 भन्दा अधिक पंक्षीहरूलाई मारिएको सूचना दिएको छ। इन्फ्लुएन्जाबाट संक्रमित भएपछि अण्डा दिइरहेका हाँस र कुखुराहरू मारिएको छ। फिफा विश्वकपको राउण्ड अफ 32 को म्याचमा फ्रान्सले स्वीडनलाई 3-0 पराजित गरेको छ। यसका साथै फ्रान्सले अन्तिम 16 स्थान पक्का गरेको छ। यसअघि नर्वेले आइवरी कोस्टलाई 2-1 हराएर राउण्ड अफ 16 स्थान बनाएको छ। अब नर्वेको सामना आइतबार ब्राजिलसित हुनेछ। मोरक्को, प्याराग्वे, ब्राजिल अनि कनाडा पनि राउण्ड अफ 16 पुगिसकेको छ। यो समाचार युट्युबमा @ARKASHIK मार्फत पनि श्रोताले सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले हिज छात्रहरूलाई शिक्षालाई एक न्यायसंगत अनि समावेशी समाज निर्माणको साधनको रूपमा उपयोग गर्ने आह्वान गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो इरानका राष्ट्रपति डाक्टर मसूद पेजिस्क्यानसित टेलिफोन मार्फत बातचीत गर्नुभयो। जापानकी प्रधानमन्त्री सनाया ताकाइची 3 दिनको भारत भ्रमणका लागि आज बेलुकी नयाँ दिल्ली आइपुग्नुहुनेछ अनि फिफा विश्वकपको राउण्ड 32 को म्याचमा फ्रान्सले स्वीडनलाई 3-0 पराजित गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
2: मिडियम वेबको 213.67 मिटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई मोबाइल एप न्यूज अन एआईआरमा पनि सुनिरहनु भएको छ। श्रोता समय हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानको 7:35 भइसकेको छ र अब पनि प्रस्तुत छ सूचना नै विविध कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर फेरि उपस्थित भएका छौं। अब जुन त अस्तायो हिजो नै है, हजुर, अब जुलाई लागेको छ, 1 तारिक जुलाई आज, र आज थुप्रै दिवसहरू पनि परेको छ। आजको दिन थुप्रै घटनाहरू पनि घटेका छन् र समय खेर नफालेर कार्यक्रमलाई अगाडि बढ़ाउन चाहन्छौ र सर्वप्रथम आज पालन गरिने केही दिवस बारे हामी कुरा गर्न चाहन्छौ।
1: हजुर, 1882 भारत रत्नद्वारा सम्मानित वरिष्ठ चिकित्सक, स्वतन्त्रता सेनानी र कुशल राजनीतिज्ञ एवं पश्चिम बंगालका मुख्यमन्त्री डाक्टर विधान चन्द्र राईको जन्म भएको हो। उनको जन्मदिनलाई डाक्टर दिवसको रूपमा मनाउँदछ भारतले भने, संयोगवश आजकै दिन उनको मृत्यु पनि भएको हो।
0: हजुर श्रोता, 1 जुलाई 1882 डाक्टर बीसी रोयको जन्म भएको थियो भने 1 जुलाईकै दिन सन् 1962 80 वर्षको उमेरमा उहाँको निधन पनि भएको थियो। डाक्टर विधान चन्द्र रोयको जन्म पटना बिहारमा भएको थियो। प्रारम्भिक शिक्षा भारतमा नै ग्रहण गरेपछि उनी मेडिकलको पढ़ाई गर्न भनेर लण्डन गएका थिए। त्यहाँबाट उनले मेम्बरशिप अफ द रोयल कलेजेस अफ फिजिसियन अर्थात एमआरसीपी र फेलोशिप अफ द रोयल कलेजेस अफ सर्जन अर्थात एफआरसीएस को डिग्री प्राप्त गरेर सन् 1911 भारत फर्किए र फिजिसियनको रूपमा आफ्नो करियर प्रारम्भ गरे। त्यसपछि उनले कलकत्ता मेडिकल कलेजमा पढ़ाउन थाले। डाक्टर बीसी रोय एक प्रख्यात फिजिसियन र शिक्षाविद हुनको साथै स्वतन्त्र सेनानी र राजनीतिज्ञ पनि थिए। उहाँले महात्मा गान्धीद्वारा चलाइएको सविनय अवज्ञा आन्दोलनमा भाग लिएका थिए भने 1925 उनले राजनीतिमा पाइला राखे र ब्यारेकपुर विधानसभाबाट निर्दलीय उम्मेद्वारको रूपमा भाग लिए र त्यो बेलाका बंगालका वयोवृद्ध नेता सुरेन्द्रनाथ ब्यानर्जीलाई हराएका थिए। त्यसपछि डाक्टर विधान चन्द्र रोय भारतीय राष्ट्रिय कंग्रेसमा सम्मिलित भए। 23 जनवरी 1948 उहाँ पश्चिम बंगालको दोस्रो मुख्यमन्त्री बन्न पुगे। त्यही बेला भारत स्वतन्त्र भएपछि व्यापक साम्प्रदायिक हिंसा र अन्य समस्याहरूको समाधान गर्न डाक्टर विधान चन्द्र रोयले अति नै सराहनीय भूमिका निभाएका थिए। उहाँद्वारा एक चिकित्सक, स्वतन्त्रता सेनानी र राजनीतिज्ञको रूपमा गरिएको अभूतपूर्व र उल्लेखनीय कार्यहरूलाई सम्मान गर्न भारत सरकारले सन् 1961 भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नले सम्मानित गरेको थियो। उहाँको निधन 80 वर्षको उमेरमा 1 जुलाईको दिन सन् 1962 भएको हो र भारत सरकारद्वारा सन् 1991 उहाँलाई र उहाँद्वारा गरिएको कार्यहरूलाई सम्झना गर्न भनेर आजको दिन अर्थात 1 जुलाई डाक्टर विधान चन्द्र रोयको जन्मदिन एवं उहाँको निधन भएको दिनको छेक पारेर राष्ट्रिय डाक्टर दिवसको रूपमा मनाउने घोषणा गरेको हो। राष्ट्रिय डाक्टर दिवसको अवसरमा समस्त डाक्टरहरू जसले रोगीहरूको ज्यान बचाउन र रोगीहरूको उपचार गर्न उल्लेखनीय कार्य गरिरहेका छन् उनीहरूप्रति सम्मान प्रकट गरिन्छ। आजको दिन राष्ट्रिय डाक्टर दिवसको अवसरमा डाक्टर बीसी रोय अवार्ड पनि प्रदान गरिन्छ। यो अवार्ड भारतीय चिकित्सा परिषद अर्थात मेडिकल काउन्सिल अफ इण्डियाद्वारा सन् 1962 स्थापित गरिएको थियो र यो सम्मान डाक्टरहरूलाई प्रत्येक वर्ष राष्ट्रिय दिवसको रूपमा देशका माननीय राष्ट्रपतिद्वारा प्रदान गरिन्छ। प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट। अब हामी श्रोताहरूलाई फेरि जानकारी गराउन गइरहेका छौं आज भारतमा पालन गरिने एउटा दिवस बारे। हजुर, आज 1 जुलाई र 1 जुलाईको दिन भारतमा चार्टर्ड अकाउन्टेन्ट डेको रूपमा पालन गर्ने गरिन्छ। चार्टर्ड अकाउन्टेन्ट एउटा यस्तो पेशा हो जहाँ ठूला ठूला उद्योग व्यवसाय चलाउनेहरूले आफ्नो हिसाब किताब राख्न भनेर चार्टर्ड अकाउन्टेन्टको सहयोग लिने गर्छन्। सीए अर्थात चार्टर्ड अकाउन्टेन्ट जो हुन्छ उहाँहरू सो उद्योग या त भनौ व्यवसायको आमदामीको हिसाब किताब मिलाइदिने, ट्याक्स रिटर्न आदि भरिदिने, पैसाको निवेशको प्रबन्धन गर्ने आदि वित्तीय लेनदेनका कार्यहरू गर्ने गर्छन्। यी व्यक्तिहरूको देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका रहेको हुन्छ। भारतमा सीए हुनुको लागि इन्स्टिच्यूट अफ चार्टर्ड अकाउन्टेन्ट अफ इण्डिया अर्थात आईसीएआईद्वारा लिइने परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ र आईसीएआईद्वारा चार्टर्ड अकाउन्ट टेन्टको सर्टिफिकेट पाएपछि मात्र कोही पनि व्यक्ति चार्टर अकाउन्टेन्ट बन्न सक्छन्। इन्स्टिच्यूट अफ चार्टर अकाउन्टेन्ट अफ इण्डिया आईसीएआई एक संवैधानिक निकाय हो जो भारतमा चार्टर अकाउन्टेन्टको पेशालाई नियमित गर्ने, नियन्त्रण गर्ने तथा प्रबन्धन गर्ने एकमात्र संघ हो। यो आईसीएआईको गठन भारतीय सदनले 1 जुलाई 1949 कानून पारित गरेर गरेको थियो। यसर्थ भारतमा 1 जुलाईको दिन चार्टर अकाउन्टेन्ट डेको रूपमा पालन गर्ने गरिन्छ। आईसीएआईले एकदमै कठोर आचरण नीति अर्थात इथिक्सको पालन गर्ने गर्छ। यसको मोटो उपनिषदबाट लिएको छ जो यस प्रकार रहेको छ, या एष सुप्तेषु जागृति अर्थात यसको अर्थ हो जो निदायको बेलामा पनि जागिरहेको हुन्छ। र प्रत्येक सीएले यस मोटोलाई अपनाउँदै आईसीएआई

0: को दिशानिर्देशलाई सही रूपमा पालन गर्ने गर्दछ। श्रोता, आईसीएआई द्वारा सीएको पहिलो सर्टिफिकेट पाउने व्यक्ति हुनुहुन्थ्यो गोपालदास पदमसे कपाडिया, जो यस आईसीएआईका प्रथम अध्यक्ष पनि हुनुहुन्थ्यो। श्रोता, यो थियो छोटो जानकारी आज भारतमा पालन गरिने चार्टर अकाउन्टेन्ट डे बारे। प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता आकाशवाणीको गान्तोक केन्द्रबाट। प्रत्येक बिहान यो समय हामी यो कार्यक्रम लिएर आउने गर्छौं र जसमा विशेष गरेर आजको दिन घटेका घटनाहरूसितै आज पालन गरिने विभिन्न दिवससितै सप्ताहको बारेमा पाक्षिकीको बारेमा पनि कुरा गर्ने गर्छौं। यसै प्रसंगमा श्रोता, आज 1 तारीक जुलाई र आजदेखि सप्ताहव्यापी रूपमा भारतमा वन महोत्सव शुरू हुन्छ। विशेष गरेर वृक्षारोपणलाई महत्व दिँदै यो महोत्सव सप्ताहव्यापी रूपमा भारतभरि पालन गरिन्छ। पर्यावरणको संरक्षण गर्नु, पर्यावरण बचाउनुको लागि नै 1960 दशकतिर यो महोत्सव पालन गर्न थालिएको हो र त्यो बेलाका केन्द्रीय कृषि मन्त्री कन्हैयालाल माणिकलाल मुन्सीले यो महोत्सवको थालनी गर्नुभएको थियो। श्रोता, भारतमा सप्ताहव्यापी रूपमा पालन गरिने वन महोत्सवले पर्यावरण संरक्षणको लागि विशेष महत्वपूर्ण भूमिका खेल्दछ किनभने भारतभरि नै यो सप्ताह खूब जोशले पालन गरिन्छ। असंख्य रूपपात बोट बिरूवाहरू रोपिन्छ अनि यस्ता महत कार्यको लागि सबै नागरिकहरू अघि आउने गर्छन्। तपाई पनि यो महोत्सवमा सहभागी बन्नुहोस् अनि आफ्नो जमीनमा प्रशस्तै रूपपातका बिरूवाहरू लगाउनुहोस् ताकि हामी हाम्रो प्रकृतिलाई सधैँ हरियो भरियो बनाइ राख्न सकौं। किनभने पर्यावरणविदहरूको भनाइ अनुसार अहिलेसम्म हामीले जति प्रकृतिको नष्ट गरेका छौं या त भनौं क्षय गरेका छौं त्यसको पूर्ति गर्नको लागि प्रत्येक भारतीय नागरिकले कमसेकम 10 वटा बोट बिरूवाहरू लगाउनु, त्यसको स्याहार सुसार गरेर ठूलो रूख बनाउनु आजको आवश्यकता भएको छ। यसै गरी भारतकै प्रसंगमा कुरा गर्दा श्रोता, 1862 आजको दिन पश्चिम बंगाल अण्डमान अनि निकोबर आइल्याण्डको लागि कलकत्ता उच्च न्यायालयको स्थापना भएको थियो। 1927 आजको दिन भारतका 8 प्रधानमन्त्री चन्द्रशेखरको जन्म भएको थियो र उहाँले 10 नवम्बर 1990देखि लिएर 21 जून 1991सम्म यो पद सम्हाल्नु भएको थियो।
1: हजुर, 1927 भारतको 8 प्रधानमन्त्री चन्द्रशेखर सिंहको जन्म भएको थियो। उनी यंग इण्डिया नामक साप्ताहिक समाचार पत्रको सम्पादन र प्रकाशन पनि गर्दथे। 1975 लगाइएको आपतकालको घोषणा पश्चात जुन नेताहरूलाई इन्दिरा गान्धीले जेल पठाएकी थिइन् यसमध्ये एक उनी पनि थिए।
0: 1968 आजको दिन एसियाको सर्वोच्च वृहत न्यूक्लियर रिसर्च ल्याबको कार्य नयाँ दिल्लीमा शुरू भएको थियो।
1: 1892 सिन्धको मुख्य आयुक्त सर बटलरफोर्डद्वारा खाली सिन्ध राज्य र मुम्बई कराची मार्गमा प्रयोगको निम्ति सिन्डे ढक नामक डाक टिकट जारी गरेका थिए।
0: हजुर, यसै गरी श्रोता, 1 जुलाई आजको दिन 1955 भारत सरकारले इम्पेरियल ब्याङ्क अफ इण्डियालाई अधिग्रहण गरेर अनि यसको नाम बदलाएर भारतीय स्टेट ब्याङ्क राखिएको थियो र आजको दिनलाई स्टेट ब्याङ्क अफ इण्डियाको स्थापना दिवसको रूपमा पनि पालन गरिन्छ। श्रोता, वर्तमान भारतको सबैभन्दा वृहत अनि पुरानो ब्याङ्क हो यो स्टेट ब्याङ्क। जब 1955 यसको स्थापना दिवस पालन गरियो त्यो बेला यसका कुल 480 कार्यालयहरू थिए जसमा शाखा उपशाखा तथा 3 स्थानीय मुख्यालयहरू पनि सामेल थिए र यो ब्याङ्कलाई 1959 राष्ट्रियकरण गरिएको हो। श्रोता, आज अर्को दिवस पनि परेको छ, त्यो हो इन्टरनेशनल जोग डे र यसबारेमा आउनुहोस् छोटो जानकारी लिइराखौं। तपाईले पनि जोक्स या त भनौ चुटकिला अवश्य पनि सुन्नु भएको होला, अरूलाई पनि अवश्य नै सुनाउनु भएको होला र पेट मिची मिची पनि हाँस्नु भएको होला। हजुर, चुटकिलाको काम नै हो सबैलाई हँसाउनु। 4-5 लाइनमा लेखिएको या त भनौं भनिएको चुटकिलाले सबैलाई हँसाउने काम गर्छ र हाँस्नु भनेको स्वास्थ्यको लागि अति नै लाभदायक हुन् भने अरूलाई हँसाउनु भनेको एउटा ठूलो कला हो। कसैले एउटा जोक्स कहीँबाट सुनेमा अरूलाई पनि त्यो चुटकिला सुनाएर हँसाउने गर्छ र यसरी एउटा चुटकिला एउटाबाट अर्कोसम्म पुगी सबैको अनुहारमा हाँसो छर्ने काम गर्छ। झन् हिजआज मोबाइल इन्टरनेट र सोसियल मीडियाको बढ़दो प्रयोगले हरेक सेकेण्डमा कुनै न कुनै जोक्स मोबाइलमा आइहाल्छ र हाँस्दा हाँस्दै त्यो जोक्सलाई टाढामा बसेका आफ्ना साथीहरूलाई तुरन्त पठाई पनि हालिन्छ। यसरी तनावको माहौललाई एउटा जोक्सको सहायताले हाँसोपूर्ण रमाइलो बनाउन सकिन्छ। यसरी जोक्स हरेक आयु वर्ग र हरेक क्षेत्रमा बनाइएका हुन्छन् जसको उद्देश्य नै हरेक वर्गको व्यक्तिहरूलाई हँसाउनु रहेको हुन्छ र कहिलेकाहीँ समाज र देशमा उत्पन्न केही कुरामाथि कटाक्ष गर्न पनि हाँस्य व्यङ्गको र चुटकिलाको माध्यमको प्रयोग गरिन्छ। तपाईहरूले विभिन्न खबर कागज र पत्रिकाहरूमा यस्ता कार्टुन र जोक्सहरू देख्नु भएकै होला जहाँ राजनैतिक र अन्य मुद्दाहरूमाथि पनि चुटकिलाको माध्यमले कटाक्ष गरिएको हुन्छ। यसरी आज हामीले जोक्सको या त भनौं चुटकिलाको कुरा किन गर्यौं भने श्रोता, आज अन्तर्राष्ट्रिय चुटकिला दिवस अर्थात जोक्स दिवस हो र यसै दिवसको अवसरमा तपाईहरू पनि आफ्नो साथीभाइहरूलाई जोक्स पठाउनुहोस् र सबैमा हाँसो फैलाउनुहोस् किनभने हामीलाई लाग्छ हाँस्नु र हँसाउनु भन्दा आनन्दमय अरू कुनै पनि चीज हुँदैन।

0: श्रोता प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। र आजको दिनको प्रसंगमा कुरा गर्दा 1 जुलाईको दिन क्यानाडाद्वारा आफ्नो राष्ट्रिय दिवसको रूपमा मनाउने गर्छ। 1 जुलाईको दिन सन् 1867 क्यानाडामा संविधान लागू भएको थियो र 1 जुलाई 1867 पारित संविधानलाई ब्रिटिश नर्थ अमेरिका एक्ट भनिन्थ्यो, जसको माध्यमले 3 ब्रिटिश उपनिवेश क्यानाडा, नोभा स्कोटिया र न्यू ब्रन्सविकलाई मिलाएर ब्रिटिश शासनले एउटा सिंगो उपनिवेश बनाएको थियो। पछि 1982 ब्रिटिश नर्थ अमेरिका एक्टलाई बदलेर क्यानाडा एक्ट नाम राखियो र प्रत्येक वर्ष 1 जुलाईको दिन अर्थात आजको दिन क्यानाडा डेको रूपमा मनाइने गरिन्छ र यस दिनको अवसरमा विभिन्न रंगारंग कार्यक्रमहरू प्रस्तुत गरिन्छ र क्यानाडाको सांस्कृतिक र भौगोलिक विविधता पनि दर्शाउने गरिन्छ। श्रोता अब कुरा गरौं जन्मको। हजुर, आजको दिन 1 जुलाई 1913 जन्मेका थिए मेजर दुर्गा मल्ल र उनीबारे छोटो जानकारी राख्नुहुन्छ अर्जुन राई।
1: जब पनि हामी भारत स्वतन्त्रताको कुरा गर्छौं अनि नेपाली अथवा गोर्खाली स्वतन्त्रता सेनानीको कुरा गर्छौं, शहीद दुर्गा मल्लको नाम कहिले बिर्सदैनौं। शहीद दुर्गा मल्लको जन्म उत्तर प्रदेशको देहरादून अन्तर्गत डोइवाला गाउँमा 1913 भएको थियो। उनका पिता गंगाराम मल्ल तथा माता पार्वती देवीका 3 पुत्रमा दुर्गा मल्ल जेठा छोरा थिए। सानैदेखि खेलकुद, साहित्य तथा समाजसेवाप्रति रूचि राख्ने उनी 1930 दशकदेखि नै गोर्खा समाजको अवस्थासित चिन्तित रहन्थे। त्यही समय उनले लेखेका थिए, बताऊ आएर भगवान सुतेको जातिलाई बाटो, के भयो हामीलाई आज, किन बुद्धि भयो लाटो, यसै जातिको बल पौरख हेरी भन्थे गोर्खा, थिए उज्जवल ती हीरा झै, किन यी भइसके माटो। पराधीनको साङ्लोलाई तोड्ने स्वाधीनता संग्राममा उनी सानैदेखि संलग्न रहेको जान्न पाइन्छ। देहरादूनको राजनैतिक अवस्था बिग्रिएकोले आफू विद्यार्थी नै भए पनि दुर्गा मल्लले पुलिसको आँखा छल्नु पर्ने अवस्था थियो। यो कुरा हो 1931 यसै वर्ष उनी 18 वर्षको उमेरमा 2 गोर्खा राइफल्समा भर्ना भए। उनी केही शिक्षित भएका कारण चाँडै उनको पदोन्नति पनि हुँदै गयो र केही वर्षमै उनी सिग्नल हवलदारसम्म भए। लगभग 10 वर्षको सेवापछि उनी छुट्टीमा घर आए 1941 अनि विवाह पनि गरे। 1939 युरोपमा जर्मनीहरूले पोल्याण्डमाथि आक्रमण गरिरहेका थिए भने त्यही वर्ष दोस्रो विश्वयुद्धको घोषणा पनि भएको थियो। 1941 जापानीहरूले पनि आक्रमण गर्न थालिसकेको थियो, त्यसैले विवाहपछि दुरान फर्काउने दिनै उनी पल्टन फर्कनु परेको थियो। अप्रेल 1941 दुर्गा मल्लको युनिट सिकन्दराबाद पुग्यो, तर त्यहाँबाट समुद्र पारी जानुअघि 28 दिनका लागि उनी घर आए। त्यही समय उनको पल्टन 22 अगस्तमा बन्दरगाह र 23 अगस्तमा मलायाको लागि प्रस्थान गरेको थियो। दिसम्बर 1941 जापानले दक्षिण एसियामा युद्ध घोषणा गर्यो। जापानी युद्ध कौशल र सामरिक शक्ति अघि ब्रिटिश फौजले घुँडा टेक्नु परेको थियो। यति बेला हिन्दुस्तानबाट पनि ब्रिटिशलाई धपाउन जापानले सहयोग दिने भएको थियो। त्यही समय यता आजाद हिन्द फौज गठन भएको थियो। यसमा 2-1 गोर्खा राइफल्स, 2-2 र 2-9 गोर्खा राइफल्सको मुख्य भूमिका रहेको थियो। पूर्णसिंह ठाकुरको नेतृत्वमा रहेका थिए हवलदार दुर्गा मल्ल। 27 मार्च 1944 मणिपुरमा दुर्गा मल्ल पक्रा परे। उनलाई दिल्ली लाल किल्लाको बन्दी गृहमा राखियो। त्यति बेला पनि उनलाई ब्रिटिशहरूले धेरै प्रलोभन देखाएर क्षमा माग्न लगाएको थियो, तर दुर्गा मल्ल देश स्वतन्त्र भएको हेर्न चाहन्थे। त्यसैले ब्रिटिश राजको प्रस्तावलाई अस्वीकार गरी फाँसी चढ़ नै दुर्गा मल्लले उचित ठाने। शहीद हुन अघि मल्लले आफ्नी पत्नीलाई भनेका थिए, म भारत माताको आजादीको निम्ति प्राणको आहुति दिँदैछु, तिमी यसमा किंचित पनि दुखी नहुनु, म नरहे पनि करोड़ौं भारतीय जनता तिम्रो साथमा छन्। दुर्गा मल्ललाई 15 अगस्त 1944 दिल्ली केन्द्रीय कारागारमा पुर्याइयो अनि 10 दिनपछि 25 अगस्त 1944 फाँसी चढ़ाइएको थियो।

0: 1889 में भारतीय रिजर्व बैंक को चौथो गवर्नर वेनेगल रामा राव को जन्म आज के दिन भएको हो। 1925 में ज्ञानपीठ र व्यास सम्मान साथ साहित्य अकादमी द्वारा सम्मानित भारत को प्रसिद्ध साहित्यकार अमरकांत को जन्म भएको थियो आज के दिन। 1927 में हिन्दी साहित्य का उत्कृष्ट लेखक सुधाकर पाण्डेय को जन्म भएको थियो। 1928 में उत्तर प्रदेश का पूर्व मुख्यमंत्री र मध्य प्रदेश का राज्यपाल राम नरेश यादव को जन्म भएको थियो। 1933 में परमवीर चक्रले सम्मानित भारतीय सैनिक वीर अब्दुल हमिद को जन्म भएको थियो। उनले 1965 को भारत पाक युद्ध में पाकिस्तानी पैटर्न को तीन टैंक एक एक गरेर गोलाहरूको सहायताले चित्राचित्रा उड़ाईदिएका थिए, जसको निम्ति महावीर चक्र र परमवीर चक्रले सम्मान जनाएको थियो। मात्र 32 वर्षको उमेरमा देशको निम्ति प्राण न्यौछावर गर्ने यस वीरलाई जन्मदिनमा नमन गर्न चाहन्छौ।
1: यसैगरी जन्मकै कुरा गर्दा श्रोता, आजको दिन जन्मदिन परेको छ भारतका एक महान राजनेता साथै भारतका उपराष्ट्रपति श्री वेंकैया नायडूको। उहाँको जन्म आजको दिन 1 जुलाई 1949 चबाटापल्लम नेल्लूर जिल्ला मद्रास अहिलेको आन्ध्र प्रदेशमा भएको हो। कलेज छँदादेखि नै राजनीतिमा चासो राख्ने नायडूले 1972 जब जय आन्ध्र मुभमेन्टमा सम्मिलित भए तबदेखि नै राजनीतिमा सक्रिय रूपले पाइला टेकेका हुन् भन्दा हुन्छ। र दुईपल्ट उदयगिरी संसदीय क्षेत्रबाट आन्ध्र प्रदेश संसदीय सभाका एमएलए निर्वाचित हुनुभएको हो। पछि आएर 1998 राज्यसभा सांसद बन्नुभएको थियो। यसरी नै वर्ष 2004 अनि 2010 कर्नाटकबाट दुईपल्ट पुनः चुनाव जित्नु भएको हो। श्रोता, केन्द्रमा एनडीए सरकारको गठन भएपछि वेंकैया नायडू 1999 स्वर्गीय अटल बिहारी वाजपेयीको प्रधानमन्त्रीकालमा उहाँ ग्रामीण विकास मन्त्रालयका युनियन क्याबिनेट मिनिस्टर बन्नुभएको हो। उहाँकै कार्यकालमा प्रधानमन्त्री ग्राम सड़क योजनाको शुभारम्भ भएको हो। यसरी नै भारतीय जनता पार्टीका अध्यक्षसितै विभिन्न पद अहोदा र विभागहरू सम्हाल्दै आफ्नो राजनैतिक यात्रामा वेंकैया नायडूले 26 मे 2014 आएर देशको शहरी विकास अनि संसदीय मामिला मन्त्रीको रूपमा शपथ लिनुभएको थियो भने 5 जुलाई 2016 सूचना एवं प्रसारण मन्त्रालयका मन्त्री पनि चुनिनु भएको हो। यसैगरी वर्ष 2017 आएर भारतको उपराष्ट्रपति निर्वाचित हुनुभएको हो। आज उनी राजनेता उपराष्ट्रपति वेंकैया नायडूको पनि जन्मदिन। उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ।
0: यसरी नै 1933 वरिष्ठ पत्रकार र साहित्यकार कन्हैयालाल नन्दनको जन्म भएको हो। उनलाई भारत सरकारले पद्मश्री बाहेक भारतेन्दु पुरस्कार र नेहरू फेलोशिप पुरस्कारले सम्मान जनाएको थियो। 1915 वियतनामको कम्युनिष्ट पार्टीको महासचिव गुथिन वेन सिंहको जन्म भएको थियो। 1949 दलित लेखनमा आफ्नो बेग्लै पहिचान राख्ने साहित्यकार डाक्टर तुलसीरामको जन्म भएको हो। 1973 समाजवादी पार्टीका सदस्य एवं उत्तर प्रदेशको पूर्व मुख्यमन्त्री अखिलेश यादवको जन्म भएको थियो भने आजको दिन 1938 प्रसिद्ध बाँसुरी वादक हरिप्रसाद चौरसियाको पनि जन्म भएको हो।
1: हजुर श्रोता, पण्डित हरिप्रसाद चौरसियाको जन्म आजको दिन अलाहाबादमा भएको थियो। पिता रेसलर थिए र हरिप्रसादलाई पनि एक रेसलर बनाउन चाहन्थे, तर उनको झुकाव भने म्युजिक प्रति थियो र बाबाको डरले रेसलिङ सिक्दै आखडाहरूमा भाग लिँदै म्युजिक पनि सिक्न थाले र साथीहरूको घरमा गएर उनी म्युजिक प्र्याक्टिस गर्थे। हरिप्रसादको आमाको मृत्यु उनी 6 वर्षको हुँदा नै भएको थियो। हरिप्रसादले पहिले 15 वर्षको हुँदा छिमेकी पण्डित राजारामबाट शास्त्रीय गायन सिकेका थिए, तर केही दिनपछि उनले पण्डित भोलानाथ प्रसन्नबाट 8 वर्षसम्म बाँसुरी बजाउन सिके अनि 1957 उनले अल इण्डिया रेडियो कटक उडिसामा एकजना कम्पोजरको रूपमा कार्य गर्न थालेका थिए। त्यही बेला हरिप्रसादको भेट अन्नपूर्ण देवी, जो बाबा अलाउद्दीन खाँकी छोरी थिए, उनकै छत्रछायामा हरिप्रसादले बाँसुरी वादन र संगीतको थप जानकारी हासिल गरेका थिए। शास्त्रीय धुन बाहेक चौरासियाले शिव कुमारसित मिलेर हिन्दी फिल्मी गीतहरूमा पनि शिवहरि नामले काम गरेका छन्। यसको साथै फ्युजन ग्रुप शक्तिमा पनि काम गरेका थिए भने 2006 मुम्बईमा अनि 2010 भुवनेश्वरमा वृन्दावन गुरूकुलको स्थापना गरेका थिए र गुरू शिष्य परम्परा अनुसार बाँसुरी वादनको शिक्षा प्रदान गरिन थालिएको थियो। पण्डित हरिप्रसाद चौरसियाले विश्वका प्रसिद्ध पाश्चात्य संगीतकारहरूसित पनि काम गरे र विश्वका विभिन्न ठाउँहरूमा कार्यक्रमहरू प्रस्तुत गरे। यसै क्रममा 1968 जर्ज ह्यारिसनले लेखेको बिटल्सको द इनर लाइटमा पनि बाँसुरी बजाएका छन्। उनलाई देश विदेशका विभिन्न पुरस्कारहरूले साथै सम्मानहरूले सम्मान जनाइसकेका छन् र ती पुरस्कारहरूको कुरा गर्दा 1984 संगीत नाटक अकादमी 1992 पद्मभूषण 2000 पद्म विभूषण साथै अन्य पुरस्कार अनि सम्मानहरूको कुरा गर्दा 2008 नर्थ ओडिसा युनिभर्सिटीबाट अनरेरी डाक्टर 2011 उत्कल युनिभर्सिटीबाट अनरेरी डाक्टरेट 2013 एनडीटीभीद्वारा ग्लोबल लिभिङ लिजेन्ड आदि आदि हरिप्रसाद चौरसिया र शिव कुमार शर्मा मिलेर संगीत भएका केही फिल्महरूको नाम लिन पर्दा चाँदनी डर लम्हे सिलसिला फासला साहिबान आदि उनको जीवनीमाथि लेखेको दुईवटा पुस्तकहरू हो 2008 सुरजित सिंहले लेखेको अफिसियल बायोग्राफी वुड विन्स अफ चेन्ज अनि हरि टर्नरले लेखेको हरिप्रसाद चौरसिया एण्ड द आर्ट अफ इम्प्रोभाइजेसन त आज तिनी महान बाँसुरी वादक पण्डित हरिप्रसाद चौरसियाको जन्मदिनको शुभकामना व्यक्त गर्दै सुनाउँदैछु श्रोता उनीद्वारा नै बजाइएको यो बाँसुरीको छोटो धुन।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता. अब कुरा गरौं आजको दिन विश्वमा घटेका केही घटनाहरूबारे. 1200 आजको दिन चीनमा सनग्लासको आविष्कार भएको थियो.
1: 1881 आजकै दिन टेलिफोनमा पहिलोपल्ट इन्टरनेशनल कल गरिएको थियो.
0: 1875 आजकै दिन युनिभर्सल पोस्टल युनियनको स्थापना भएको थियो. 1905 आजकै दिन अल्बर्ट आइन्स्टाइनले आफ्नो विशिष्ट सापेक्षताको सिद्धान्त प्रस्तुत गरेका थिए. 1907 आजकै दिन विश्वकै प्रथम वायुसेना एयरफोर्सको स्थापना युनाइटेड स्टेट्समा गरिएको थियो. 1921 आजकै दिन कम्युनिष्ट पार्टी अफ चाइनाको गठन भएको थियो र यसको प्रथम नेता चुनिएका थिए चेन डुझौ. 1959 आजकै दिन वर्ल्ड रिफ्युजी वर्ष शुरू भएको थियो. 1967 नै आजकै दिन बीबीसीले वर्ल्ड रेडियो क्लबको स्थापना गरेका थिए. 1980 आजकै दिन क्यानाडाका ओ क्यानाडा गीत औपचारिक रूपमा क्यानाडाको राष्ट्रिय गीत बनेका थिए. 1997 आजकै दिन युनाइटेड किङडमले हङकङ पीपल्स रिपब्लिक अफ चाइनालाई फर्काइदिएका थिए.
1: 1996 अस्ट्रेलियाको उत्तरी प्रान्तमा स्वेच्छा मृत्यु कानून विश्वमा पहिलोपल्ट लगाइएको थियो.
0: श्रोता आजको दिनको कुरा गर्दा 2002 आजकै दिन नरसंहार मानवताको विरूद्ध अपराध युद्ध र आक्रमणपूर्ण अपराध गर्ने व्यक्ति विशेषहरूलाई सजाय दिनको लागि द इन्टरनेशनल क्रिमिनल कोर्टको स्थापना भएको थियो. 2007 आजको दिन इंग्ल्याण्डमा पब्लिक प्लेसहरूमा धूम्रपान पूर्ण रूपले निषेध गरिएको थियो भने 2013 क्रोएसिया आजको दिन युरोपियन युनियनको 28 सदस्य बनेका थिए.
1: यसै गरी आजकै दिन भारतमा 1 जुलाई 2017 गुड्स एण्ड सर्भिस ट्याक्स अर्थात वस्तु एवं सेवा कर जीएसटी लागू भएको थियो.
0: 1 जुलाई 2021 दिन चाइनामा स्थित विश्वको दोस्रो सबैभन्दा ठूलो बाँध बाइहटेन ड्याम जो जिन्सा नदीमाथि निर्मित छ त्यसबाट बिजुली उत्पादन शुरू भएको थियो. श्रोता भारतको प्रसंगमा कुरा गर्दा 1 जुलाई 2024 भारतमा नयाँ आपराधिक कानून लागू भएको हो जसले भारतीय दण्ड संहिता अर्थात आईपीसी अर्थात इण्डियन पेनल कोडको स्थान लिएको छ जस अन्तर्गत भारतीय न्याय संहिता भारतीय नागरिक सुरक्षा संहिता र भारतीय साक्ष्य संहिता पर्दछ. थियो आजको दिन देश विदेशमा घटेका केही घटनाहरूबारे छोटो जानकारी
1: र यसैको साथ कार्यक्रमबाट विदा लिने समय पनि भइसकेको छ.
0: हजुर र भोलि बिहान यस्तै रोचक जानकारीहरूसित तपाईँहरू समक्ष हामी भेट गर्न आउने नै छौं. तबसम्मको लागि विदा चाहन्छौ.
1: नमस्कार.

श्रोता हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं र अब भने यहाँलाई आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसारण गरिरहेछौं क्रमैले हिन्दी अनि अंग्रेजी समाचार।

0: कसै सँग यौन सम्पर्क नराख्नुहोस्।
1: याद राख्नुहोस्, सधैं कन्डमको प्रयोग गर्नुहोस्।
0: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: श्रोता, हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आज तारीक 1 जुलाई 2026 बुधबार साँझ 6:05 प्रसार गरिने कानूनी सल्लाह कार्यक्रम अन्तर्गत हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ इन्भाइरोमेन्ट एण्ड फरेस्ट लज, अर्थात पर्यावरण एवं वन्य कानून। यस विषय अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम गभर्मेन्ट ल कलेज बुर्तुक ग्याङटोकका प्रिन्सिपल डाक्टर दिलीप पाण्डे। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220171 अर्थात 0359220111 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी आज तारीक 1 जुलाई 2026 बुधबार साँझ 6:05 अनि फोन नम्बर छ 0359220111 0359220111। सूचना पूरा भयो। श्रोता, हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, समय हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानको 8:40 भइसकेको छ र सधैँ झैं आज पनि यहाँहरूलाई मनोरञ्जन गराउन पनि उपस्थित भइसकेका छौं आधुनिक नेपाली गीतहरूको कार्यक्रम गीतिमाला लिएर। आकाशवाणी गान्तोक सुनिरहनुभएका श्रोतागणलाई म कार्यक्रम संचालक महेश दाहाल कार्यक्रम गीतिमालामा न्यानो स्वागत जनाउँदछु। श्रोता, कार्यक्रम गीतिमाला अन्तर्गत आज यहाँहरूलाई सुनाउनेछौ कलाकार अरूणा लामा अनि नारायण गोपालको आवाजमा सजिएका विभिन्न आधुनिक नेपाली गीतहरू। त श्रोता, कार्यक्रमको पहिलो गीत सुनौ कलाकार अरूणा लामाको आवाजमा।

स्वतः मायालाई कुनै वस्तुले बाँध्न सक्दैन, मायालाई कुनै यन्त्रले छेक्न सक्दैन। माया त यस्तो पवित्र बन्धन हो जस्ता यतनको आँखाले देख्न सक्दैन। श्रोताले कार्यक्रम गीतिमाला अन्तर्गत सुन्दै हुनुहुन्छ विभिन्न आधुनिक नेपाली गीतहरू। श्रोताहरूले भर्खरै सुन्नुभयो कलाकार अरूणा लामाको आवाजमा सजिएको नेपाली आधुनिक गीत, भने श्रोता कार्यक्रमको अघिल्लो गीत सुनौ कलाकार नारायण गोपालको आवाजमा।

श्रोता यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी तारीक 3 जुलाई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौं लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ उपभोक्ताहरूका सन्तुष्टि नै ग्वालाको सबैभन्दा ठूलो पूँजी हो। भनिन्छ विश्वास जिते दूधले समृद्धि जोडिन्छ ग्वालाको घरले। त श्रोताहरू यसबारे अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मिल्क युनियनका म्यानेजिङ डिरेक्टर डाक्टर तिलक घतानी। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220171 0359220171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 3 जुलाई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 0359220171 0359220171। सूचना पूरा भयो।

हस्त श्रोता कलाकार नारायण गोपालको आवाजमा रहेको यसै गीतसँगै आजको हाम्रो आधुनिक नेपाली गीतहरूको कार्यक्रम गीतिमाला यही पूरा हुन्छ। श्रोता, हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् मुख्य समाचार। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम भ्रमणमा आउनुभएको सांसद विप्लव कुमार देव र उहाँकी धर्मपत्नी त्रिवेणी रावलाई स्वागत गर्न पाउँदा अत्यन्तै हर्षित महसुस गर्नुभएको अनि आपसी हित र साझा चासोको विविध विषयमा

0: अर्थपूर्ण छलफल भएको उल्लेख गर्नुभयो। मुख्यमन्त्रीले सिक्किमका प्रख्यात वास्तुकार कलाकार तथा सांस्कृतिक व्यक्तित्व किरण रसाईलीको निधनमा गहिरो शोक व्यक्त गर्नुभयो। उहाँले स्वर्गीय रसाईलीले आफ्नो सृजनशीलता दूरदृष्टि तथा युवा प्रतिभालाई प्रोत्साहन गर्ने समर्पण मार्फत असंख्य व्यक्तिहरूलाई प्रेरित गरेको उल्लेख गर्नुभयो। एक प्रमुख राष्ट्रिय सुरक्षा अनुसन्धानले पाकिस्तानसँग सम्बन्धित आतंकवाद र जासुसी सञ्जालको सिक्किमसँग सम्भावित सम्बन्ध भएको खुलासा गरेको छ। अनुसन्धानसँग सम्बन्धित स्रोतहरू अनुसार मोहम्मद नामका एक युवकलाई यस मुद्दाको सम्बन्धमा गान्तोकमा पक्राउ गरिएको थियो। निर्वाचन आयोगले एबी कार्कीलाई ग्याल्सिङ र सोरेङ जिल्लाका लागि मतदाता नामावली पर्यवेक्षकको रूपमा नियुक्त गर्न स्वीकृति दिएको छ। पंजाबमा सम्पन्न पाँचौं अण्डर 15 राष्ट्रिय बक्सिङ च्याम्पियनशीपमा सोनिया सुब्बाले काँस्य पदक जितेकी छन्। सिक्किम क्रिकेट संघद्वारा आयोजित ग्रीष्मकालीन क्रिकेट शिविर 2026 जून 28 पाक्योङको डिक्लिङ मैदानमा ठूलो जोश र उत्साहका साथ शुरू भयो। यो शिविर 5 जुलाई 2026 सम्म जारी रहनेछ।
1: सहकारिता विभाग सिक्किम सरकारको तर्फबाट यहाँहरू सबै सबैलाई शुभकामना।
2: सहकारी सप्ताह 2026 स्वागत छ। 29 जुनदेखि 6 जुलाईसम्म सहकारिता मन्त्रालयको 5 वर्षे उपलब्धि तथा सहकारिताको समृद्ध यात्रालाई सँगै मनाऊ। शुभारम्भ तथा प्रतिज्ञा दिवसदेखि प्याक्स परिवर्तन दिवस, कृषक सम्मान दिवस, एआई तथा प्रविधि दिवस, सहकार सम्वाद दिवस, हरित सहकारी दिवस, नवीन पुस्ता सहकारी दिवस हुँदै राष्ट्रिय सहकारी महोत्सवसम्म हामी सबै सहकारिताको यात्रामा एकताबद्ध बनाऊ। सहकारी सप्ताह 2000 सफल बनाऊ।
1: सहकारिता विभाग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: श्रोता, हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, समय हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानको 9:02 भइसकेको छ र सधैँ झैं आज पनि यहाँहरूलाई मनोरञ्जन गराउन पनि उपस्थित भइसकेका छौं पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजलि लिएर। आकाशवाणी गान्तोक सुनिरहनुभएका श्रोतागणलाई म कार्यक्रम संचालक महेश दाहाल कार्यक्रम चित्रांजलिमा न्यानो स्वागत जनाउँदछु। त श्रोता, कार्यक्रमको पहिलो गीत सुनौ चलचित्र चलते चलतेबाट कलाकार अभिजित अनि अल्का याज्ञिकको आवाजमा।

श्रोता हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले कार्यक्रम चित्रञ्जली अन्तर्गत सुन्नुहुन्छ विभिन्न पुराना हिन्दी चलचित्रका गीतहरू। त श्रोता, यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आज तारीक 1 जुलाई 2026 बुधबार साँझ 6:05 प्रसार गरिने कानूनी सल्लाह कार्यक्रम अन्तर्गत हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ इन्भाइरोमेन्ट एण्ड फरेस्ट लज, अर्थात पर्यावरण एवं वन्य कानून। यस विषय अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम गभर्मेन्ट ल कलेज बुर्तुक ग्याङटोकका प्रिन्सिपल डाक्टर दिलीप पाण्डे। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220111 अर्थात 0359220111 कल गर्न सक्नुहुनेछ। दिन अनि समय, आज 1 जुलाई 2026 बुधबार साँझ 6:05 अनि फोन नम्बर छ 0359220111 अर्थात 0359220111। सूचना पूरा भयो।

श्रोता हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले कार्यक्रम चित्रांजली अन्तर्गत सुन्दै हुनुहुन्छ विभिन्न पुराना हिन्दी चलचित्रका गीतहरू। श्रोताहरूले भर्खरै सुन्नुभयो चलचित्र हर दिल जो प्यार करेगाबाट कलाकार अन्नु मल्लिक अनि साथीहरू।

आवाजमा गीत त श्रोता कार्यक्रमको अघिल्लो गीत सुनौ। चलचित्र 1942 अ लभ स्टोरीबाट कलाकार कुमार सानुको आवाजमा।

श्रोता हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी तारीक 3 जुलाई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ उपभोक्ताहरूका सन्तुष्टि नै ग्वालाको सबैभन्दा ठूलो पुँजी हो। भनिन्छ विश्वास जिते दूधले समृद्धि जोडिन्छ ग्वालाको घरले। त श्रोताहरू यसबारे अधिक जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मिल्क युनियनका म्यानेजिङ डिरेक्टर डाक्टर तिलक घतानी। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220111 अर्थात 0359220111 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 3 जुलाई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 0359220111 0359220111। सूचना पूरा भयो।

0: समस्त श्रोता चलचित्र निल चाताहेबाट कलाकार सान अनि कविता कृष्णमूर्तिको आवाजमा रहेको यसै गीतसँगै आजको हाम्रो चित्राञ्जली कार्यक्रम यही पूरा हुन्छ। श्रोता, हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौ। श्रोता, समय हाम्रो ईश्वरीको घड़ी अनुसार बिहानको 9:30 भइसकेको छ र अब भने श्रोताहरूमा प्रस्तुत छ कार्यक्रम स्वास्थ्य सल्लाह।
1: नमस्कार श्रोता, स्वास्थ्य सल्लाह कार्यक्रम लिएर आज फेरि हामी उपस्थित भएका छौं। आज श्रोता, स्वास्थ्य सल्लाह कार्यक्रममा यसै विषय अर्थात अल्जाइमर रोग बारे हामी चर्चा गर्नेछौ। हामी सित आज यहाँ स्टुडियोमा उपस्थित हुनुहुन्छ डाक्टर उपासना गुरूङ, साइकाट्रिस्ट न्यू एस्टेनियम सोचे गाङकी हुनुहुन्छ उहाँ, र यहाँलाई सर्वप्रथम हाम्रो कार्यक्रममा हार्दिक स्वागत। नमस्कार।
2: नमस्कार।
1: हजुर, ठिकै हुनुहुन्छ? सन्चै हुनुहुन्छ? हजुर। आज हामी श्रोताहरूलाई यो अल्जाइमर बारे जानकारी दिने कोसिस गरिरहेका छौं। र अल्जाइमर भन्दा हामीले साधारण अर्थमा बुझ्छौं कि यो भुलिने बिमार हो, बिर्सिने बिमार हो भनेर, है? कस्तो खालको बिमारी हो यो?
2: यो अल्जाइमर्स एक्चुली यो चाहिँ के एउटा डिमेन्सिया क्याटेगरीमा आउँछ है। तपाईँले भनिहाल्नुभयो कि हाम्रो यो नर्मल ल्याङ्ग्वेजमा हामी के भन्छौं भन्दाखेरि भुलिने या बिर्सिने बिमार है। यो चाहिँ बेसी एक्चुली अलिकति एज बेसी हुँदै गएपछि हुन्छ। 65 अबभदेखि चाहिँ यो बिमारी बेसी हुन्छ है। तर अब कतिवटा यो डिमेन्सियाको प्रब्लम चाहिँ कति बेला चाहिँ अर्ली अनसेट पनि हुन्छ। त्यो भन्नको मतलबले चाहिँ अगाडिदेखि 35 इयर्सदेखि पनि शुरू हुन्छ, तर कमनली चाहिँ यो बिमारी चाहिँ 65 इयर्सदेखि चाहिँ हुन्छ। अल ओभर द वर्ल्ड है 5% पपुलेसनलाई चाहिँ 65 इयर्स अबभ नै हुन्छ, तर कति 20 या 40%सम्मलाई चाहिँ 85 इयर्स भन्दा पनि अबभमा चाहिँ म्याक्सिममै हुन्छ है। कतिजना चाहिँ अब यस्तो क्रोनिक पेसेन्टहरू धेरै एज भएको, त्यसमा चाहिँ 50% पेसेन्टहरूलाई चाहिँ डिमेन्सिया नै चाहिँ हुन्छै हुन्छ।
1: हजुर। र सम्झौं कि अब 60 वर्ष नागेपछि अलिक ज्यादा है यो रोग लाग्ने, र त्यसपछि अझ उमेर बढ्दै गएपछि झन लाग्ने सम्भावना, र त्यसमा केही पर्सेन्टेज चाहिँ 30 नागेपछि 35 नागेपछि पनि यो लाग्न सक्छ भन्ने। यो रोग लाग्नुको कारण चाहिँ के हुन सक्छ त?
2: यो रोग लाग्नुको कारण त धेरै छ है। फर्स्ट मेन चाहिँ एउटा कारण के छ भन्दाखेरि चाहिँ यो चाहिँ एउटा बिस्तारी प्रोग्रेस हुने बिमारी हो है। यो चाहिँ एकैचोटि अब हामीले चाल पनि पाउँदैन, लक्षणहरू पनि त्यति साह्रो हामीले यादै गर्दैन है। पेसेन्ट आफै पनि प्लस अब पेसेन्टसँग बस्ने आफ्नो मान्छेहरूले पनि त्यसै यादै हुँदैन। सो यो चाहिँ बिस्तारी प्रोग्रेस हुने बिमारी हो। यसको चाहिँ एउटा हामी डिजेनेरेटिभ कन्डिसन भन्छौँ, जहाँनिर चाहिँ आफ्नो हाम्रो एउटा जिन्समा चाहिँ प्रब्लम हुन्छ, त्यो कारणले हुन्छ है। त्यहाँदेखि अरू धेरै कारणहरू पनि छ, जस्तै कसैलाई साइकाट्रिक बिमारहरू छ, हामी स्किजोफ्रेनिया भन्छौँ, त्यो बिमारीले पनि धेरै कग्नेटिभ डिक्लाइन गरेर लान्छ यो बिमारीमा है। अरू हुन्छ भिटामिन डेफिसियन्सिजहरू, थाइरोइड प्रब्लम, यो डिमेन्सियाको कारण चाहिँ हो, प्रेसर हाई छ भने, डायबिटिजहरू छ भने, एनी कार्डियोभ्यास्कुलर एक्सिडेन्ट्सहरू भएको छ भने त्यति बेला चाहिँ हाई रिस्क हुन्छ है। अरू फर इक्जाम्पल ट्युमर्सहरू छ भने पनि यो बिमारी हुनसक्छ, ब्रेस्ट क्यान्सर या लङ क्यान्सर जुन चाहिँ ब्रेनमा पुगेको छ त्यो पनि हुनसक्छ, केही हेड इन्जुरी, टाउकोमा केही चोटहरू लागेको छ फर इक्जाम्पल, लडेर केही खुनहरू जामेको छ भने, या कतिजना अब आफ्नो टाउकोमा धेरै पल्ट चोट लागेको छ भने पनि हुनसक्छ। एण्ड अर्को चाहिँ इन्फेक्सन्स जस्तै एचआईभी एड्स हामीले सुनेकै छौँ, त्यो कारणले पनि हुनसक्छ। एण्ड हाम्रो सब्सटेन्स युज मेनली त्यो चाहिँ रक्सी ज्यादा खायो भने पनि यो बिमारी हुनसक्छ।
1: हजुर। र अब विशेष गरेर जेनेटिक हुनसक्छ, वंशानुगत पनि हुनसक्छ, थुप्रै रोगहरू तपाईँले बताउनु भयो, मदपानको अधिक सेवनले पनि हुनसक्छ भन्नुभयो है। र यो डिप्रेसन र अल्जाइमरमा के फरक छ?
2: डिप्रेसन र अल्जाइमरमा चाहिँ यो चाहिँ एक्चुली दुईटा अर्कै अर्को बिमारी हो है। तर डिप्रेसनमा पनि हामी सुडो डिमेन्सिया भन्ने एउटा कन्डिसन हुन्छ, त्यसमा चाहिँ सुडो भनेको चाहिँ अब फल्स है, त्यो चाहिँ अब डिमेन्सिया नै होइन, तर अब डिमेन्सिया जस्तै पिक्चर पनि डिप्रेसनमा पनि आउन सक्छ है। यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ, किनभने हामीले यो दुईटा बिमारी चाहिँ एकदमै छुट्याएर हेर्नु पर्यो, प्लस ट्रिटमेन्ट पनि यसको अर्कै हुन्छ, किनभने डिप्रेसनमा पनि अब भुलिने प्रब्लम अलिकति उनीहरू एग्रेसिभ हुने रिसहरू बेसी देखाउने त्यस्तोहरू एकदमै हुनसक्छ. वेयरएज यो सेम लक्षणहरू चाहिँ यता डिमेन्सियामा पनि हुनसक्छ है. तर अब डिमेन्सियामा चाहिँ त्यति त्यो भुलिने मात्रै एस्पेक्ट नहेरेर त्यसमा चाहिँ अब कतिवटा लाइक ल्याङ्ग्वेज बोलीहरू हराउने, कतिजना अब लेख्नु नसक्ने, हेरेर पनि उनीहरूले चिन्नु नसक्ने त्यस्तो हुन्छ डिमेन्सियामा. वेयरएज डिप्रेसनमा चाहिँ बोलीहरू त हराउँदैन, उहाँहरू एकदमै आफ्नो उहाँहरूलाई बिमार छु भनेर पनि याद हुन्छ डिप्रेसनमा चाहिँ. वेयरएज यता हाम्रो डिमेन्सियामा त उनीहरूलाई यादै हुँदैन उनीहरू के गर्नुहुँदैछ. दुईटा बिमारी हो यो चाहिँ अलग अलग
1: अलग हजुर. र यो बेला हाम्रा थुप्रै मित्र श्रोताहरूले सुन्दै हुनुहुन्छ, हाम्रा वरिष्ठ नागरिकहरूले पनि सुन्दै हुनुहुन्छ. यहाँ हुनुहुन्छ डाक्टर उपासना गुरुङ, साइकियाट्रिस्ट हुनुहुन्छ. र भुलिने अब भन्दाखेरि त हामी साधारण कुराहरू त्यसै पनि भुलिन्छौँ है. अलिक कतिले भन्छ होइन अलिक उमेर पाको हुँदै गयो र बिर्सन्छौ भनेर भन्छौँ है. कतिसम्म भुलिन्छ यो रोगमा चाहिँ?
2: यो रोगमा चाहिँ एक्चुअली मेन लक्षण चाहिँ यही भुलिने नै हो है. तर अब जेनरली हेर्यो भने पनि हामी पनि कतिजनाको अब एङ्जाइटीको प्रब्लमहरू छ, कतिजना अलिकति आफ्नो स्वभावै त्यो अत्तालिने खालके हुन्छौँ होइन. त्यो नेचरले नै अब हाम्रो आफ्नो स्वभाव नै त्यस्तो हुन्छ, त्यसले गर्दा पनि हामी भुलिन सक्छौँ. तर भुलेर पनि कता न कता गएर एक न दुई दिनमा अब हामीले याद हुन्छ नि त, हामीले ए यहाँ राखेछौँ, यहाँ यो गर्नुपर्ने रहेछ भनेर. तर हाम्रो यो डिमेन्सिया या एल्जाइमर्स डिजिजमा चाहिँ उहाँहरूलाई एकदम पहिलाको कुरा चाहिँ एकदम याद हुन्छ, तर रिसेन्ट कुराहरू उहाँले भुलिहाल्नुहुन्छ. लाइक फर इक्जाम्पल बिहान के खानुभयो उहाँले त्यो भुलिनुहुन्छ होइन. हिजो के भयो नयाँ सिक्ने उनीहरूलाई क्षमता नै हुँदैन. हामीले केही सिकायो भने उहाँले भुलिहाल्नुहुन्छ, अहिलेसम्म यहाँ राख्यो भुलिहाल्नुहुन्छ. अझै यो डिजिज प्रोग्रेस हुँदै हुँदै गएपछि त बादमा त उहाँहरूले आफ्नै घरमा टोयलेट कता हो, उहाँहरूको रूम कता हो त्यो पनि भुलिनुहुन्छ. अझै प्रोग्रेस हुँदै गएपछि बिहान के खायो, खाना खाए कि खाएन पनि याद हुँदैन उहाँहरूलाई. यो प्रकारको मेमोरी लस चाहिँ एकदमै सिग्निफिकेन्ट हुन्छ डिमेन्सिया.
1: हजुर, र अघि भन्नुभयो यो प्रोग्रेसिभ डिजिज है, बढ्दै जान्छ र कतिजनालाई त थाहै हुँदैन कि अब मलाई यो रोग लागेको छ लाग्दैछ भनेर पनि है. र कुनै त्यस्तो अब लक्षणहरू थाहा पाउन सकिन्छ कि?
2: लक्षणहरू एक्चुली अब अहिले हेर्नु पर्यो भने त के हुन्छ भन्दाखेरि फर्स्टमा त अब मेमोरी लस त्यो त अब पेसेन्ट आफैलाई त कतिवटा थाहा पनि हुँदैन मैले भनिहाले. तर अब उहाँसँग को बस्नुहुँदैछ परिवारको सदस्यहरूले यसो हेर्नुहुन्छ है, अलिकति चेन्ज उहाँको बिहेभियरमा उहाँको स्वभावमा अलिकति चेन्ज आउँदैछ, धेरै रिसाउनु हुँदैछ कोही बेला. त्यसै केही कारणै बिना उहाँहरू एकदमै सिली जोक्सहरू क्र्याक गर्नुहुन्छ होइन. या अब भुलिने त अब मेमोरी लस त एउटा भइगयो होइन. कतिजना अब बोल्दा बोल्दै यसरी वर्डै उहाँहरूलाई आउँदैन, उहाँहरूलाई अब दिमागमा आइरहेको तर मुखले बोल्नै सक्दैन है. कतिजना अब उहाँहरूको अब राम्रै लेख्दै गरेको त्यो लेख्ने क्षमता पनि उहाँहरूको हराउँछ. फर इक्जाम्पल कतिजना त अब यो एल्डरली बुढोपाकाहरू नै हुनुहुन्छ है. त्यसमा चाहिँ अब कतिहरूको चाहिँ मेनली चाहिँ यस्तो ब्याङ्कहरूमा पनि प्रब्लम हुनसक्छ. फर इक्जाम्पल अब कति पेन्सनर्सहरू हुन्छ उहाँहरूको सिग्नेचर चाहियो कति जग्गामा होइन, त्यो सिग्नेचर गर्नु पनि उहाँहरूको स्लोली स्लोली बिस्तारी बिस्तारी गर्दै त्यो हराउँछ, उहाँहरूले गर्न सक्नुहुन्न है. त्यहाँदेखि उहाँहरू अब सेम डिटेल्सको लागि फ्यामिली मेम्बर्सहरूलाई सोधेको गर्छ है. फर इक्जाम्पल अब एउटै कुरा एकरो भएर घरिघरि अहिले भनेको फेरि भुलिहाल्नुहुन्छ है. त्यो पनि हुन्छ, उहाँहरूलाई डेट्स याद हुँदैन, इम्पोर्टेन्ट अब आफ्नो लाइफको इम्पोर्टेन्ट इभेन्ट्सहरू. उहाँहरू एकदमै अब एकदम रिलाइ गर्नुपर्छ यस फ्यामिली मेम्बरमाथि कि यो कहिले के गर्नुपर्ने है. उहाँहरूलाई एउटा काम सक्नु पनि उहाँहरूलाई अलिकति साह्रो पर्छ, प्लस उहाँहरूलाई एकदम केही डिसिसन्सहरू बनाउनु पनि उहाँहरू सक्नुहुन्छ.
1: र यो जति जति समय बित्दै जान्छ अत्यति यो गम्भीर हुँदै जान्छ. उपचार के गर्ने त?
2: उपचार अब हेर्नुहोस् अहिलेसम्म त अब डिमेन्सियाको उपचार एज सच त छैन पनि है. अल ओभर द वर्ल्ड यति बेसी स्टडीजहरू भइरहेको छ, यति बेसी रिसर्च भइरहेको छ, तर अब एज सच त्यसको क्योर चाहिँ छैन. तर अब हाम्रो यता मेडिकलबाट हेर्नु पर्यो भने चाहिँ अब हामीले अलिकति त्यो प्रोग्रेसलाई चाहिँ अलिकति ढिलो गर्ने दबाई मात्रै हामीले दिन सक्छ, जसमा कि उहाँहरू अब छिटो प्रोग्रेस नभएर नराम्रो कन्डिसनमा नपुगोस् भनेर. तर एज सच क्योर चाहिँ छैन है. तर अब कतिवटा डिमेन्सियाहरू चाहिँ अब रिभर्सेबल भन्छ हामी, जुन चाहिँ फेरि वापस ल्याउन सक्ने पनि हुन्छ. तर म्याक्सिमम अब 90% डिमेन्सियाहरू चाहिँ त्यो वापस ल्याउन सक्दैन है. तर फर इक्जाम्पल अब कोही प्रेसरहरू हाई छ या डायबिटिजहरू अलिक कन्ट्रोलमा छ भने त्यो अर्ली स्टेजमा हामीले पक्र्यो भने चाहिँ हामी हामीले उसलाई वापस ल्याउन सक्छ तर अब द्याट इज भेरी रेयर जति सक्दो अब यो बिमारी चाहिँ प्रोग्रेस भएर नै जान्छ सो हामी हाम्रो तर्फबाट अब ट्रिटमेन्ट भनौँ अब त्यो अलिकति प्रोग्रेस कम्ती गर्ने दबाईहरू मात्रै हुन्छ त्यो सँगसँगै अब त्यो त अब अलिकति यता औषधिपट्टि भयो है तर अर्को नन फार्माकोलोजिकल भन्छौँ हामी जुन चाहिँ यता हाम्रो साइकोलोजिकली हामीले हेल्प गर्छौँ त्यस्तो पेसेन्टहरूलाई उहाँहरूको फर इक्जाम्पल एउटा यस्तो कग्नेटिभ बिहेभियर थेरापी हुन्छ है उहाँहरूलाई थेरापीहरू गराएर कतिजना पेसेन्टहरू डिमेन्सियाको पेसेन्टहरू चाहिँ के हुन्छ भन्दाखेरि अलिकति साइकाट्रिक बिमारी भएको जस्तो पनि लक्षणहरू देखाउँछ प्रोग्रेस हुँदै गएपछि एक्लै बोल्ने एक्लै हाँस्ने अचानक पुरा रिसाएर एकदमै अग्रेसिभ हुने जहाँ कि चाहिँ कन्ट्रोल पनि गर्न सक्दैन होइन सो एज अ रिजल्ट उहाँहरू अलिकति साइकाट्रिक प्रब्लम पनि बाद बादमा त्यस्तो लक्षणहरू देखाउन सक्छ सो हामीले चाहिँ अब के एज डक्टर्स वी क्यान जस्ट कन्ट्रोल उनीहरूको यो लक्षणहरूलाई कन्ट्रोल मात्रै गर्न सक्छौँ तर क्योर चाहिँ अलिकति नट पोसिबल है सो साइकोलोजिकलमा चाहिँ उहाँहरूलाई अलिकति है हामी ट्रेन गराउँछौँ कसरी आफ्नो आफ्नो टाइम बिताउनु पर्ने उहाँहरूलाई कन्सटेन्टली घडीहरू रुममा राखिदिनुपर्छ किनभने बाद बादमा उनीहरूलाई टाइम सिजन केही याद हुँदैन परिवारको सदस्य जसले उहाँलाई केयर गर्नुहुँदैछ उहाँहरूलाई चाहिँ राम्ररी एजुकेट गरेर कसरी उहाँहरूलाई स्याहार्ने हामी एडभाइसहरू दिन्छौँ टेक्निकहरू सिकाउँछौँ
1: हजुर र हामीले अब सामाजिक सञ्जालतिर पनि देखेका छौँ कतिजनाले लेखिराखेका हुन्छन् है मेरो बाबा दुई दिनदेखि अलापत्ता हुनुहुन्छ कहीँ भेटाउनु भयो भने घरबाट निस्केको कता पुग्नुभयो भनेर है यसै रोगको कारण भनेर पनि हामीले पछि थाहा पायौं है र भनिन्छ कि विश्वमा 40 लिएर 50 मिलियन मानिसहरू चाहिँ यो रोगले ग्रसित छन् भने 4 मिलियन मानिसहरू प्राय प्राय भारतमा ग्रसित छन् है र प्रत्येक वर्ष यसको मात्रा चाहिँ अझै बढ्दै जान्छ भनेर अहिले शोधले भनेको छ किनभने मानिसहरूको उमेर जति जति बढ्दै जान्छ त्यो सम्भावना ज्यादा हुँदै जान्छ है
2: हजुर हजुर 2050 त 50 मिलियन मानिसहरूलाई चाहिँ यो डिमेन्सियाको रोगले अब अफेक्ट गर्नेछ भनेर पनि
1: हजुर हामीले जान्यौं कि यो रोग अब निको हुन नसक्ने है यसलाई अब डिले गर्न सकिने भनेर भन्नुभयो तर अब यो रोग लाग्न नदिनको लागि चाहिँ केही उपाय त गर्न सकिन्छ होला नि
2: हजुर अब हामीले यो रोग नलाग्नुको लागि चाहिँ अलिकति हामी फिजिकली एक्टिभ बस्नु पर्यो स्पेसली अब कसैको फ्यामिलीमा हामीलाई याद हुन्छ कि यो डिमेन्सियाको प्रब्लम छ भनेर सो कति केसेसहरू चाहिँ हेरिडेट्री पनि हुन्छ है तर अब 100% हुँदैन तर कतिवटा केसेसमा अगर फ्यामिलीमा छ भने अरूलाई पनि हुनसक्छ सो एज अ रिजल्ट अब त्यो थाहा हुँदाखेरि चाहिँ अलिकति हेल्दी लाइफस्टाइल हामीले जिउनु पर्यो फर इक्जाम्पल खानाहरू अलिकति हामीले अब जङ्क फुडहरू खानु भएन बेसी सानैदेखि होइन त्यहाँदेखि अलिकति हेल्दी फुड्स लाइक अलिकति हाम्रो ब्रेनलाई एक्टिभ गराउने ब्रोकलीहरू फिसहरू फ्रुट्स हुनु पर्यो नट्स भेजिटेबल्स बेसी हुनु पर्यो हाम्रो डायटमा है चिनी भएको चिजहरू बेसी खानु भएन एण्ड देन अर्को फिजिकली एक्टिभ अलिकति हाम्रो एभ्री डे डेली एउटा रुटिन नै बनाउनु पर्यो अलिकति योगा या एक्सर्साइज है अलिकति गरेर एल्कोहल बेसी खानु भएन त्यहाँदेखि नेक्स्ट इज अलिकति अब हामीलाई अलरेडी फ्यामिलीमा छ भन्दाखेरि चाहिँ अलिकति हाम्रो दिमागलाई चाहिँ स्टिमुलेट गर्ने अलिक एक्टिभ राख्ने कामहरूमा हामी लाग्नु पर्यो फर इक्जाम्पल रिडिङ है किताबहरू पढ्नु क्रसवर्डहरू खेल्नु पजलहरू सल्भ गर्नु त्यस्तोहरूमा चाहिँ अलिकति हामी एक्टिभ बस्नु पर्यो सो द्याट हाम्रो माइन्ड चाहिँ अलिकति एक्टिभ नै हुन्छ एज एन्ड डिमेन्सियाको प्रब्लम हुन सक्दैन है एन्ड मेनली मेडिटेसन गर्नु पर्यो अलिकति योगा सो अल यो हेल्दी लाइफस्टाइल अलिकति हामीले फलो गर्नु पर्यो अगर फ्यामिलीमा प्रेसर या डायबिटिज छ भने अलिकति कन्ट्रोलमै राख्नु पर्यो मेन अब यो यिनीहरू त सबै अब नन कम्युनिकेबल डिजिजमा आउँछ नसर्ने डिजिज तर अब यो सबै डिजिजहरूको लागि अब एउटै लाइफस्टाइल हामीले फलो गर्यो भने पनि हामीले यो डिमेन्सिया चाहिँ टाढा बस्न सक्छौँ हामी यो बिमारदेखि
1: हजुर अब हामी कार्यक्रमको अन्त अन्ततिर आइपुगेका छौँ है र एल्जमर रोगको बारे हामी कुरा गर्दैछौँ यहाँ हुनुहुन्छ डाक्टर उपासना गुरुङ र तपाईँले भन्नुभयो कि यसको लक्षणहरू पनि अब अर्ली स्टेजमा थाहा पाउन गाह्रो हुन्छ है पछि गएर अलिकति सिभियर भइसकेपछि मात्र हामी थाहा पाउँछौँ र यसलाई अब अलिकति डिले गर्न सकिन्छ दवाई दिएर पनि है यसलाई पूर्ण रूपले रोक्न सकिन्न भनेर भन्नुभयो र कतिजना हाम्रा यस्ता रोगीहरू होलान् जसले अहिले हाम्रो यो कार्यक्रम सुन्दै हुनुहुन्छ उहाँको परिवारको कसैले छरछिमेकहरूले पनि सुन्दै हुनुहुन्छ होला है र विशेष गरेर अब परिवारको सदस्यले नै ख्याल गर्नुपर्ने हुन्छ यस्ता रोगीहरू छन् भने है र उनीहरूलाई तपाईँ के भनिराख्न चाहनुहुन्छ घरको परिवारले कस्तो प्रकारको बर्ताव गर्नुपर्ने कसरी हेरचाह गर्नुपर्ने
2: अब हेर्नुहोस् अब मैले अलरेडी भनिहाले कि यो बिमारी चाहिँ प्रोग्रेस हुँदै हुँदै बढ्दै बढ्दै जान्छ है म अब जसले परिवारको सदस्यले जसले उहाँको केयर गर्नुहुँदैछ म मान्छु कि धेरै समय समस्या पनि हुन्छ प्लस धेरै टाइमसम्म गर्दै गर्दै गएपछि आफूलाई पनि फ्रस्ट्रेसन हुन्छ किनभने आफ्नै मान्छे हेरिराख्नु भएको छ साइडमा होइन कि उहाँ चाहिँ अब बिस्तारी बिस्तारी आफ्नै परिवारको सदस्यहरू पनि नचिन्ने खाना दियो अहिले भर्खर खाना दियो फेरि माग्ने सो त्यो गर्दाखेरि अब लामो समयसम्म अब तपाईँले केयर गरिराख्नु भएको छ भने चाहिँ अब अलिकति पेसेन्टली गर्नु पर्यो किनभने अब अभियसली फ्रस्ट्रेसन हुन्छ एउटा हाम्रो वर्ड पनि छ केयर गिभर बर्नआउट भन्ने एउटा वर्ड हुन्छ त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ केयर गिभरले चाहिँ अब पेसेन्टलाई स्याहारेर स्याहारेर स्याहारेर चाहिँ वाक्कै भएर केही प्रोग्रेस अब यति स्याहारेर पनि अब मैले जाति गर्नु सकिनँ पेसेन्ट अझै बिग्रेर जाँदैछ सो त्यो फ्रस्ट्रेसन डेफिनेटली आउँछ है त्यहाँदेखि चाहिँ अब उहाँहरूले एकदमै बर्नआउट भइदिन्छ त्यति बेला चाहिँ उहाँहरूले एकदमै अब भनौँ न अब गिभअप गरेको जस्तो लत्ता छोडिदिएको जस्तो होइन तर अब त्यति बेला अलिकति पेसेन्टली अब डिल गर्नु पर्यो होइन अब फर्स्ट अफ अल आफूलाई नै प्रिपेयर राख्नु पर्यो कि यो बिमारी चाहिँ एकदमै बिग्रेर नै जाने हो भनेर चाहिँ प्रिपेयर राख्नु पर्यो अगाडि नै होइन त्यहाँदेखि अब उहाँहरूसँग कराएर झर्केर पनि केही फाइदा छैन किनभने आफूलाई नै झन् उल्टा फ्रस्ट्रेसन हुन्छ त्यहाँदेखि घरमा अब त्यस्तो कोही प्रब्लम अब छ भने सबै मेम्बर्सहरूसँग चाहिँ डिस्कस गरेर हेल्प अब पेसेन्टलाई दिनु पर्यो होइन किनभने अब कति परिवारमा त अब धेरै फ्यामिली सदस्य पनि नहोला एकजना नै होला होइन सो एज अ रिजल्ट उहाँलाई अब अगर केही प्रब्लम हुँदैछ भने डक्टरकोमा आएर उहाँले पनि अलिकति काउन्सिलिङ सेसनहरू लिनु पर्यो अलिकति हेल्दी आफै पनि हेल्दी बसेर होइन त्यहाँदेखि पेसेन्टलाई पनि अब हेल्दी लाइफस्टाइल नै फलो गर्नु पर्यो सो अलिकति पेसेन्स राखेर चाहिँ पेसेन्टलाई
1: याद गर्नु पर्यो है र डाक्टर उपासना गुरुङ साइकियाट्रिस्ट आज हामी माझ आउनुभयो र अल्जाइमर रोग के हो के कारणले हुन्छ यसको रोकथाम विशेष गरी रोकथाम भन्दा पनि घरको परिवारले कसरी है उनीहरूसित बर्ताव गर्नुपर्ने बिहेभ गर्नुपर्ने यसबारेमा बताउनु भयो र यतिका जानकारी दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ फेरि आउँदो दिनहरूमा भेट गरौंला हस्त तपाईँबाट बिदा चाहन्छु नमस्कार
2: नमस्कार।

0: श्रोता हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् मुख्य समाचार। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम भ्रमणमा आउनुभएको सांसद विप्लव कुमार देव र उहाँकी धर्मपत्नी त्रिवेणी रावलाई स्वागत गर्न पाउँदा अत्यन्तै हर्षित महसुस गर्नुभएको अनि आपसी हित र साझा चासोको विविध विषयमा अर्थपूर्ण छलफल भएको उल्लेख गर्नुभयो। मुख्यमन्त्रीले सिक्किमका प्रख्यात वास्तुकार कलाकार तथा सांस्कृतिक व्यक्तित्व किरण रसाइलीको निधनमा गहिरो शोक व्यक्त गर्नुभयो। उहाँले स्वर्गीय रसाइलीले आफ्नो सृजनशीलता दूरदृष्टि तथा युवा प्रतिभालाई प्रोत्साहन गर्ने समर्पण मार्फत असंख्य व्यक्तिहरूलाई प्रेरित गरेको उल्लेख गर्नुभयो। एक प्रमुख राष्ट्रिय सुरक्षा अनुसन्धानले पाकिस्तानसँग सम्बन्धित आतंकवाद र जासूसी सञ्जालको सिक्किमसँग सम्भावित सम्बन्ध भएको खुलासा गरेको छ। अनुसन्धानसँग सम्बन्धित स्रोतहरू अनुसार मोहम्मद नामका एक युवकलाई यस मुद्दाको सम्बन्धमा गान्तोकमा पक्राउ गरिएको थियो। निर्वाचन आयोगले एबी कार्कीलाई ग्यालसिङ र सोरेङ जिल्लाका लागि मतदाता नामावली पर्यवेक्षकको रूपमा नियुक्त गर्न स्वीकृति दिएको छ। पंजाबमा सम्पन्न पाँचौ अण्डर 15 राष्ट्रिय बक्सिङ च्याम्पियनशीपमा सोनिया सुब्बाले काँस्य पदक जितेकी छिन्। सिक्किम क्रिकेट संघद्वारा आयोजित ग्रीष्मकालीन क्रिकेट शिविर 2026 जून 28 पाक्योङको डिक्लिङ मैदानमा ठूलो जोश र उत्साहका साथ शुरू भयो। यो शिविर 5 जुलाई 2026सम्म जारी रहनेछ। आकाशवाणी गान्तोकबाट मुख्य समाचार पूरा भयो।
1: ये कहानी है एक नर्स और उसके अंतर्मन की।
2: आगे सैलरी? अब नहीं झुमके? ना, पहले बचत, पहले झुमके। सुनो, हर महीने थोड़ा बचाओ और थोड़ा निवेश करो और कुछ इमरजेंसी के लिए भी बचाओ ताकि रहो टेंशन फ्री। लेकिन झुमकों का क्या, जाते हो कि लगाओ इंजेक्शन।
3: आरबीआई कहता है
4: वित्तीय समझदारी समृद्ध नारी।
0: श्रोता हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता समय हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानको 10:02 भइसकेको छ र सधैँ झैं आज पनि यहाँहरूलाई मनोरञ्जन गराउन भनी उपस्थित भइसकेका छौं आधुनिक हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजेतरालाई लिएर। आकाशवाणी गान्तोक सुनिरहनुभएका श्रोतागणलाई म कार्यक्रम संचालक महेश दाहाल कार्यक्रम ताजे तरानेमा न्यानो स्वागत जनाउँदछु। त श्रोता कार्यक्रमको पहिलो गीत सुनौ चलचित्र ये जवानी है दिवानीबाट कलाकार अरिजित सिंहको आवाजमा।

श्रोता हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले कार्यक्रम ताजे तरानी अन्तर्गत सुनिदिनुहुन्छ विभिन्न आधुनिक हिन्दी चलचित्रका गीतहरू। श्रोताहरूले भर्खरै सुन्नुभयो चलचित्र अक्टोबरबाट कलाकार अरमान मल्लिकको आवाजमा गीत, त श्रोता कार्यक्रमको अघिल्लो गीत सुनौ चलचित्र रेस टूबाट कलाकार विनी दयाल अनि सलमा अली खोलगेटको आवाजमा

श्रोता हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले कार्यक्रम ताजे तरणे अन्तर्गत सुन्दै हुनुहुन्छ विभिन्न आधुनिक हिन्दी चलचित्रका गीतहरू।

श्रोता हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले कार्यक्रम ताजा तरणे अन्तर्गत सुन्दै हुनुहुन्छ विभिन्न आधुनिक हिन्दी चलचित्रका गीतहरू।

मीडियम वेव 213.67 मीटर ब्याण्डको 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै हामीलाई यस क्षण 103 मेगाहर्जमा एफएम कञ्चनजंगा मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, अब हामी सुनाउन लागेका छौं कार्यक्रम नारी संसार।

0: कार्यक्रम नारी संसारलाई पर्खेर बसिरहनुभएका तमाम श्रोतालाई हार्दिक स्वागत अभिवादन। हजुर श्रोता, आजको कार्यक्रम नारी संसारमा हामी कुरा गर्नेछौ नेशनल डाक्टर्स डे अर्थात राष्ट्रिय चिकित्सक दिवसमाथि। यस कार्यक्रममा हामीले धेरै डाक्टरहरूमध्ये दुईजना डाक्टरसँग कुरा गर्ने मौका पाएका छौ, त यहाँहरूसित लिएको अन्तर्वार्ता हामी हजुरहरू समक्ष साझा गरिरहेछौ। हजुर श्रोता, हरेक वर्ष जुलाई 1 तारीकको दिन राष्ट्रिय चिकित्सक दिवस अर्थात नेशनल डाक्टर्स डे मनाइन्छ। यो दिन चिकित्सकहरूको समर्पण, सेवा भावना र समाजप्रतिको अतुलनीय योगदानप्रति सम्मान व्यक्त गर्ने अवसर हो। साथै यो दिन महान चिकित्सक तथा राजनेता डाक्टर विधान चन्द्र रोयको स्मरणमा पनि मनाइन्छ। डाक्टरहरू केवल रोगको उपचार गर्ने व्यक्ति मात्र होइनन्, उनीहरू आशा, भरोसा र जीवनका मार्गदर्शक पनि हुन्। शहरदेखि गाउँसम्म, नवजात शिशुदेखि ज्येष्ठ नागरिकसम्म प्रत्येक व्यक्तिको स्वास्थ्य र कल्याण सुनिश्चित गर्न डाक्टरहरूले निरन्तर सेवा प्रदान गरिरहेका छन्। हजुर, स्वस्थ समाज नै समृद्ध राष्ट्रको आधार हो र यस्तो समाज निर्माणमा चिकित्सकहरूको अर्थात डाक्टरहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। रोगको रोकथाम, स्वस्थ, शिक्षा, उपचार, अनुसन्धान तथा आपतकालीन सेवा मार्फत उनीहरूले लाखौं मानिसहरूको जीवनस्तर सुधार्न योगदान पुर्याइरहेका छन्। आज राष्ट्रिय चिकित्सक दिवसको अवसरमा अर्थात नेशनल डाक्टर्स डेको अवसरमा मानव सेवामा समर्पित सम्पूर्ण चिकित्सकहरूप्रति हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौं। यसै सन्दर्भमा श्रोता, हामीसँग कार्यक्रममा जोडिनु भएको छ एसटीएनएम अस्पतालकी डर्मेटोलोजी अर्थात चर्मरोग विशेषज्ञ डाक्टर कावेरी। त यहाँसित लिएको अन्तर्वार्ता हामी हजुरहरू समक्ष साझा गरिरहेछौ। तपाईलाई हाम्रो कार्यक्रममा स्वागत छ डाक्टर कावेरी। नमस्कार।
1: नमस्ते।
0: हजुर, तपाईँलाई नेशनल डाक्टर्स डेको हार्दिक शुभकामना छ।
1: धन्यवाद।
0: हजुर, हामीहरू नेशनल डाक्टर्स डे अर्थात राष्ट्रिय चिकित्सक दिवसमाथि है कुराकानी गर्न लागिरहेछौ, त यसै सम्बन्धी है तपाईँलाई म प्रश्न राख्न चाहन्छु। प्रथम प्रश्न है, त स्वस्थ समाज है निर्माणमा डाक्टर्सहरूको अर्थात चिकित्सकहरू

0: समाजको भूमिका कतिको महत्वपूर्ण छ त?
1: स्वस्थ समाजको लागि डाक्टरहरूको भूमिका एकदमै महत्वपूर्ण छ समाजको लागि। जस्तै पेसेन्ट पहिलाचोटि आउँदाखेरि उहाँलाई केही स्वास्थ्यको समस्या छ भने पहिला उहाँहरूले डाक्टरैकोमा आउनुहुन्छ, अन्त उहाँहरूको एउटा करेक्ट डायग्नोसिस गर्नु, तर डायग्नोसिस भन्दा पनि अगाडि टेस्टहरू जुन चाहिँ छ गर्नु, अन्त उहाँहरूलाई विस्तारसँग उहाँहरूको जे जे लक्षण लिएर आउनु भएको छ त्यसको बारेमा मजाले बुझाइदिने कि के हुनु सक्छ सक्दैन, हामीले टेस्टहरू किन गरेको हौ भनेर चाहिँ उहाँहरूलाई विस्तारसँग
0: हामीले सोच्छौँ देख्दाखेरि है डक्टर्सहरू भन्दा हामीलाई खुसी लाग्छ है, अब राम्रो देख्छौँ हामीले, तर उहाँहरूको पनि धेरै चुनौतीहरू उहाँको जीवनमा पनि आउँछ नि है। तर आजको समयमा है डक्टर्सहरूले है सामना गरिरहेका प्रमुख चुनौतीहरू के हुन् त?
1: डक्टर्सहरूले दिनका दिन अब फेस गरेको च्यालेन्जेसहरू चाहिँ जुन चाहिँ छ त्यो हाम्रो बिमारी रिलेटेडै हुन्छ। अब जस्तै पेसेन्ट आउनुभयो हाम्रो ओपिडीमा, सबै एकै समान कम्प्लेन लिएर आउनु भएको हुँदैन, अब धेरै विभिन्न प्रकारको कम्प्लेन लिएर आउनु भएको हुन्छ। फेरि यस्तो होइन कि बिमारीलाई अब पर्टिकुलर एउटा प्रब्लमले मात्रै हस्पिटल आएको हुन्न, उहाँलाई मल्टिडिसिप्लिनरी अप्रोच चाहिएको हुन्छ। कति बेला उहाँहरूको मनमा एउटा शंका हुन्छ कि सायद मलाई यो भयो होला कि भन्ने त्यो शंकाले आउनु भएको हुन्छ, त्यो त्यसको लागि पनि हामीले अब काउन्सिलिङ राम्ररी गर्नु पर्यो, अन्त उहाँहरूको मार्गदर्शन राम्रो गर्नु पर्यो कि यो हो भनेर चाहिँ विस्तारमा उहाँहरूलाई बुझाइदिनु पर्यो। त्यो चुनौतीहरू भन्नुभएको जुन चाहिँ हजुरले सोध्नु भयो त्यो चाहिँ हाम्रो बिमारी रिलेटेडै हुन्छ बेसिसली।
0: तपाईँले हाम्रो राज्य सिक्किम राज्यमा धेरै सेवा गरिसक्नु भएको छ है, तपाईँ एक डक्टर हुनुहुन्छ, तपाईँ डक्टर हुन्छु भनेर तपाईँले किन तपाईँले सोच्नुभयो, अनि तपाईँले कहाँबाट प्रेरणा पाउनु भयो तपाईँ म डक्टर बन्छु भनेर तपाईँ भन्नुभयो त?
1: म डक्टरै हुन्छु भनेर चाहिँ फुल टाइम दिने सोचेको थिएँ।
0: हजुर हजुर।
1: अन्त एउटा के थियो भन्दा चाहिँ अब डक्टरको एउटा इमेज, एउटा रेस्पोन्सिबिलिटी टुवर्ड सोसाइटी त्यो हेरेर, अन्त अब एउटा ह्युमन बडीलाई कसरी ट्रिट गर्ने, कसरी अब जाति पार्ने
0: है,
1: अब हौ त्यो एम लिएर चाहिँ मलाई इन्ट्रेस्ट लागेको हो यो फिल्डमा। अन्त मेरो पेरेन्ट्सको पनि ठुलो हात छ मलाई इन्करेज गर्नु पर्ने पढ्नेमा यो फिल्डको लागि। मेरो आमा, मेरो बाबा, मेरो बाजे, मेरो बोजू, अन्त मेरो सबै रिलेटिभ्सहरूले उहाँहरूको गुड विसेसले गर्दा म अहिले जे छु उहाँहरूको पनि एउटा इन्करेजमेन्ट र सपोर्टले गर्दा हो। अन्त अर्को चाहिँ मेरो साथीहरू जो मेरो अब कलेज टाइममा जो एकदमै त्यो एउटा डिफिकल्ट फेज हुन्छ एउटा मेडिकल लाइफमा, उनीहरूको सपोर्ट पनि थियो, हामी एकअर्काको सपोर्टमा थियो अब मेन्टली फिजिकली है। अब हजुर
0: हजुर हजुर। तपाईँ एक ड्रामाटोलोजिस्ट हुनुहुन्छ नि है, त राष्ट्रिय चिकित्सक दिवसको अवसरमा है स्वस्थ समाज निर्माणमा जुन चाहिँ छाला रोग विशेषज्ञ है को भूमिकालाई तपाईँ कसरी हेर्नुहुन्छ त?
1: अब हाम्रो डिपार्टमेन्टको एउटा हाम्रो जुन चाहिँ स्पेसियालिटी छ हौ त्यसलाई बुझ्दाखेरि चाहिँ मान्छेहरूले चाहिँ अब डर्मेटोलोजी भनेर मात्रै बुझ्नुहुन्छ, तर यसमा चाहिँ अब लेप्रोसी पनि आउँछ जुन चाहिँ हामीले कुष्ठ रोग भनेर जानिन्छ, अन्त अर्को चाहिँ हाम्रो सेक्सुअली ट्रान्समिटेड डिजिज जुन चाहिँ गुप्त रोगहरू हुन्छ हौ त्यो पनि आउँछ यसमा। सो हामीले हस्पिटलमा ट्रिट गर्दा चाहिँ या क्याम्पहरू राख्दा यो तीनटा विषयलाई चाहिँ हामीले कभर गर्छ।
0: हजुर हजुर हजुर। हामीले सुन्दा चाहिँ स्किनको मात्रै हामीलाई थाहा भएको कुरो चाहिँ, तर तपाईँकोबाट हामीले जान्न चाह्यौँ है तपाईँहरूले के हेर्नुहुन्छ है, छाला अर्थात स्किन है मानव शरीरको सबैभन्दा ठूलो अङ्ग हो नि है त समग्र शारीरिक तथा मानसिक स्वास्थ्यका लागि है स्किनको स्वास्थ्य चाहिँ कतिको महत्वपूर्ण छ त
1: अहिलेको सन्दर्भ हेर्दाखेरि चाहिँ अब छालाको स्किनको रोग जुन चाहिँ छ अर हेल्थ जुन चाहिँ भनौँ न मोर स्पेसिफिकली हो त्यो एकदमै इम्पोर्टेन्ट छ किनभने छाला चाहिँ एउटा विन्डो जस्तो हो हाम्रो इन्टरनल स्टेट बताउने अब जस्तै हेल्थ हाम्रो कस्तो छ इन्टरनल हेल्थ कस्तो छ भनेर चाहिँ एउटा छाला चाहिँ एउटा विन्डो जस्तै हो अब जस्तै फर एक्जाम्पल अब कतिजना मान्छेहरू मलाई एलर्जी भयो भनेर आउनुहुन्छ त्यो एलर्जी मात्रै हुँदैन तर त्यो चाहिँ अब शरीरले केही इन्डिकेसन दिएको हुन्छ लाइक केही सिग्नल दिएको हुन्छ कि मेरो भित्र चाहिँ केही छ भनेर अब त्यो के इन्डिकेसन दिएको के लाइनमा टेस्ट गर्नुपर्ने त्यो चाहिँ हामीले पेसेन्टहरूलाई मजाले बुझाइदिनु पर्यो यो हुनसक्छ यो हुनसक्छ भनेर चाहिँ मजाले बुझाइदिएर चाहिँ त्यहाँदेखिको चाहिँ त्यही अनुसार टेस्टहरू गर्नु लाउनु पर्यो
0: विभिन्न मौसममा छाला सम्बन्धी अर्थात स्किन सम्बन्धी है स्किन रिलेटेड रोग तथा संक्रमणहरू सामान्य रूपमा देखिन्छन् नि है त स्वस्थ छाला अर्थात हेल्दी स्किन कायम राख्न है मानिसहरूले कस्ता सावधानी अप्नाउनु पर्ने हुन्छ त
1: अब जस्तै हाम्रो जग्गामा बेसी जस्तो पानी परिरहेको हुन्छ अब जस्तै हामीले एउटा त जुन चाहिँ हामीले बेसी केसेस देखेको हस्पिटलमा भने चाहिँ यो सुपरफिसियल फङ्गल इन्फेक्सनहरू जुन चाहिँ अब एकदमै कमन छ अब पहिला त यो गर्मी मौसममा पानी झरी मौसममा मात्रै देखिन्थ्यो तर अहिले त हामीले विन्टरमा पनि देखिन्छ सो अब त्यसको लागि चाहिँ अब स्पेसिफिकली हामीले दबाई मात्रै दिएर खाने र लाउने दबाई मात्रै नदिएर चाहिँ पेसेन्ट काउन्सिलिङ चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ यो सिचुएसनमा चाहिँ अब अन्त अर्को अब हजुरले देख्नुभयो भने अब कतिवटा विन्टर्सहरूमा हाम्रो यो चिल ग्लेन्स हुन्छ हौ त्यो पनि कमन प्रब्लम छ अब कतिजनाको ड्राई स्किन हुन्छ विन्टर्समा है कतिजनाको घमौरो हुन्छ समर्समा फेरि बेसी जस्तो कृषकहरू आउनुहुन्छ हाम्रो ओपिडीमा उहाँहरूको त्यो खुट्टाहरूतिर बेसी जस्तो हातहरूतिर अब उहाँहरूले त्यो काम गरिबस्नुहुन्छ अब जस्तै हिलोले खाएको भन्ने बिमारी प्लस जुन चाहिँ अब उहाँहरूले सधैँ गरिरहेको घाँस पातहरू गर्नुभएको छोइरहेको त्यसरी नै अब उहाँहरूकोमा एलर्जिक कन्ट्याक्ट डर्माटाइटिस भन्ने बिमारीहरू पनि देखिन्छ अन्त विशेषतः अब जस्तै मिस्त्री काम गर्ने हाम्रो कतिजना लेबरर्स हुनुहुन्छ उहाँहरूको चाहिँ अब जस्तै यो सिमेन्टहरूसित बेसी टचमा हुन्छ अब हाम्रो सिक्किममा ज्यादा कन्स्ट्रक्सन भएकोले गर्दाखेरि त्यो सिमेन्टको पनि एलर्जी लिएर थुप्रो मान्छे आउँछ अन्त अर्को मेन इम्पोर्टेन्ट कुरा चाहिँ मान्छेहरूले चाहिँ हेयर डाई लाउनुहुन्छ अब जस्तै लाएको एक साल दुई साल पाएको हुन्छ कतिजनाले दस पन्ध्र वर्ष भयो भन्नुहुन्छ होइन त्यो गर्दा पनि उहाँले त्यो रियलाइज गर्नुहुँदैन त्यो कि त्यही कपालमा लाउने डाई चाहिँ त्यो कपालको जरामा थुप्रिँदै बस्छ त्यसले पनि एलर्जी हुन्छ अझै छाला कालो गरिदिन्छ अनुहारको हातको या फेरि घाँटीहरूको
0: त तपाईँले अहिले कुरा गर्नुभयो नि है जुन चाहिँ कृषकहरूले है गाउँघरमा हिलोले खाएको त्यस्तो कुराहरू गर्नुभयो नि है यही सम्बन्धी म तपाईँलाई एउटा प्रश्न राख्न चाहन्छु है त ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा है यस्तै धेरै मानिसहरू है कतिपय मानिसहरूले छाला सम्बन्धी समस्यालाई व्यवस्था गर्ने है वा आफै औषधि सेवन गर्ने प्रविधि पनि छ नि है हामीले सुन्छौ है देख्छौ पनि त यसबारे जनचेतना बढाउन है चिकित्सकहरूले अर्थात डाक्टरहरूले कस्तो भूमिका खेल्न सक्छन्
1: हाम्रो पिएचसी पिएचएससी लेभलमा आशाहरू हुनुहुन्छ आँगनवाडी वर्कर्सहरू हुनुहुन्छ उहाँहरूलाई हामीले अब निकै प्रोग्राम्सहरूमा अवेरनेस दिन्छौ कतिवटा बिमारीको विषयमा सो त्यो भिलेज लेभलमा चाहिँ अब यो हेल्थ अवेरनेस टक्सहरू हुँदा या केही प्रोग्रामहरू हुँदा त्यति बेला चाहिँ अब जस्तै डक्टर्सहरू अभाइलेबल छैन भने उहाँहरूले आफ्नो लेभलमा अवेरनेस गर्न सक्नुहुन्छ. अन्त अहिले त अब हाम्रो फोन नम्बरहरू डक्टर्सहरूको फोन नम्बरहरू इट्स इजिली एक्सेसेबल सो उहाँहरूले हामीलाई डाइरेक्टली फोन गर्दा पनि हुन्छ
0: सम्पर्क गर्न सकिन्छ. हजुर हजुर त स्वस्थ नागरिक है समृद्ध राष्ट्रको लक्ष्य हासिल गर्न है डक्टर्स सरकार र आम नागरिकहरूले संयुक्त रूपमा के कस्ता कदम चाल्नुपर्छ जस्तो लाग्छ तपाईँको विचारमा?
1: एउटा त अब फर्स्ट अफ अल चाहिँ त्यो बिमारी हुने स्टेटमै पुग्नु भएन, त्यो प्रिभेन्टिभ एस्पेक्टमा चाहिँ हामीले ज्यादा काम गर्नु पर्यो ताकि अब लाइक मान्छे चाहिँ एकदमै क्रिटिकल स्टेजमा चाहिँ नपुगोस् जहाँ चाहिँ अब मोड अफ ट्रिटमेन्ट है अब त्यति बेला डक्टरले पनि कति ट्राई गरेको हुन्छ तर हेल्पलेस हुन्छ. अब पेसेन्ट पार्टीले हेरे भने म बाहिर लानु सक्छु कि यहीँ हुन्छ कि भन्ने त्यो दुविधामा हुन्छ है त्यो सिचुएसन चाहिँ अराइजै नहोस् भन्ने भनेर चाहिँ लाइक मलाई चाहिँ के लाग्छ भन्छ एज अ सोसाइटी अब द्याट इन्क्लुड्स एभ्रीबडी हामीले चाहिँ प्रिभेन्टिभ एस्पेक्ट अफ मेडिसिनमा चाहिँ अझै जोड दिनुपर्छ जस्तो लाग्छ मलाई.
0: डक्टर पेसामा चिकित्सक पेसामा आउन चाहने है नयाँ पुस्ताका विद्यार्थीहरूलाई तपाईँ के सुझाव दिन चाहनुहुन्छ त?
1: उहाँहरूले एकखेप यो मेडिकल लाइन लिनु भएको छ भने मेडिकल एज अ करियर लिनु भएको छ भने अब डक्टर होस् या सिस्टर होस् या नर्सिङ स्टाफ होस् या फिजियोथेरापिस्ट होस् या डेन्टल सर्जन होस् हामीले चाहिँ फर्स्ट प्रायोरिटी आफ्नो पेसेन्टलाई दिनुपर्छ. अन्त एकताल प्रोफेसनमा आए चाहिँ वी शुड नट लुक फर एकदमै क्या लाइक इजी वर्क अब किनभने एकताल मेडिसिन एउटा करियर लिइसकेपछि चाहिँ हामीले चाहिँ अब वी शुड बी रेडी टु डु एनी वर्क एट एनी टाइम.
0: डक्टर अन्तमा है राष्ट्रिय चिकित्सक दिवस को अवसरमा है अर्थात नेशनल डक्टर्स डेको अवसरमा स्किनको स्वास्थ्य समयमै रोग पहिचान र योग्य है चिकित्सकसँग परामर्श लिनुको महत्वबारे है आम नागरिकलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ त?
1: फर्स्ट त म यो भन्न चाहन्छु कि कसैको आफ्नो स्किन प्रब्लम छ भने कसैलाई नसोध्नुहोस् वाज नट ट्रेन्ड मेडिकली. अब जस्तै मेरोमा थुप्रो पेसेन्टहरू आउनुहुन्छ उहाँहरूलाई अब के स्किन प्रब्लम भयो भने फर्स्ट दे गो टु द केमिस्ट दबाई दोकान जानुहुन्छ अन्त त्यहाँ अब जसले डिस्पेन्स गर्छ उहाँलाई अब जति नलेज छ उसले दिन्छ दबाई. अन्त फेरि अर्को कुरा के हुन्छ भन्दा अब जस्तै हाम्रो सोसाइटीमा एभ्री वान इज अ डक्टर भन्छ नि है उहाँ दिदीले त अन्त उहाँ साथीले त यो लाएको थियो उहाँ दिदीले त यो लाग्थ्यो मेरो दिदीले यो लाग्थे मेरो बहिनीले यो लाग्थ्यो भनेर चाहिँ त्यो सेम क्रिम डजन्ट वर्क फर एभ्रीबडी. अन्तखेरि त्यो क्रिमले पनि साइड इफेक्ट हुन्छ आफ्नो स्किनमा. अन्त अल यो हाम्रो टपिकल क्रिम्सहरू चाहिँ सिस्टमिक एब्जर्प्सन हुन्छ यसको सो पिपलले रियलाइज गरेको छैन कि त्यसको पनि साइड इफेक्ट हुन्छ भनेर. अन्त पेसेन्ट जब हाम्रोमा आउँछ त्यो स्किनको सबै चिज बिगारेर आउनुहुन्छ हाम्रोमा. फेरि अहिले गुगल छ च्याट जिपिटी छ आफै डायग्नोसिस बनाएर आउनुहुन्छ हाम्रोमा. सो त्यो पनि च्यालेन्जेस छ हाम्रो लागि नि. अहिले हजुर
0: हजुर त तपाईँ हामीसँग हाम्रो कार्यक्रममा जोडिनु भयो है यो नेशनल डक्टर्स डेको विशेष कार्यक्रममा तपाईँ सहभागी भइदिनु भयो हाम्रो कार्यक्रममा अनि यहाँले स्किन सम्बन्धी है धेरै महत्वपूर्ण जानकारीहरू हामीमा साझा गरिदिनु भयो है. यसका निम्ति आकाशवाणी गान्तोक लगायत हाम्रो सम्पूर्ण श्रोताहरूको तर्फबाट डाक्टर कावेरी तपाईँलाई धेरै धेरै धन्यवाद.
1: धन्यवाद हजुरलाई पनि.
0: त यहाँ हुनुहुन्थ्यो चर्मरोग विशेषज्ञ डाक्टर कावेरी.

हजुर श्रोता, स्वस्थ मानव जीवनको सबैभन्दा अमूल्य सम्पत्ति हो। स्वस्थ व्यक्ति, स्वस्थ परिवार र स्वस्थ समाज नै विकासको मूल आधार हो। यस आधारलाई मजबूत बनाउन चिकित्सकहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। चिकित्सकहरूको जिम्मेवारी केवल रोग पहिचान गर्ने र औषधि लेखिदिनेमा सीमित हुँदैन। उनीहरूले स्वस्थ जीवनशैली, सन्तुलित आहार, सरसफाई, खोप तथा रोगको रोकथाम सम्बन्धी जनचेतना फैलाउने कार्य पनि गर्छन्। यसले समाजमा रोगको जोखिम कम गर्न र स्वास्थ्य प्रति सचेतना बढाउन मदत गर्दछ। विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन चुनौतीपूर्ण कार्य हो। सीमित स्रोत साधन र कठिन परिस्थितिका बावजूद पनि धेरै डाक्टरहरूले आफ्नो कर्तव्यलाई निरन्तरता दिँदै जनताको सेवामा आफूलाई समर्पित गरिरहेका छन्। महामारी तथा अन्य स्वास्थ्य संकटका बेला चिकित्सकहरूको योगदान अझ स्पष्ट रूपमा देखिन्छ। जब अधिकांश मानिसहरू सुरक्षित स्थानमा रहन्छन्, त्यति बेला चिकित्सकहरू अग्रपंक्तिमा रहेर बिमारीहरूको उपचार तथा जीवन रक्षा गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका हुन्छन्।

0: हजुर त श्रोता, यसै गरी हामीसँग डाक्टर छोडेन नर्बु कार्यक्रममा सहभागी हुनुभएको छ। उहाँ प्लास्टिक सर्जन हुनुहुन्छ एसटीएनएम अस्पताल कि आउनुहोस्, यहाँको कुराकानी सुनौ है त। तपाईँलाई कार्यक्रममा स्वागत छ डाक्टर छोडेन, नमस्कार।
1: नमस्कार।
0: हजुर, त राष्ट्रिय चिकित्सक दिवस अर्थात नेशनल डाक्टर्स डेको तपाईँलाई धेरै धेरै शुभकामना पनि।
1: धन्यवाद।
0: हामी कुरा गर्न लागिरहेछौ है राष्ट्रिय चिकित्सक दिवसमाथि है, त तपाईँलाई म प्रथम प्रश्न राख्न चाहन्छु। राष्ट्रिय चिकित्सक दिवसको अवसरमा है सम्पूर्ण नागरिकलाई तपाईँको के सन्देश छ त?
1: नेशनल डाक्टर्स डे चाहिँ भन्छौ, त्यो चाहिँ हामीले बेसिकली पब्लिकहरूलाई देखाउनुलाई कि हाम्रो यो पालिको थिम चाहिँ हामीले के गरेको छ भने यो प्लान्टेसन ड्राइभ। जस्तै हामीले स्वस्थ आफ्नो हेल्थलाई राख्छौँ, हाम्रो इन्भाइरोमेन्टलाई पनि हामीले स्वस्थ हेल्दी राख्यौँ भने हामी सबैजना नै राम्रो हिल हुन सक्छौँ। यो पालिको हाम्रो थिमै एउटा प्लान्टेसन ड्राइभ छौँ, त्यसको लागि हामीले उयो बनाएको छ कि ग्रिन अर्थ हेल्दी लिभिङ।
0: हजुर हजुर। राष्ट्रिय डाक्टर डे मनाउनुको उद्देश्य चाहिँ के छ त?
1: उद्देश्य चाहिँ यही छ कि हामी एज डाक्टर हामीले पेसेन्टहरूलाई ट्रिट मात्रै होइन तर उनीहरूलाई हामीले एउटा कम्प्यासन एउटा एम्पेथी त्योसँग हामीले काम गर्नु परेको छ। अन्त यसैमा अब डाक्टर डे चाहिँ कसरी स्टार्ट भयो भन्दा चाहिँ हाम्रो वेस्ट बेङ्गलको सेकेन्ड चिफ मिनिस्टर डाक्टर विधान रॉय चौधरी, उहाँको नाममा चाहिँ यो डाक्टर डे भएको
0: हो।
1: उहाँको मेन थिमै थियो कि हामीले जब ट्रिट गर्छौँ पेसेन्टहरूलाई एउटा ट्रिटमेन्टको हिसाबमा खालि मेडिसिन मात्रै दिनु होइन, उनीहरूलाई एउटा ओभरअल कम्प्यासन एउटा हेल्प एम्पथी त्यो प्रकारले हामीले ट्रिट गर्नुपर्छ, होलिस्टिक ट्रिटमेन्ट। सो त्यही हो हाम्रो बिसाइड्स हामीले एउटा सिनियर हाम्रो सिनियर डक्टर्सहरू सिनियर पाइनियर्सहरूलाई उनीहरूलाई पनि एउटा रेस्पेक्ट एउटा रिगार्ड दिने, त्यसै कारणले हामी सबैजना एउटा डक्टर डे भनिकन मनाइरहेको हुन्छौँ।
0: हजुर, तपाईँको विचारमा है औषधि उपचार मात्र होइन है नभएर है स्वास्थ्य समाज निर्माणमा चिकित्सकको भूमिका अर्थात डाक्टरको भूमिका कतिको महत्वपूर्ण छ त?
1: हजुर, त्यही अहिले मैले मेरो फर्स्ट उसमा पनि त्यही भन्दै थिएँ, जब हामी एज डाक्टर पेसेन्टहरूलाई हामीले ट्रिट गर्छौँ खालि चिकित्सा मात्रैमा फोकस नगरेर पेसेन्टको ओभरअल हेल्थ उसको ओभरअल फ्यामिली कसरी उसले त्यो फ्यामिलीले त्यो पेसेन्टलाई कति चाहिँ सपोर्ट गरिरहेको छ कति चाहिँ सपोर्ट गर्नु जरुरी छ त्यो पेसेन्टलाई त्यो पनि हामी एउटा एज डक्टर्स फोकस गर्नुपर्छ। पेसेन्टलाई हामीले दबाईहरू लेख्दाखेरि पनि अब कतिवटा दबाई एकदमै राम्रो हुन्छ तर त्यो पेसेन्ट एकदमै त्यति साह्रो राम्रो हुँदैन, आफ्नो फाइनेन्सियल त्यति राम्रो छैन भने चाहिँ त्यो पेसेन्टहरूलाई एकदमै महँगो दबाई दिइकन उनीहरूलाई त्यो बर्डन नगरौँ। तब राम्रो सस्तो दबाईले नै जेनेरिक मेडिसिनले नै काम गर्न सक्छ भने हामी त्योपट्टि पनि फोकस गरौँ।
0: हजुर हजुर हजुर। अन्त तपाईँले है यस वर्ष 2026 है नेशनल डाक्टर्स डेको नारा अर्थात थिम पनि भन्नुभयो है ग्रीन अर्थ हेल्दी लिभिङ भनेर भन्नुभएको थियो है,
1: लगाऊ वृक्ष रहौ स्वस्थ।
0: हजुर हजुर हजुर हजुर हजुर। त डाक्टर्स डे है आजको दिनमा है डाक्टर्स डे है आज तपाईँहरू कसरी पालन गर्नुहुँदैछ त?
1: हामी हाम्रो स्टेटको फर्स्ट मेडिकल कलेज द हेलेन लेप्चा स्टेट मेडिकल कलेजमा हामी एउटा प्लान्टेसन ड्राइभ प्लान गरेको छौँ। हामीले हर साल डाक्टर्स डे मनाउँदाखेरि हामी अडिटोरियममा गएर गाएर नाचेर गर्थ्यौँ र योपालि हामीले सम्झ्यौँ अलिकति डिफरेन्ट गरौँ। जब हाम्रो मेडिकल कलेज आउँदैछ यो मेडिकल कलेजको फर्स्ट ओपनिङ हुँदैछ र हामी यो टाइम जुन चाहिँ हामीले दिँदैछौँ एउटा वर्किङ डे हो वेडनेसडे, हामी गइकन एउटा प्लान्टेसन गरौँ हाम्रो कलेजमा, त्यो ब्युटिफिकेसन हुँदा एउटा उयो हुँदा हाम्रै उसको लागि राम्रो हुन्छ भनेर चाहिँ योपालि हाम्रो प्रोग्राम चाहिँ हामी प्लान्टेसनपट्टि गरेको छौँ।
0: हजुर हजुर। आजको समयमा है भारतले हाम्रो देशले सामना गरिरहेका प्रमुख स्वास्थ्य चुनौतीहरू चाहिँ के छन् त?
1: च्यालेन्जेसहरू चाहिँ हाम्रो भनौँ भने सबसे पहिला चाहिँ सोसियल मिडियामा हामीलाई अलिकति प्रब्लम कोही कोही बेला हुन्छ, कारण हामी सबैजनाले नै काम गरिरहेको हुन्छौँ, सबैजनाको इच्छा हुन्छ कि पेसेन्टलाई राम्रो गरिकन चिट्टो जाति पारिकन पठाउँ, तर कोही कोही बेला कम्प्लिकेसन कोही कोही बेला मिस्टेक सानो मिस्टेक या कम्प्लिकेसन कुन पेसेन्टमा हुन सक्छ कोही बेला पेसेन्टको लक पनि डिपेन्ड गर्छ, तर अलिकति मिस्टेक हुँदा पनि मान्छेहरूले यति साह्रो के लेखिदिएको हुन्छ सोसियल मिडिया प्लेटफर्ममा, किन आजकल सोसियल मिडिया प्लेटफर्म यति इजिली अभाइलेबल भएकोमा म त्यही टाइममा हामी कतिजना पेसेन्टहरूलाई भन्छु कि तिमी कतिजना कति जाति भइकन जान्छौँ, स्पेसली हाम्रो यहाँ वर्तमान सरकारको उसमा यति साह्रो फ्री ट्रिटमेन्ट, यति ठुल्ठुलो डक्टर्सहरू आउनु भएको छ, यति राम्रो फेसिलिटिज, यति राम्रो मेसिन्सहरू छ हाम्रो, कतिवटा मेसिन्स हाम्रो अरू त्यो होल नर्थ इस्टर्न जोनमा पनि छैन जति चाहिँ हाम्रो सिक्किममा छ, त्यो हाम्रो दार्जिलिङ कालिम्पोङ सिलगढी पेसेन्टहरूले चाल पाइकन उनीहरू आउनु थालिसकेको छ सिएनएम हस्पिटलमा। तर हाम्रो डक्टर्सहरूले अलिकति कोही कोही बेला केही कारणले केही उयो भने यति साह्रो पब्लिकले डक्टर्सहरूलाई भन्छ, त्यो चाहिँ हामीले अहिले अलिकति अब त्यो
0: जनतामा आउनुपर्ने छ है अलिकति। अनि डक्टर्सहरू है दिनरात मेहनत गर्छन् है, उहाँहरूले एकपल्ट मात्रै पढेर हुँदैनन् होइन, डेली पढ्नुपर्ने पनि हुन्छ है, उहाँहरूले अपडेट गरिबस्नुपर्ने हुन्छ, यो कुरा अब धेरैलाई याद हुँदैन है। अनि साथै डक्टर्सहरूले धेरै बिमारीको लागि धेरै खटिरहेका हुन्छन्, त्यस्ता व्यस्तता है चुनौती र दबावका बीच पनि तपाईँले सेवामा निरन्तर लागिरहन के कुराले त्यो प्रेरित गर्छ त?
1: अहिले अब हामी यहाँ जति काम गरिरहेको छौँ, हामी सबैजना एटलिस्ट 13 से 15 साल पढिकन आएको छौँ। यो पढेको मतलब नै एउटा आफ्नो एउटा प्यासन थियो, आफूले एउटा यो गर्छु भनेर यो फिल्डमा आएको, कारण मेडिकल मेडिसिन पढ्नु सजिलो छैन, 5 साल सबै त्यत्रो अहिले तपाईँले जस्तो भन्नुभयो 5 साल पढ्नु पर्यो, त्यसको बाद फेरि त्यति ल्याकल उयो हुँदैन, स्पेसलाइजेसन गर्नु परिरहेको छ, सुपर स्पेसलाइजेसन गर्नु परिरहेको छ। जब त्यो डक्टर बाहिर आउँदैछ काम गर्नु आउँदैछ, उसको अलमोस्ट 15-16 इयर्स उसको लाइफ उसले अरू टाइममा इन्जोय गर्नु सक्ने थियो, अरू केही गर्नु सक्ने थियो, त्यो टाइममा चाहिँ उसले रेगुलर पढिकन आइरहेको छ, यही प्यासन यही उसले गर्दा नै उनीहरू यो फिल्डमा आउनुहुन्छ। त्यसै कारणले उनीहरू आई थिङ्क डक्टर मेडिकल चुज गरेको होला।
0: तपाईँको अनुभवमा है सिक्किमका मानिसहरूमा बढी देखिने स्वास्थ्य समस्याहरू के के हुन् है, र तीबाट बाँच्न के गर्नुपर्ने हुन्छ त?
1: हजुर, यो एउटा इम्पोर्टेन्ट हामीले देख्यौँ कि हाम्रो पेसेन्ट्सहरू एउटा त गल स्टोन यति साह्रो कमन रहेछ, त्यो पानीले गर्दा हुनसक्छ, इन्भाइरोमेन्ट फ्याक्टर्सले हुनसक्छ, जेनेटिक फ्याक्टर्सले गर्दा हुनसक्छ। अर्को चाहिँ किडनी पेसेन्ट, यति साह्रो किडनी पेसेन्टको लोड छ, त्यो अलिकति डाइटमा पनि लाग्छ मलाई कि नुन बेसी खाने, अलिकति यो के भन्छ पानी कम्ती पिउने, त्यो कारणले हुनसक्छ। अर्को चाहिँ म एज अ प्लास्टिक सर्जनले देख्दैछु, हामी यो एल्टिट्युड हाई एल्टिट्युड भएकोले गर्दा नै यो स्किन क्यान्सर त्यो पनि निकै कमनै हो रहेछ। यो कतिवटा चिज हामीले अब्जर्भ गर्दैछौँ, हामी अब यसमा कति स्टडी पनि गर्ने, अलिकति पनि पब्लिस पनि गर्ने, त्यसमा पनि हामी इन्डियन मेडिकल एसोसिएसन काम
0: गर्दैछौँ। रोग लागेपछि है उपचार गर्नुभन्दा है रोग लाग्न नदिन है अप्नाइने सावधानीहरू है प्रिभेन्टिभ हेल्थ केयर भनौँ न है किन आवश्यक छ त?
1: प्रिभेन्सन इज बेटर देन क्योर भन्ने हामीले पहिलादेखि नै सुनिकन आएको थियौँ
0: है।
1: सो प्रिभेन्ट गर्न सक्यो भने त्यो पेसेन्टलाई एकताल डिजिज भइसकेपछि त्यो लाइफ लङ कति साह्रो प्रब्लम, त्यो पेसेन्ट मात्रैले होइन एउटा घरमा एउटा बिमारी छ भने उसको घरको सबैजनालाई नै अफेक्ट गर्छ।
0: सो
1: हामी पहिला लेभलमा नै प्रिभेन्ट गर्न सक्यौँ, अनि यो प्रिभेन्सन चाहिँ बाई अवेरनेस, पब्लिक अवेरनेस, गाउँ गाउँमा गएर हामीले यो अवेरनेस प्रोग्रामहरू गर्नु, डाइटमा हामीले उनीहरूलाई भन्नु सक्यौँ, लाइफ स्टाइल मोडिफिकेसनमा हामीले गर्न सक्यौँ भने हामीले ठुलो डिजिजमा आई थिङ्क इन्सिडेन्स हामीले कम्ती गर्न सक्छौँ होला।
0: सिक्किम जस्ता है ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरूसम्म है गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन चिकित्सकहरूले अर्थात डक्टरहरूले कस्तो भूमिका खेल्न सक्छन्?
1: यसको लागि चाहिँ हामीले हाम्रो हेल्थ वर्कर्स, यो प्राइमेरी हेल्थ सेन्टर, डिस्ट्रिक्ट हस्पिटल, यो सब हस्पिटलहरू जुन चाहिँ हाम्रो बनेको छ त्यो लेभलमा गइकन हामीले अवेरनेस क्रिएट गर्नु परेको छ, उनीहरूलाई इन्भल्भ गर्यौँ भने त्यहाँबाट पनि निकै नै ग्रामीणको मान्छे पेसेन्टहरूलाई हामीले त्यहाँ यो मेसेज पुऱ्याउन सक्छौँ।
0: विशेष गरी महिलाहरूले जीवनका विभिन्न चरणहरूमा आफ्नो स्वास्थ्य राम्रो राख्न है कुन कुन कुरामा विशेष ध्यान दिनुपर्छ त?
1: महिलाहरूले एउटा त सबसे पहिला आफ्नो हाइजिन हो, अन्त एउटा चाहिँ प्रोटेक्सन फेस टेक, त्यो पनि एकदमै इम्पोर्टेन्ट छ
0: है,
1: अन्त आफ्नो के भन्छ न्युट्रिसन, आफ्नो आफैलाई पनि अलिकति टाइम दिने, हामी महिलाहरू चाहिँ एकदमै घरमा सधैँ घरको लागि मात्रै सोचिरहेको हुन्छ, आफ्नो लागि चाहिँ एकदम कम्ती टाइम दिइरहेको हुन्छ, तर घरको मेन वर्क फोर्स चाहिँ हाम्रो वुमन आमा लेडी हो, उनीहरूले आफ्नो लागि पनि अलिकति टाइम दिएर आफ्नो हेल्थलाई याद गरेको छ भने चाहिँ निकै फरक पर्नेछ।
0: हजुर हजुर हजुर। त आजकल है धेरै मानिसहरू इन्टरनेटको भरमा वा आफै औषधि है मेडिसिन सेवन गर्ने गर्छन् नि है, त यसबारे तपाईँको सल्लाह के छ त बताइदिनुहुन्छ?
1: उनीहरूलाई चाहिँ हामी गुगल डक्टर्स भन्छौँ।
0: हजुर हजुर।
1: यो चाहिँ सबै डेन्जरस हाम्रो पेसेन्टहरूको लागि, किनभने एउटा 5 मिनटमा तपाईँले त्यो स्क्रोल गरिकन पढेर तपाईँ ट्रिटमेन्ट गर्नु सक्छौ भने यो 15 साल 20 साल पढिकन आएकोलाई त तपाईँले केही उयो नै गर्नु भएन।
0: हजुर हजुर।
1: 15 साल पढेकोले गर्दाखेरि उसले त्यो गुगलमा के लेखेको छ उसले छान्नु सक्छ, अन्त भन्नु सक्छ के ठिक हो के ठिक होइन। तर जसले चाहिँ डाइरेक्टली त्यो गुगल पढिकन आउँछ उसलाई त सबै लाग्छ कि त्यो नै ठिक हो।
0: हजुर हजुर।
1: त्यो त्यो चाहिँ एकदमै गर्नु भएन। घरमा त्यस्तो गुगल डक्टर्सहरू छ भने अलिकति घरको मान्छेहरू पनि साह्रो फलो गर्नु भएन है।
0: हजुर हजुर हजुर। त बाल बालिकाको है स्वास्थ्यका विषयमा अभिभावकहरूले है गर्ने सबैभन्दा सामान्य गल्तीहरू के हुन् र तिनलाई कसरी सुधार्न सकिन्छ त?
1: नानीहरूलाई चाहिँ अब पहिलाको जस्तो अलिकति नानीहरूलाई फ्रिडम दिनु पर्यो
0: है। हजुर।
1: उनीहरूलाई अलिकति आजकलको नानीहरू अलिकति आफ्नै प्रकारले सोच होइछ। यो इन्भाइरोमेन्ट त्यस्तो हुनसक्छ कि पहिलाको जमाना अर्कै थियो, त्यो हामीले एक्सेप्ट गर्नै पर्छ। अहिले अब मोडर्न जमानामा नानीहरूले अरू अब जस्तै यो इन्टरनेटबाट कहीँ कहाँबाट पनि उनीहरू पढे लेखेर भएको हुन्छ,
0: त
1: उनीहरूको सोच विचारलाई पनि हामीले जस उमेरमा हामी ठुलो छ तिमीले सुन्नै पर्छ भनेर त्यसमा हामीले फोर्स गर्नु भएन। त्यो नानीको उमेर सानो भए तापनि कोही कोही बेला उसले एउटा राम्रो चिज भरिरहेको हुन्छ, त्यसलाई चाहिँ हामीले एउटा रेस्पेक्ट गरेर एक्सेप्ट गरेको छ भने त्यो नानीलाई पनि एउटा कन्फिडेन्स हुन्छ।
0: आजकल है कुन जीवनशैली सम्बन्धी लाइफ स्टाइल रोगहरू तीव्र रूपमा बढ़िरहेका छन् है, त तिनबाट बाँच्न दैनिक जीवनमा अप्नाउनु पर्ने सरल उपायहरू के हुन्?
1: एउटा त हामी हेल्दी लिभिङ, अलिकति बापनी वक गर्यौं, अलिकति योगा मेडिटेसन गर्यौं, हेल्दी

0: सबै त्यसरी हाम्रो यहाँ सिक्किममा चाहिँ एउटा लोकालिटी गार्डन भन्ने छैन, जस्तो चाहिँ हामी बाहिर हुन्थ्यो कलकत्ता दिल्ली हामी जहाँ पढ्थ्यौँ, हर नेबरहुडमा एउटा सानो पार्क हुन्थ्यो। बेलुका समयमा हामी जति नै काम गरिकन आएको छौँ, थाकिकन आएको छौँ भने बेलुका एकछिन त्यो पार्कमा पनि गएर टाइम बिताउँदाखेरि त्यो अर्कै एउटा इन्भाइरोमेन्ट बनिन्छ। त्यसरी नै हाम्रो घरको बुढाबुढीहरू पनि उनीहरू या त बिहानी या त बेलुका त्यो पार्कमा गइकन भेट्न सक्यौँ, गफ गर्न सक्यौँ, दस पल्ट राउन्ड पनि हिँड्नु भयो भने उनीहरूको हेल्थमा कति साह्रो फरक पर्ने थियो। तर हाम्रो यो लोकालिटी पार्कहरू चाहिँ अलिकति कम्ती भएकोले गर्दा अब छ, तर टाढो टाढो छ, त्यहाँ जानु लागि गाडी लिकन जानु पर्ने, सबैजनाको घरमा गाडी हुँदैन, ट्याक्सी लिकन जानु भने त्यो वकको महत्व नै भएन। त्यसले गर्दा चाहिँ हामी अलिकति बिल्डिङ कम्ती, अलिकति ओपन स्पेसेस, गार्डन, फिल्ड, ग्रिनरी गरेको छ भने चाहिँ लोकालिटी पार्कहरूमा हामीले फोकस गरेको छ भने चाहिँ हाम्रो इन्भाइरोमेन्ट पनि हेल्दी हुन सक्छ होला।
1: हजुर हजुर, तपाईँले सही भन्नु है। अनि जति पनि हाम्रो नयाँ पिढीहरू है, भाइ बहिनीहरू डक्टर बन्न चाहनेहरू हुनुहुन्छ, तपाईँ उहाँलाई के सुझाव दिन चाहनुहुन्छ त रेडियो मार्फत?
0: हजुर, म उनीहरूलाई भन्छु, तिमी डक्टर बनिन्छौ भने एकदमै राम्रो, एकदमै नोबल प्रोफेसन हो, कति तिमीले फरक गर्न सक्छौ, कति काम गर्न सक्छौ तिमीले। तर तिमी एकदमै इन्ट्रेस्टेड छ मात्रै आउनु, तिमीलाई आमा बाउले फोर्स गर्यो, तिमीलाई कसैले तिमी यो गर म पनि गर्दैछु भनेर गर्यो भने चाहिँ तिमीले टाइम वेस्ट गर्नु चाहिँ तिमी मेडिकल प्रोफेसनमा नआऊ, कारण तिमीले एउटा अर्काको लाइफसँग तिमी लाइफ टाइम खेल्नु पर्यो, तिमी आफैले पनि आफ्नो लाइफ डिभोट गरेको हुन्छौ, तिमी एक साल पसिसकेपछि तिमी एटलिस्ट 10-15 साल तिमीले डिभोट गरेको हुन्छौ,
1: त्यति
0: गरिसकेपछि लास्टमा तिमीले रियलाइज गर्यो कि यो त मेरो प्रोफेसन होइन रहेछ भन्यो भने तिमी आफ्नो लागि पनि विश्वास, तिमी त्यो सोसाइटीमा पनि तिमीले आफ्नो राम्रो तिमीले आफ्नो प्रकारले राम्रो काम गर्नु सक्दैनौ। सो तिमीलाई मेडिकलमा आउनु छ भने एकदमै राम्रो आउनु, र तिमीलाई इच्छा छ भने तिमी आउनुपर्छ।
1: हजुर हजुर, अन्त अन्तमा है रेडी छु नि हाम्रा श्रोताहरूलाई, तपाईँ के सुझाव दिन चाहनुहुन्छ त?
0: हाम्रो यो डक्टर डे 1 जुलाई मनाइरहेको छौँ हामीले। सो एज डक्टर हामी सबैजनालाई रिक्वेस्ट गर्छौँ कि सबै डक्टर, सबै हेल्थ केयर वर्कर्सहरूले कामहरू गर्दाखेरि उनीहरूले राम्रो नै गरौँ, पेसेन्टलाई छिट्टो नै जाति पारिकन घर पठाउँ भनेर कोसिस गरिरहेको हुन्छ। कोही कोही बेला स्ट्रेसले गर्दा, कोही कोही बेला केही उयसले गर्दा कोही कतिजना राम्रो नबोलिँदैला, केही अलिकति मिस्टेकहरू हुनसक्छ, तर तिनीहरूलाई त्यति उसले गर्दाखेरि तपाईँले एकदमै नराम्रो नजरले नहेरिदिनुहोस्। तपाईँहरूको कति घरको मान्छेहरू जाति भएको त्यतापट्टि पनि हेरिकन हामीलाई अलिकति एउटा राम्रो मोटिभेट गरिदिनु भयो भने हामी अझै राम्रो काम गर्न
1: सक्छौँ। हजुर, त डाक्टर छोडेन, तपाईँ हाम्रो कार्यक्रममा जोडिनु भयो है, तपाईँ हाम्रो कार्यक्रममा सहभागी भइदिनु भयो, अनि हामी तथा हाम्रा श्रोताहरूलाई यतिका धेरै महत्वपूर्ण जानकारीहरू पनि दिनुभयो है। यसका निम्ति आकाशवाणी गान्तोक लगायत हाम्रो सम्पूर्ण श्रोताहरूको तर्फबाट डाक्टर छोडेन तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ।
0: थ्याङ्क यू तपाईँले मलाई अपर्च्युनिटी दिनुभएकोमा बोल्नुको लागि।
1: हजुर श्रोता, स्वस्थ मानव जीवनको सबैभन्दा अमूल्य सम्पत्ति हो। स्वस्थ व्यक्ति, स्वस्थ परिवार र स्वस्थ समाज नै विकासको मूल आधार हो। यस आधारलाई मजबुत बनाउन चिकित्सकहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। चिकित्सकहरूको जिम्मेवारी केवल रोग पहिचान गर्ने र औषधि लेखिदिनेमा सीमित हुँदैन। उनीहरूले स्वस्थ जीवनशैली, सन्तुलित आहार, सरसफाई, खोप तथा रोगको रोकथाम सम्बन्धी जनचेतना फैलाउने कार्य पनि गर्छन्। यसले समाजमा रोगको जोखिम कम गर्न र स्वास्थ्य प्रति सचेतना बढाउन मदत गर्दछ। विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन चुनौतीपूर्ण कार्य हो। सीमित स्रोत साधन र कठिन परिस्थितिका बावजुद पनि धेरै डाक्टरहरूले आफ्नो कर्तव्यलाई निरन्तरता दिँदै जनताको सेवामा आफूलाई समर्पित गरिरहेका छन्। महामारी तथा अन्य स्वास्थ्य संकटका बेला चिकित्सकहरूको योगदान अझ स्पष्ट रूपमा देखिन्छ। जब अधिकांश मानिसहरू सुरक्षित स्थानमा रहन्छन् त्यति बेला चिकित्सकहरू अग्रपंक्तिमा रहेर बिमारीहरूको उपचार तथा जीवन रक्षा गर्ने महत्वपूर्ण जिम्मेवारी

0: जिम्मेवारी निर्वाह गरिरहेका हुन्छन्। आजको व्यस्त जीवनशैलीमा मानसिक स्वास्थ्य पनि महत्वपूर्ण विषय बनेको छ। मनोचिकित्सक तथा मानसिक स्वास्थ्य विशेषज्ञहरूले तनाव, चिन्ता, अवसाद तथा अन्य मानसिक समस्यासँग जुधिरहेका व्यक्तिहरूलाई सहयोग पुर्याई स्वस्थ समाज निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्। त्यसै गरी बालरोग विशेषज्ञहरूले बाल बालिकाको स्वास्थ्य वृद्धि र विकास सुनिश्चित गर्छन् भने अन्य विशेषज्ञ चिकित्सकहरूले विभिन्न उमेर समूहका मानिसहरूको स्वास्थ्य आवश्यकतालाई सम्बोधन गरिरहेका छन्। चिकित्सकहरू चिकित्सा अनुसन्धान र नवप्रवर्तनका माध्यमबाट पनि समाजलाई योगदान दिइरहेका छन्। नयाँ उपचार पद्धति, खोप तथा स्वास्थ्य प्रविधिको विकासले मानिसहरूको आयु र जीवनस्तरमा उल्लेखनीय सुधार ल्याएको छ। समयसँगै स्वास्थ्य सम्बन्धी चुनौतीहरू परिवर्तन भइरहेका छन्, तर चिकित्सकहरूको महत्व र आवश्यकता कहिले कम हुँदैन। उनीहरूको ज्ञान, अनुभव, समर्पण र सेवा भावले समाजमा आशा र विश्वासको वातावरण निर्माण गर्दछ। राष्ट्रिय चिकित्सक दिवसको अवसरमा मानव जीवनको रक्षा, रोगको उपचार तथा स्वस्थ समाज निर्माणका लागि निरन्तर समर्पित सम्पूर्ण चिकित्सकहरूप्रति अर्थात सम्पूर्ण डाक्टरहरूप्रति हार्दिक सम्मान र कृतज्ञता व्यक्त गर्दछौ। उहाँहरूको अथक परिश्रम, सेवा भाव तथा समर्पणले हाम्रो समाजलाई अझ स्वस्थ, सक्षम र समृद्ध बनाइरहेको छ। राष्ट्रिय चिकित्सक दिवसको सबै डाक्टर्सहरूलाई अर्थात चिकित्सकहरूलाई हार्दिक शुभकामना भन्दै कार्यक्रमबाट बिदा लिन चाहन्छु। यसैले म कार्यक्रम सञ्चालिका टीका मंगरलाई बिदा दिनुहोस्। नमस्ते।
1: श्रोता सुनिरहनु भएको थियो कार्यक्रम नारी संसार। अब सुनाउन लागेका छौं आज साँझ प्रसारण हुने लाइभ फोन इन कार्यक्रम बारे एक सूचना। आज साँझ 6:05 प्रसार गरिने कानूनी सल्लाह कार्यक्रम अन्तर्गत हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ इन्भाइरोमेन्ट एण्ड फरेस्ट लज अर्थात पर्यावरण एवं वन्य कानून। यस विषय अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम गभर्मेन्ट ल कलेज बुर्तुक गान्तोकका प्रिन्सिपल डाक्टर दिलीप पाण्डे। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03-592-201-171 मा कल गर्न सक्नुहुनेछ। दिन अनि समय आज साँझ 6:05 अनि फोन नम्बर पुनः एकपल्ट सुन्नुहोस् 03-592-201-171। सूचना पूरा भयो।
2: ये कहानी है एक नर्स और उसके अंतर्मन की।
3: ओके सैलरी, नहीं झुमके ना, पहले बचत,
4: पहले झुमके।
3: सुनो, हर महीने थोड़ा बचाओ और थोड़ा निवेश करो और कुछ इमरजेंसी के लिए भी बचाओ ताकि रहो टेंशन फ्री।
4: लेकिन झुमकों का क्या,
3: जाते हो कि लगाओ इंजेक्शन।
5: आरबीआई कहता है
6: वित्तीय समझदारी समृद्ध नारी।
1: श्रोता अब सुनाउन लागेका छौ 3 जुलाईको दिन प्रसारण हुने लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। 3 जुलाई 2026 शुक्रबार साँझ 6:05 प्रसारण गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ उपभोक्ताहरूका सन्तुष्टि नै ग्वालाको सबैभन्दा ठूलो पूँजी हो भनिन्छ। विश्व जिते दूधले समृद्धि जोड़िन्छ ग्वालाको घर। त श्रोताहरू यसबारे अधिक जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मिल्क युनियनका म्यानेजिङ डाइरेक्टर डाक्टर तिलक घतानी। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03-592-201-171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 3 जुलाई 2026 शुक्रबार साँझ 6:05 फोन नम्बर पुनः एकपल्ट सुन्नुहोस् 03-592-201-171।

साथै सूचना पूरा भयो। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै हामीलाई 103 मेगाहर्जमा एफएम कञ्चनजंगा मार्फत पनि सुनिरहनु भएको छ। श्रोता अब केही क्षण सुनाउनेछौं विभिन्न कलाकारहरूको आवाजमा नेपाली आधुनिक गीतहरू। सर्वप्रथम सुनोस् रामकृष्ण ढकालको स्वरमा।

श्रोता यो सुन्नुहोस् हाम्रो फोन इन कार्यक्रम सम्बन्धी एक सूचना. आज साँझ 6:05 प्रसारण गरिने कानूनी सल्लाह कार्यक्रम अन्तर्गत हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम. विषय रहनेछ एन्भाइरोमेन्ट एण्ड फरेस्ट लज अर्थात पर्यावरण एवं वन्य कानून. यस विषय अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम गभर्नमेन्ट ल कलेज बुर्तुक गान्तोकका प्रिन्सिपल डाक्टर दिलीप पाण्डे. र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03-592-201171 कल गर्न सक्नुहुनेछ. समय आज साँझ 6:05

श्रोता सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट चेवाङ दर्जी अनि साथीहरूको स्वरमा सिक्किमे भोटिया लोकगीतहरू। अबको केही क्षणमा आकाशवाणीको खरसाङ केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ नेपालीमा समाचार। तबसम्मलाई सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक।

यो आकाशवाणी हो, समाचार प्रवेश राईबाट सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2047 विकसित भारतको लक्ष्य प्राप्तिका लागि युवाहरूसित समर्पण, इमानदारी अनि बलियो नैतिक मूल्यहरूको साथमा उत्कृष्टता प्राप्त गर्ने

आह्वान गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल इण्डिया अभियानले सुशासनलाई नयाँ दिशा अनि देशको समग्र विकासलाई गति दिएको बताउनु भएको छ। वस्तु अनि सेवा कर जीएसटीबाट सरकारलाई जुन महिनामा 1,94,812 करोड़ रूपियाँको राजस्व प्राप्त भएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले डाक्टर्स दिवसको अवसरमा देशभरिका डाक्टरहरूलाई शुभकामना दिनुभएको छ अनि केन्द्रीय मन्त्री शिवराज सिंह चौहान अनि किरेन रिजिजूले अरूणाचल प्रदेश भ्रमणको दोस्रो दिन मुख्यमन्त्री पेमा खाण्डुसँग राज्यका बाढ़ प्रभावित क्षेत्रहरूको हवाई सर्वेक्षण गर्नुभयो। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2047 विकसित भारतको लक्ष्य प्राप्तिका लागि युवाहरूसित समर्पण, इमानदारी अनि बलियो नैतिक मूल्यहरूको साथमा उत्कृष्टता प्राप्त गर्ने आह्वान गर्नुभएको छ। उहाँले आन्ध्र प्रदेशको अनन्तपुरमा केन्द्रीय विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधित गर्दै हुनुहुन्थ्यो। राष्ट्रपतिले भन्नुभयो, युवाहरूको ऊर्जाले प्रतिभा अनि प्रतिबद्धता समावेशी अनि समृद्ध राष्ट्रको निर्माणमा निर्णायक भूमिका निभाउनेछ। राष्ट्रपतिले भन्नुभयो, तीव्र गतिमा बदल्दै गरेको तकनिकको समयमा सिक्ने प्रक्रिया जीवनभरि जारी रहनु पर्नेछ। यस अवसरमा राष्ट्रपतिले 1,268 छात्रहरूलाई डिग्री प्रदान गर्नुभयो अनि 56 मेधावी विद्यार्थीहरूलाई स्वर्ण पदकद्वारा सम्मानित गर्नुभयो। डिजिटल इण्डिया कार्यक्रमले देशभरिमै नागरिकहरूलाई जोड्ने, सिक्ने, लेनदेन गर्ने अनि सरकारी सेवाहरूको लाभ उठाउने तरिकालाई परिवर्तित गरेको छ। विगत 11 वर्षमा भारतले वृहत मात्रामा विश्वको सबैभन्दा ठूलो डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर इकोसिस्टम मध्ये एकलाई तयार गरेको छ। डिजिटल प्लेटफर्मले ग्रामीण अनि कम्ती सुविधा भएका इलाकाहरूमा हेल्थ केयर, शिक्षा, कौशल विकास, खेती अनि कल्याणकारी योजनाहरूसम्म पहुँचलाई बढ़ाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, डिजिटल इण्डिया अभियानले सुशासनलाई नयाँ दिशा अनि देशको समग्र विकासलाई गति दिएको छ। यसले नागरिकहरूको सशक्तिकरण पनि गरेको छ। डिजिटल इण्डिया अभियानको 11 वर्ष भएकोमा श्री मोदीले भन्नुभयो, यस पहलको असर मानिसहरूको जीवनको हरेक क्षेत्रमा देखिएको छ। उहाँले भन्नुभयो, डिजिटल भुक्तान अनि प्रत्यक्ष लाभ हस्तान्तरणको माध्यमले सरकारी सहायता पारदर्शिताको साथ सिधा लाभार्थीहरूसम्म पुगिरहेको छ। प्रधानमन्त्रीले भन्नुभयो, डिजिटल इण्डियाले नवाचारलाई देशको कुना कुनासम्म पुर्याएको छ। श्री मोदीले भन्नुभयो, यस पहलले शिक्षा, स्वास्थ्य, कृषि, व्यापार अनि सरकारी सेवाहरूमा पनि सुधार भएको छ। प्रधानमन्त्रीले भन्नुभयो, एआई, सेमिकन्डक्टर अनि क्वान्टम कम्प्युटिङ जस्ता नयाँ तकनिकहरूको क्षेत्रमा भारत तीव्र गतिमा अघि बढ़िरहेको छ। गृहमन्त्री अमित शाहले भन्नुभएको छ, सरकारले डिजिटल कनेक्टिभिटीको विस्तार गरेर डिजिटल शासनलाई दरिलो बनाएको छ अनि सार्वजनिक सेवाहरूसम्म पहुँचमा सुधार गरेर भारतलाई एक डिजिटल राष्ट्रमा परिवर्तित गरेको छ। डिजिटल इण्डिया पहलको 11 वर्ष पूरा भएको उपलक्ष्यमा श्री शाहले भन्नुभयो, देशले इन्टरनेट कनेक्टिभिटी, डिजिटल बुनियादी ढाँचा अनि प्रौद्योगिकी आधारित शासनमा महत्वपूर्ण प्रगति देखेको छ। सोसियल मीडिया पोस्टमा उहाँले भन्नुभयो, अब 103 करोड़ भन्दा अधिक मानिसहरू इन्टरनेटसित जोड़िएका छन्, जबकि 2,20,000 भन्दा अधिक गाउँहरूलाई भारत नेटसित जोड़िएको छ। गृहमन्त्रीले भन्नुभयो कि प्रत्यक्ष लाभ हस्तान्तरणका लाभार्थीहरूलाई 51 लाख करोड़ रूपियाँ भन्दा अधिकको हस्तान्तरण सम्भव भएको छ अनि भारतले अब विश्वको लगभग आधा डिजिटल लेनदेन गर्दछ। वस्तु अनि सेवा कर जीएसटीबाट सरकारलाई जुन महिनामा 1,94,812 करोड़ रूपियाँको राजस्व प्राप्त भएको छ। यो गत वर्ष जुन महिनाको तुलनामा 13.9% अधिक हो। वित्त मन्त्रालयले भनेको छ, जुन महिनामा घरेलु जीएसटी संग्रह 1,34,774 करोड़ रूपियाँ रह्यो र यो गत वर्षको तुलनामा 6.5% अधिक हो। त्यही आयातमा जीएसटी संग्रह 34.6% बढ़ेर 60,038 करोड़ रूपियाँ भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार।
उपराष्ट्रपति सीपी राधाकृष्णनले डाक्टर्स दिवसको अवसरमा देशभरिका डाक्टरहरूलाई शुभकामना दिनुभएको छ। सोशियल मीडिया पोस्टमा उपराष्ट्रपतिले मानवताको सेवामा डाक्टरहरूको समर्पण करूणा कौशल अनि अटुट प्रतिबद्धताको सराहना गर्नुभयो। श्री राधाकृष्णनले

0: भन्नुभयो, देशले विगत केही वर्षहरूमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। उहाँले विश्वको सबैभन्दा ठूलो कोविड टीकाकरण अभियान आयुष्मान भारत पहलको माध्यमद्वारा सस्तो स्वास्थ्य सेवाको विस्तार, स्वास्थ्य सेवा संरचनालाई बलियो बनाउने अनि डिजिटल स्वास्थ्य सेवालाई तीव्र रूपमा अप्नाउनाले देशको असल स्वास्थ्यको दिशामा महत्वपूर्ण उपलब्धिको रूपमा रेखाङ्कित गर्नुभयो। स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले आज डाक्टर्स डेको अवसरमा स्वास्थ्य जगतका मानिसहरूलाई उनीहरूको अटुट समर्पणका लागि बधाई दिनुभएको छ। एक भिडियो सन्देशमा श्री नड्डाले देशभरिकै डाक्टरहरूको उत्कृष्ट प्रोफेसनलिजम अनि मानवताप्रति उनीहरूको सेवाको सराहना गर्नुभयो। उहाँले डाक्टरहरूलाई देशको स्वास्थ्य प्रणालीको आधार बताउनुभयो। उनीहरूले मानिसहरूको समस्याको समाधान गर्ने, ज्यान बचाउने अनि रोगीहरूको हेरचाहमा उचित मानदण्ड बनाइ राख्नका लागि उनीहरूको अथक प्रयासहरूको स्मरण पनि गर्नुभयो।
1: मैं चिकित्सा जगत से जुड़े सभी डॉक्टरों के प्रति अपनी हार्दिक सराहना और कृतज्ञता व्यक्त करता हूँ। उनकी अटूट निष्ठा, उत्कृष्ट पेशेवर प्रतिबद्धता और मानवता के प्रति समर्पित सेवा हम सभी के लिए प्रेरणादायक है। डॉक्टर हमारे स्वास्थ्य तंत्र की आधारशिला हैं। वे निरंतर लोगों के रोग को दूर करने, उनके जीवन की रक्षा करने और मरीजों को सर्वोत्तम उपचार उपलब्ध कराने के लिए समर्पित भाव से कार्य करते हैं।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले अपरेशन अमिस्ताद अन्तर्गत भेनेजुएलामा राहत कार्यहरूमा जुटेका भारतीय डाक्टरहरू अनि चिकित्सा कर्मीहरूको सराहना गर्नुभएको छ। सोसियल मीडिया सन्देशमा प्रधानमन्त्रीले भन्नुभयो, कठिन समयमा आवश्यकतामा परेका मानिसहरूको सेवाका लागि उनीहरूको समर्पण प्रेरणादायक छ। उहाँले अझ भन्नुभयो, संकटको घड़ीमा चिकित्सा कर्मीहरूले आफ्नो जिम्मेवारी पूर्ण निष्ठापूर्वक निभाउने गर्दछन्। भेनेजुएलामा आएको भीषण भूइँचालोपछि भारतले राहत अनि बचावका लागि अपरेशन अमिस्ताद शुरू गरेको थियो। यस भूइँचालोमा धेरै संख्यामा ज्यानमालको क्षति पनि भएको थियो। केन्द्रीय मन्त्री शिवराज सिंह चौहान अनि किरेन रिजिजूले अरूणाचल प्रदेश भ्रमणको दोस्रो दिन मुख्यमन्त्री पेमा खाण्डुसँग राज्यका बाढ़ प्रभावित क्षेत्रहरूको हवाई सर्वेक्षण गर्नुभयो। टोलीले पहिले सबैभन्दा बढ़ी प्रभावित क्षेत्रहरूमध्ये एक पूर्वी सियाङ जिल्लाको पासीघाटको सर्वेक्षण गरे र त्यसपछि जमीनमा भएको क्षतिको मूल्यांकन गर्न बोइङ गाउँको भ्रमण गरे। अचानक आएको बाढ़ी र पहिरोले गाउँका 20 बढ़ी घरहरू डुबेको छ र धानखेत, फसल र पशुधनमा व्यापक क्षति पुर्याएको छ, जसले गर्दा धेरै परिवारहरू विनाशबाट पीड़ित भएका छन्। केन्द्रीय मन्त्री शिवराज सिंह चौहानले विस्थापित गाउँलेहरूसँग भेट गर्नुभयो र केन्द्र सरकारबाट व्यापक आर्थिक र संरचनात्मक सहयोगको वाचा पनि गर्नुभयो।
2: संकट के समय प्रधानमंत्री जी के मार्गदर्शन में केंद्र सरकार पूरी तरह अरुणाचल प्रदेश के साथ खड़ी है। क्षति का आकलन करके कैसे अधिकतम मदद की जाए, अपने भाई बहनों का अरुणाचल प्रदेश का प्रयास किया जाएगा। गृह मंत्री जी की अध्यक्षता में कमेटी होती है, वो पूरी स्थिति का आकलन करके अतिरिक्त सहायता अरुणाचल प्रदेश की करेंगे।
0: संयुक्त राष्ट्रमा भारतका स्थायी प्रतिनिधि परफ थानिनी हरिसले भन्नुभएको छ कि भारत सम्प्रभु फिलिस्तिनको स्थापनाका लागि बातचीतद्वारा दुई राष्ट्र समाधानको समर्थन गर्दछ। यो समाचार युट्युबमा @EIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2047 विकसित भारतको लक्ष्य प्राप्तिका लागि युवाहरूसित समर्पण, इमानदारी र बलियो नैतिक मूल्यहरूको साथमा उत्कृष्ट प्राप्त गर्ने आह्वान गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल इण्डिया अभियानले सुशासनलाई नयाँ दिशा अनि देशको समग्र विकासलाई गति दिएको बताउनु भएको छ। वस्तु अनि सेवा कर जीएसटीबाट सरकारलाई जून महिनामा 194,812 करोड़ रूपियाँको राजस्व प्राप्त भएको छ। उपराष्ट्रपति सीबी राधाकृष्णनले डाक्टर दिवसको अवसरमा देशभरिका डाक्टरहरूलाई शुभकामना दिनुभएको छ अनि केन्द्रीय मन्त्री शिवराज सिंह चौहान अनि किरेन रिजिजूले अरूणाचल प्रदेशको भ्रमणको दोस्रो दिन मुख्यमन्त्री पेमा खाण्डुसँग भेट गर्नुभएको छ। आकाशवाणीबाट समाचार अहिलेलाई पूरा भयो।
3: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता सुनिरहेछौं छेवाङ दोर्जी भोटिया अनि साथीहरूको स्वरमा रहेको सिक्किमे भोटिया लोकगीतहरू।

श्रोता आकाशवाणी को गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ छेवाङ दोर्जी अनि साथीहरूको स्वरमा सिक्किमे भोटिया लोकगीत। अबको केही क्षणमा आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि त्यसपछि अंग्रेजीमा समाचार। तबसम्मलाई सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

मीडियम वेभ 213.67 मीटर को 1404 किलोहर्ज में यह आकाशवाणी को गान्तोक केन्द्र हो। साथ ही इस समय तपाईहरुले हामीलाई एफएम कंचनजंगा 103 मेगाहर्ज अनि न्यूज ऑन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता यो सुन्नुहोस् अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। अहिले 4 बजे सुन्नुहुनेछ विभिन्न हिन्दी फिल्मी गीतहरू। कार्यक्रम शौर्य गाथामा 4:30 लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुङलातमा सुन्नुहुनेछ छोकी लामु लेप्चाको स्वरमा विभिन्न लेप्चा लोकगीतहरू। साथै सुन्नुहुनेछ एक वार्ता। यसरी नै 5 बजे लिम्बु भाषाको कार्यक्रम नोसीचानमा सर्वप्रथम समाचार अनि त्यसपछि आशाहाङमा लिम्बुको स्वरमा सुन्नुहुनेछ विभिन्न लिम्बु लोकगीतहरू। साथै सुन्नुहुनेछ एक लिम्बु भाषामा वार्ता भने 5:30 सिक्किमे भोटिया भाषाको कार्यक्रम पांगेन मेन्तोकमा सुन्नुहुनेछ तेन्जिङ ओङमु स्वरमा विभिन्न सिक्किमे भोटिया लोकगीतहरू। साथै सुन्नुहुनेछ एक वार्ता। यसरी नै 6 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ हिन्दी भाषामा समाचार भने 6:05 लिएर उपस्थित हुनेछौ कार्यक्रम कानूनी सल्लाह अन्तर्गत लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ पर्यावरण तथा वन सम्बन्धी कानूनहरू। यस विषयमा जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम सरकारी कानून महाविद्यालयका प्राचार्य महोदय डाक्टर दिलीप पाण्डे। यदि यस विषयमा केही प्रश्न वा जिज्ञासाहरू भए हाम्रो स्टुडियोमा सोझै फोन गरी सोध्न सक्नुहुनेछ। सम्पर्क नम्बर रहेको छ 0359220117103592201171। यसरी नै 6:40, 6:45 अनि 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार क्रमैसँग नेपाली लेप्चा अनि सिक्किमे भोटिया भाषामा। 6:55 सुन्नुहुनेछ सामयिक समीक्षा। 7:05 सुन्नुहुनेछ श्रोताहरूकै फोन कलमा आधारित कार्यक्रम हेलो श्रोता भने 7:25 सुन्नुहुनेछ नेपाली भाषामा समाचार। 7:35 सुन्नुहुनेछ कार्यक्रम हेलो श्रोताकै रहल भाग। 8 बजे सुनाउनेछौ कलाकार अभिजितको स्वरमा विभिन्न गीतहरू भने 8:30 लिएर उपस्थित हुनेछौ कार्यक्रम सुर संसार अन्तर्गत उस्ताद अमजद अली खाँबाट सरोद वादन। 8:45 उसोको कार्यक्रमहरू सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट जस अन्तर्गत 8:45 अनि 9 बजे सुन्नुहुनेछ क्रमैसँग हिन्दी अनि त्यसपछि अंग्रेजी भाषामा समाचार। 9:15 स्पटलाइट अनि 9:30 सुन्नुहुनेछ चर्चाका विषय। रात्रि 10 बजे पुनः यस केन्द्रबाट सुन्नुहुनेछ विभिन्न हिन्दी फिल्मी गीतहरू। 10:30 आकाशवाणी गान्तोकबाट आज प्रसार गरिने सम्पूर्ण कार्यक्रमहरू समाप्त हुनेछ। सुनिरहनु भएको थियो अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। सो पूरा भयो यो आकाशवाणी गान्तोक हो। अब प्रस्तुत छ कार्यक्रम शौर्य गाथा।

0: थुप्रै कानूनहरू छ अनि सँगसँगै तपाईँको वन सुरक्षाको लागि पनि धेरै कानूनहरू छन्। त्यसले गर्दाखेरि तपाईँको सबै तरफबाटै है इन्भाइरोमेन्टको क्षेत्रबाट पनि यो वनलाई तपाईँको डिस्क्राइब गरेको छ, डेफिनेसन छ है, अनि फरेस्टबाट पनि वन चाहिँ के हो भन्ने कुरालाई पूर्ण रूपमा डेफिनेसन दिएको छ। त्यसले गर्दाखेरि सबै तरफबाट सुरक्षाको कोशिश छ र वन संरक्षण अनि पर्यावरण सुरक्षा गर्नु चाहिँ हामीले एकदमै जरूरी छ, किनभने यो दुईटा बिना हामी तपाईँको लागि एक मिनटको लागि बाँच्न सक्दैनौ, किनभने वनले हामीलाई अक्सिजन दिन्छ है अनि हामीले फ्याँकेको कार्बन डाइअक्साइड उसले खान्छ। त्यसले गर्दाखेरि कार्बन डाइअक्साइड केही चिज पनि बाहिर हामीले फ्याँक्दा खाने चिज छैन भने त्यो त पोइजन हुन्छ स्पेसमा। त्यसले गर्दा त्यो कार्बन डाइअक्साइड खाने भएकोले गर्दा वन चाहिँ एकदमै हाम्रो अब तपाईँको के भन्नु हाम्रो जीवनको महत्वपूर्ण छ, जीवनको लागि है, जिउनुको लागि पनि त्यो सुरक्षा गर्नु पनि जरूरी छ जस्तो लाग्छ मलाई।
1: त यसरी नै भारतमा पर्यावरण तथा वन संरक्षणका लागि चाहिँ के कस्तो प्रमुख कानूनहरू बनिएको छ?
0: तपाईँको हाम्रो देश भारतमा चाहिँ मैले शुरूदेखि नै कुरा गर्नु हो भने चाहिँ जब यो भारतको संविधान तयार भयो, हामी त संविधानलाई नै सबै कानूनको आमा मान्छौ है, संविधान बनिँदै गर्दा 1950-48 सालतिर चाहिँ त्यो वन सरी पर्यावरण विषयमा त्यहाँ पूरा गरिएको थिएन। त्यहाँ किन गरिएन भन्दा चाहिँ तपाईँको त्यति बेला जरूरतै थिएन, देशको अगाडि गरिबी उन्मूलन गर्नु थियो, शिक्षा दिनु थियो जनतालाई है, त्यो गरिएन। तर के भयो भन्दा 1970 को दशकमा चाहिँ विश्वमै पर्यावरण एउटा समस्या भएर आयो। त्यसले गर्दा युनाइटेड नेसन अर्गनाइजेशनले सोचे कि यो पर्यावरण पनि युनाइटेड नेसन अर्गनाइजेशन बनिनु चाहिँ वार रोक्नु लडाई रोक्नु मात्रै होइन तर विश्वको यो मानवलाई जोगाउनु भन्दाखेरि जोगाउनु पर्ने हो, वारबाट मात्रै होइन अरूबाट पनि। त्यसले पर्यावरण विशुद्ध भयो भने चाहिँ मान्छेलाई बाँच्न साह्रो पर्ने रहेछ, बिस्तार बिस्तार मान्छेहरू मर्दै जान्छ। त्यसले गर्दा पर्यावरण सुरक्षा गर्नुपर्छ र विश्वलाई नै एक जग्गा राखेर एउटा मिटिङ गरेर उहाँले एउटा कन्फरेन्स गर्नुभयो, त्यसलाई इण्डियाले हाम्रो भारतले पनि पार्टिसिपेट गर्नुभएको थियो। इन्दिरा गान्धी त्यसलाई श्रीमती इन्दिरा गान्धी प्राइम मिनिस्टर हुनुहुन्थ्यो, उहाँले लिड गरेर लिडिङ गरेर लिएर जानुभयो र त्यहाँको जुन चाहिँ भयो युनाइटेड नेसन कन्फरेन्स फर ह्युमन इन्भाइरोमेन्ट भन्छ है, त्यति बेला चाहिँ त्यहाँ थुप्रो प्रिन्सिपल्स भन्छ हामीले उद्देश्यहरूको त्यहाँ तपाईँको रेजुल्युसनमा पास गरियो, सबै विश्वले नै यो मेन्टेन गर्नुपर्छ भनेर है। त्यहाँदेखि चाहिँ जब भारतमा फर्केर आएपछि चाहिँ प्राइम मिनिस्टरलाई एउटा इन्टरनेसनल अब्लिगेसन जस्तो पनि भयो, अब चाहिँ कानून बनाउनु पर्ने रहेछ पर्यावरण जोगाउनुलाई भनेर है। र त्यहाँदेखि चाहिँ खास मुख्य कुरा भयो र संविधानको पनि संशोधन गरियो 1976 जसलाई हामी 42वां संशोधन अधिनियम भन्छौं। त्यहाँदेखि चाहिँ तपाईँको दुईटा आर्टिकलहरू संविधानमा है, दुईटा धाराहरू पनि राखियो, 48A र 51EG भन्छ। 48A चाहिँ तपाईँको राज्यलाई पनि ड्युटी दियो है, अधिकारहरू दियो, तिमीले अब यहाँदेखि उता चाहिँ पर्यावरणको सुरक्षा गर्नुपर्छ, नगरेको खण्डमा तिमीलाई त्यही अनुसारको कानून लाग्नेछ भनेर राज्यको पनि एउटा जिम्मेवारी भयो। अनि 51A चाहिँ फण्डामेन्टल ड्युटीज भन्छ, ड्युटीमा चाहिँ हरेक नागरिकको पनि ड्युटी हो है सुरक्षा गर्नुपर्छ र त्यही अनुसार तपाईँहरूले कानून पनि बनाउनुहोस् भन्ने तपाईँको आदेश भयो है। त्यहाँदेखि यता चाहिँ के भयो, त्योभन्दा अगाडि थिएन भन्ने कुरा त होइन, हिस्टोरिकल्ली तपाईँले ऐतिहासिक रूपमा हेर्नुभयो भने फरेस्ट कानूनहरू त पहिला ब्रिटिसकै पालोदेखि नै थियो, तर उहाँहरूको त्यो कानूनहरू के थियो भन्दा फरेस्टलाई विभिन्न रूपमा छुटाउने, अन्त कुन चाहिँ रूपको फरेस्ट, जुन चाहिँ क्याटेगोरीको फरेस्ट चाहिँ काट्नु पाउने, कुन चाहिँलाई बिजनेस गर्ने, कहाँ चाहिँ तपाईँको गाउँलेहरूले घाँस काट्नु पाउने, गाई चराउनु पाउने, यस्तो कुराहरू मात्रै थियो, विभाजन सुरक्षाको कुरा थिएन। तर त्यहाँ जब त्यो इन्टरनेसनल कन्फरेन्स एटेन्ड गरेर आइसकेपछि जुन चाहिँ इण्डिया हाम्रो भारतलाई अब्लिगेसन पनि भयो है, त्यहाँदेखि उहाँहरूले रियलाइज गरे कि सुरक्षा गर्नुपर्ने रहेछ भनेर है। त्यहाँदेखि प्रथमचोटि हामीले फरेस्टको मात्रै कुरा गर्ने हो भने 1980 तपाईँको फरेस्ट कन्जर्भेसन एक्ट भनेर पास गरेको छ है, जो चाहिँ एकदमै मुख्य फरेस्टलाई बचाउनुको लागि चाहिँ मुख्य कानून भनिन्छ। त्यसको 5 मात्रै सेक्सन छ, अन्त त्यहाँ भनिएको छ अब उपरान्त चाहिँ त्यो फरेस्टलाई चाहिँ कहीँ पनि नन फरेस्ट प्रपोज भन्छ है इङ्ग्लिसमा, नन फरेस्ट फरेस्टदेखि बाहेक कुनै कुराको लागि पनि युटिलाइज गर्नु पर्यो भने स्टेटको पावर हुँदैन, उनीहरूले चाहिँ सेन्टरबाट प्रायर पर्मिसन लिनुपर्छ अनि मात्रै केन्द्रले पर्मिसन दियो भने मात्रै नन फरेस्ट प्रपोजको लागि फरेस्ट ल्याण्ड युज गर्न पाइन्छ भन्ने कानून पास भयो सेक्सन 2 त्यो मात्रै दिएको छ। त्यतिले नै तपाईँको भारतको इन्टायर फरेस्टहरूलाई बचाउन सकियो है, र त्यहाँदेखि त्यति बेला तपाईँको

0: त्यो समयमा त्यो फरेस्टको हामी स्टेट अफ फरेस्ट रिपोर्ट भन्छौं है, त्यो फरेस्ट रिपोर्टमा हामीले हेर्दाखेरि डिजिटल फोटोग्राफी माथिबाट सेटेलाइट म्यापिङ गर्दा फरेस्टको खालि भारतको 100% ल्याण्ड भूमिमा 18% मात्रै फरेस्ट थियो है। तर त्यहाँदेखि चाहिँ के भयो, अहिलेसम्म आज आएर हेर्दा चाहिँ तपाईँको 24% 25% भएको छ, वृद्धि भएर गयो है। र त्यो हेर्दा चाहिँ यो इण्डियन जुन चाहिँ फरेस्ट कन्जर्भेसन एक्ट छ त्यसको जुन चाहिँ कड़ा प्रकारको जुन चाहिँ सेक्शन 2 भन्छ है, धारा 2 जुन चाहिँ प्रकारले कड़ा गर्यो, राज्यलाई पनि जथाभावी रेम्पेन्टली फरेस्ट ड्यामेज गर्नु दिएन, त्यसले गर्दा चाहिँ सुरक्षा भएको छ है, सुरक्षा भएको छ। त्यहाँदेखि उता पनि धेरै कानूनहरू भयो। तर मैले किन यो 70 देखि 80 बताएँ भन्दाखेरि चाहिँ 72 सालमा चाहिँ तपाईँ 1972 सालमा चाहिँ युनाइटेड नेसन अर्गनाइजेसनको त्यो प्रोग्राम भएको हो, त्यहाँदेखि चाहिँ इण्डियामा आएर फर्स्टमा चाहिँ है वाटरको कानून, पानीको लागि कानून पास भएको छ, वाटर प्रोटेक्सन एक्ट भन्छ 1974 है, अब भारतलाई पनि एउटा अब्लिगेसन भएकोले। त्यहाँदेखि 76 आएर संविधानमै त इन्भाइरोमेन्ट सुरक्षा गर्ने कुरा छैन रहेछ, त्यो संविधानभित्रै हामीले धारा हाल्नुपर्छ पहिला भनेर चाहिँ अघि मैले भनिहालेँ है, 48A भनेर है डाइरेक्टिभ प्रिन्सिपल अफ स्टेट पोलिसी भन्छ त्यसलाई, त्यहाँभित्र हालियो एउटा धारा जसले चाहिँ राज्यलाई पनि एउटा डाइरेक्सन दियो, तिमीहरूले जुनै सरकार आए पनि जुनै पोलिसी भएर आए पनि जसको गभर्मेन्ट भए पनि यो कुरा चाहिँ गर्नुपर्छ, फरेस्ट है वाटर ल्यान्ड सी रिभर ल्यान्डहरू तिमीहरूले प्रोटेक्ट गर्नै पर्छ, जुनै पोलिसी जुनै डकुमेन्ट तपाईँहरूको के मेनिफेस्टो भए पनि यो चाहिँ इम्पोर्टेन्ट डकुमेन्ट हो, हाम्रो यहाँ डाइरेक्टिभ प्रिन्सिपलमा छ भनेर लगाएको हो। अन्त 51AG त कम्प्लिटली नयाँ आर्टिकल थपेको छ चैप्टर 4 गरेर, जहाँ चाहिँ फन्डामेन्टल ड्युटीज पहिला चाहिँ 10 थियो अहिले 11 भएको छ, त्यो ड्युटीमा एउटा ड्युटी चाहिँ इन्भाइरोमेन्ट प्रोटेक्सन गर्ने, त्यो चाहिँ कसलाई दिएको भन्दा नागरिकहरूलाई पनि, तिमीहरूको पनि फन्डामेन्टल ड्युटी हो यो, तिमीहरूको कर्तव्य हो, त्यसले तिमीहरूले कहीँ पनि यस्तो कुरा ड्यामेज हुँदैछ, खाने पानीको कुवामा ड्यामेज गर्दैछ कसैले, फरेस्ट ड्यामेज गर्दैछ भने एभ्री नागरिकले कोर्टमा केस लिएर जान सक्छ, कहीँ कम्प्लेन गर्नु सक्छ, तिमीहरूकोमा पूर्ण अधिकार छ र यो तिमीहरूको कर्तव्य पनि हो भनेर लगाएको छ है। र त्यसरी हामीले ऐतिहासिक रूपमा हेर्दै हामी 76 त्यो भयो 1976 त्यहाँदेखि लगतै 4 वर्षपछि तपाईँको फरेस्ट कन्जर्भेसन एक्ट 1980 भन्छ हामी 1980 पास भयो है, त्योभन्दा अगाडि पनि इण्डियन फरेस्ट एक्ट 1927 छँदैछ है, त्यसको अलगै मतलब उद्देश्य थियो त्यो बनाउनुमा, तर यो 80 चाहिँ कन्जर्भेसनको लागि मात्रै हो, सुरक्षाको लागि मात्रै बनाएको छ।
1: हजुर, यो वन संरक्षण अधिनियम 1980 चाहिँ वनको संरक्षणको निम्ति बनाइएको। हजुर, त श्रोता हजुरहरूले भर्खरै आफ्नो रेडियो सेट अन गर्नुभएको छ भने सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट लाइभ फोन इन कार्यक्रम। हाम्रो यस प्रत्यक्ष प्रसारणको विषय रहेको छ पर्यावरण एवं वन्य सम्बन्धी कानूनहरू। त यस वन सम्बन्धी कानूनहरू विषयमा हजुरहरूकोमा पनि केही प्रश्न वा जिज्ञासाहरू भए हाम्रो स्टुडियोमा सोझै फोन गरी आफ्नो प्रश्न राख्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर रहेको छ 03592201171 03512 0315921711। हजुर सर, त यो संरक्षण है वनलाई हामीले संरक्षण गर्नुपर्छ भन्ने अधिनियमहरू लागू गरिएको छ, त यसमा चाहिँ सर्वसाधारणले सोध्ने या सर्वसाधारणको जिज्ञासा रहेको कुरा चाहिँ के, अब जस्तै हाम्रो घरको नजिकैमा रूखहरू हुन्छ जसले चाहिँ हाम्रो घरलाई क्षति पुर्याउने टाइप खालको हुन्छ, त त्यस्तो रूखहरूलाई काट्न मिल्छ या मिल्दैन?
0: होइन, त्यस्तो नमिल्ने त होइन नै, हरेक कानूनमा तपाईँको एक्सेप्सन भन्छ है, हामीले त्यसको केही न केही मुद्दाहरू राखिदिएकै हुन्छ, जो चाहिँ जन पब्लिकको सुरक्षाको लागि है त्यस्तो केही समस्या छ भने काट्नु त पाउँछ, तर त्यसको चाहिँ तपाईँको के नियम छ भन्दाखेरि, अब फरेस्टको डिपार्टमेन्ट छ नि त म्यानेजमेन्ट गर्नुलाई, फरेस्टको एडमिनिस्ट्रेसन गर्नुलाई चाहिँ फरेस्ट डिपार्टमेन्ट हुन्छ। अघि मैले भने हाम्रो सिक्किममा चाहिँ अहिले त्यो चाहिँ अघि मैले इन्टायर भारतको कुरा गरेको थिएँ है, भारतमा चाहिँ पहिला 18% मात्रै फरेस्ट थियो इन्टायर जमिनमा है, अहिले बढेर 24-25% भयो है, त्यो बढोत्तरी भएको हो। सिक्किममा चाहिँ पहिला तपाईँको 1990 चाहिँ खालि 20% मात्रै फरेस्ट थियो है, जब स्टेट अफ फरेस्ट रिपोर्टले दिँदाखेरि त्यो 90 लिएर आएर अहिलेसम्म आइपुग्दा चाहिँ अहिले हामी तपाईँको एकदमै बढेर गएको छौं है, 47% भन्छ, 48% पनि छुँदैछ भन्दैछ, र त्यो चाहिँ हाम्रो 1970 देखि 90 दशक यसरी थिएन है, त्यसको पनि फरेस्ट कन्जर्भेसन एक्टले नै गर्यो है, संरक्षण गर्यो। त्यहाँदेखि अर्को चाहिँ के छ भन्दाखेरि, यो मैले पर्सेन्टेज किन भने भन्दा चाहिँ सिक्किमको फरेस्टको चाहिँ एडमिनिस्ट्रेसन जुन छ है, त्यो चाहिँ फरेस्ट डिपार्टमेन्टको हातमा छ, अन्त फरेस्ट डिपार्टमेन्टको एडमिनिस्ट्रेशन गर्दा

0: चीफ कन्जर्भेटर फरेस्ट प्रिन्सिपल चीफ भन्छ
1: हजुर
0: र उहाँहरूको हायरकी छ त्यसले गर्दा त्यही अनुसारै ड्युटी दिएको हुन्छ त्यो ड्युटीमा चाहिँ लमै एक्सेस पनि दिएकै छ यदि फरेस्टमा चाहिँ कुनै पनि जनावर जो चाहिँ मानवमाथि खतरा हुन्छ कुनै पनि रूख जो चाहिँ मानवलाई खतरा हुन्छ है घरलाई खतरा हुन्छ मानवलाई डेन्जर हुन्छ थ्रेट हुन्छ भने चाहिँ प्रपर उहाँहरूले एप्लिकेशन गर्नु पर्यो कि आरओ अफिसमा कि पीओ अफिसमा उहाँहरूले इन्क्वायरी गर्नुहुन्छ र त्यस्तो उहाँहरूलाई लाग्यो भने चाहिँ उहाँहरूलाई काट्नु दिन्छ नि
1: अनुमति लिने प्रक्रिया चाहिँ
0: यस्तो छ तपाईँले पहिला चाहिँ अब पञ्चायत हुन्छ गाउँमा है पञ्चायतको रिकमेन्डेशन लिनै पर्यो यस्तो यस्तो भएको छ र तपाईँहरूले यति नै भनेर यहाँ रेन्ज अफिस हुन्छ है रेन्ज अफिस आजकल त बिडिओ लेभलमै तपाईँको ब्लक अफिसर बस्नुहुन्छ फरेस्ट बिओ भन्छ उहाँकोमा लगेपछि उहाँले इन्क्वायरी गर्नुहुन्छ इन्क्वायरी रिपोर्ट लेखेपछि तपाईँको रेन्ज अफिससम्म पुगेर बेसी टाढा जानु पर्दैन है त्यहाँ चाहिँ आरओको अफिस हो त्यहाँ पुगेपछि उहाँले पर्मिसन पाइहाल्छ
1: तर त्यो
0: निरीक्षण अगाडि बिओ नै गरिसकेकै हुन्छ त्यही रिपोर्टलाई नै तपाईँको मानिलिएर पर्मिसन दिइहाल्नुहुन्छ त्यसलाई हामी मार्किङ अर्डर भन्छ मार्किङ अर्डर चाहिँ लिनै पर्यो है कमन ल्याङ्ग्वेजमा चाहिँ अब मार्किङ ठोक्नु भन्छ है अब फरेस्ट गार्डहरू गएर मार्किङ दिनु पर्यो त्यहाँदेखि पर्मिसन पाइहाल्यो नि
1: अहिले भर्खर हामीले वन्यजन्तु रुखपातहरू जसले चाहिँ खतरा दिँदैछ भने त्यसलाई चाहिँ हामीले काट्ने अनुमति मिल्छ भन्ने कुरा गर्यौं है त यही कुरामा जोड्दै मैले अर्को प्रश्न राख्न चाहे वन्यजन्तुले यदि कसैको बालीहरू नोक्सान गर्छ भने चाहिँ त्यसको चाहिँ क्षतिपूर्ति उनीहरूले किसानहरूले पाउँछ कि पाउँदैन अनि त्यसको लागि चाहिँ के कस्तो कानूनहरू छ
0: त्यसको पाउँछ किन नपाउने त्यसको लागि चाहिँ खासमा चाहिँ अब फरेस्ट ल आफ्नै छ यता फेरि अर्को वाइल्ड लाइफ प्रोटेक्सन एक्ट 1972 पनि छ है त्यो धेरैचोटि संशोधन गर्दै गर्दै अहिले लेटेस्ट छ तर खास नाम चाहिँ वाइल्ड लाइफ प्रोटेक्सन एक्ट अफ 1972 भन्छ 1972 सालमै बनाएको जसमा अब वाइल्ड लाइफ बचाउँदाखेरि फरेस्ट पनि बाँच्छ है फेरि त्यो वाइल्ड लाइफ चाहिँ तपाईँको फरेस्ट नै बस्ने हो नि त वन्यजन्तु है त्यसले पनि इन्भाइरोमेन्टकै तपाईँलाई सुरक्षाकै लागि बनाइएको छ र त्यसमा चाहिँ एनिमलहरू छुटाइएको छ सेड्युल भन्छ हामीले है त्यसमा एनिमलहरू छुटाएको हुन्छ जुन चाहिँ एनिमल चाहिँ एकदमै हराउन जग्गामा पुगिसके एक्सटिङ्क्ट भन्छ
1: हामीले
0: विलुप्त हुने जग्गामा छ भने त्यो सेड्युलमा पर्छ भने चाहिँ उसलाई चाहिँ अब मार्नु सर्नु हतपत दिँदैन किनभने ऊ हरायो भने उसको लास्ट
1: उसको पनि संरक्षण
0: त्यसो गरेर सेड्युल गरेर एक दुई तिन अहिले पहिला त छसम्म थियो अहिले चाहिँ चारसम्म छ है अन्त पाँच नम्बरमा चाहिँ भर्मिन भन्छ जो चाहिँ उपद्रवी छ जस्तो है मुसा भयो मङ्की भयो अरू पनि त्यस्तो उपद्रवी प्राणीहरू हुन्छ त्यसलाई चाहिँ त्यही फरेस्ट फेरि त्यहाँ वाइल्ड लाइफकै कोही वाइल्ड लाइफ वार्डन कसैको पर्मिसन लिएर मार्नु पाउँछ भनेर है त्यो चाहिँ मार्ने कुरा भयो है अब अरूलाई त्यो एकदमै लिस्ट वानलाई हुने मार्नै नपाउने त होइन जब मानवलाई असुरक्षा गर्छ पाउने हो तर त्यसको चाहिँ अलिकति इलाबोरेट तपाईँको इन्भेस्टिगेसन इन्क्वायरी हुन्छ है निरीक्षण हुन्छ त्यहाँदेखि मात्रै दिने हो तर तपाईँले सोधेको प्रश्न चाहिँ बाली बिगार्यो भने चाहिँ कम्पेन्सेसन है बाली बिगार्यो भने चाहिँ तपाईँको त्यो वाइल्ड लाइफ प्रोटेक्सन एक्टले आफै त यो कुरा गरेको छैन है तर अब हाम्रो राज्य हाम्रो देश तपाईँको अहिले हामी सोसियल वेलफेयर स्टेट भन्छ है पहिला चाहिँ के थियो पुरानो जमाना चाहिँ पुलिस स्टेट हुन्थ्यो है अब उहाँ राजाले जे डिसाइड गर्यो अथवा त्यो डिक्टेटर हुन्थ्यो त्यसलाई देश चलाउने उहाँले जे डिसाइड गर्यो त्यही हो तर अहिले चाहिँ के छ हामी सोसियल वेलफेयर स्टेट भनेको छ अन्त गभर्मेन्ट चाहिँ जनताकै लागि हुन्छ र सरकार चाहिँ गभर्मेन्ट जनताको बाउ हो भन्छ है हामी इङ्ग्लिसमा त्यो भन्छ प्यारेन्ट्स प्याट्री भनेर उहाँहरू चाहिँ बाउ आमा जस्तै हो त्यसले गर्दा जनतालाई दुःख पर्यो भने अरू स्किम सोसियल वेलफेयर स्किमहरू हुन्छ नै र कम्पेन्सेट गरेकै हुन्छ काहीँ न काहीँबाट है त्यो त त्यसरी कम्पेन्सेसन हुन्छ तर वाइल्ड लाइफ एक्ट आफैले चाहिँ तपाईँको एकदमै एक्सप्रेसली चाहिँ काहीँ पनि भनेको छैन यस्तो हुन्छ होला अथवा सिचुएसन पनि याद भएन तर अरू लहरूले उसलाई प्रोटेक्सन दिएको हुन्छ त्यसरी पाउँछ
1: त सर यस्तै अर्को प्रश्न चाहिँ यदि कसैले यस्तो सॉमिलहरू भनौँ या काठको फर्निचरहरूको दोकानहरू खोल्न चाहिरहेका छन् भने त्यसको लागि त हामीले रुख काट्नै पर्ने स्थिति हुन्छ त यस्तो अवधिमा चाहिँ उनीहरूले कसरी अनुमति लिने अनि यसको प्रक्रिया के छ अनि कस्तो कानूनी प्रावधानहरू छन्
0: त्यसको कानूनी प्रावधान हुन्छै हुन्छ काहीँ न काहीँ सजिलो लागि बनाएकै छ है तपाईँको त्यस्तो सिचुएसन छ उहाँहरूले बिजनेस गर्नु चाहनुहुन्छ ट्रेड गर्नु चाहनुहुन्छ भने उहाँले त्यो लमै डाइरेक्ट नभए पनि रूल्स बनाएको हुन्छ कानूनले है पहिला त कानून बनिन्छ पार्लियामेन्टले बनाउँछ अथवा स्टेट लेजिस्लेचरले त्यसको बादमा त्यसलाई चलाउनुको लागि कानून त डल्लै एक्सप्रेस गरेको हुँदैन नि त कानूनले है टकटकटक भनेको हुन्छ बुझ्दैन नि कतिजना मान्छेले है त्यही कारण कोर्टमा इन्टरप्रेट गर्नु लयर जानुपर्ने हुन्छ त्यसले गर्दा चाहिँ त्यो कानूनलाई अझै सजिलो रूपमा बुझ्नको लागि अफिसरहरूलाई सजिलै त्यसलाई कार्यान्वयन ल्याउनुको लागि चाहिँ फेरि त्यही जसले कानून जुन चाहिँ बडीले

0: बना या स्टेट लेजिस्लेचरले होस् या पार्लियामेन्टले होस् उनीहरूले रूल पनि बनाउनुपर्छ खासमा है फरेस्ट कन्जर्भेसन रूल्स भनेर बनाएको छ यो लमा पनि है हाम्रो यहाँ सिक्किमको पनि एउटा कानून छ त्यसमा पनि रूल्स बनाएको छ है त्यो रूलमा लेखेको छ तपाईँको कुनै रूखपातहरू तपाईँको बिग्रिँदैछ कुहिनेमा पुग्यो अथवा उसको आयु पुग्यो आयु हुन्छ रुखको पनि है छिप्पी हो भने त्यही अनुसारले पर्मिसन दिनुपर्छ र काट्नुपर्छ कोही बेला फरेस्ट डिपार्टमेन्टले आफै पनि काट्छ रोड साइडमा पर्यो रोडको धेरै काटिरहेको हुन्छ रोड बढाउनु पर्दाखेरि र त्यो चिजहरूलाई चाहिँ तपाईँले त्यसरी बिग्रेको काटेको फरेस्टले अक्सन गरेको लगेर व्यापार गर्न सक्नुहुन्छ अथवा तपाईँहरूले त्यस्तो देखाएर हामीलाई पर्मिसन लिएर व्यापार गर्दा हुन्छ तर ट्रेड लाइसेन्स चाहिँ तपाईँले अर्को डिपार्टमेन्ट गभर्मेन्टमा निकाल्नु पर्यो है तर यो काठहरूले ट्रान्सिट गर्ने जहाँ मार्किङ अघि मैले मार्किङ अर्डर भएको काठहरूले ट्रान्जिट गर्ने अर्डर निकाल्नुपर्छ त्यो ट्रान्जिटहरू गर्ने अर्को डिस्ट्रिक्टबाट यो डिस्ट्रिक्टमा ल्याउने त्यसको लागि डल्लै रूल रेगुलेसन छ र त्यसरी पर्मिसन गरेर त्यही अनुसार लाइसेन्स रेडी गरेर ट्रेड लाइसेन्सहरू बनाएर तपाईँले मजाले आफ्नो बिजनेस गर्न सक्नुहुन्छ तर ट्रेड लाइसेन्स पायो भन्दैमा अब एकदमै भर्खरको फरेस्टमा गएर एट्याक चाहिँ गर्नु भएन है जुन चाहिँ फरेस्ट पुरानो भयो अब लड्छ सुक्छ भन्ने छ भने डिपार्टमेन्टले दिन्छ नि पर्मिसन
1: आफ्नो जिम्मेवारी चाहिँ निभाउनु पर्यो पर्यावरण
0: हजुर समिल्स गर्नु दिन्छ नि एकदमै नदिने त कुरै आएन
1: अनि अहिले विभिन्न कारखानाहरू खोलिरहेका छन् है विकासको क्षेत्रमा कारखानाहरू खोलिने नै गर्छ त यस्तो कारखानाहरूले चाहिँ यदि त्यसबाट उत्पन्न भएको फोहोरहरूलाई चाहिँ खोलामा या त नदीमा भनौँ यतिकै फ्याँक्छ भने चाहिँ उनीहरूमाथि चाहिँ के कस्तो कानूनी कारवाहीहरू हुन्छ या कानूनमा के कस्तो प्रावधानहरू छ यस विषयलाई लिएर चाहिँ किनकि अहिलेको एकदमै हामीले सोच्नुपर्ने विषय हो यो प्रदूषणहरूलाई लिएर अनि यसले गर्दा हजुरलाई हजुरबाट जान्न चाहन्छु
0: एकदमै राम्रो प्रश्न गर्नुभयो है किन अहिलेको जल्दो बल्दो कुरा नै त्यही छ फ्याक्ट्री इन्डस्ट्रिज डेभलपमेन्ट भइरहेको छ दवाई फ्याक्ट्री हाम्रो सिक्किममा बहुत छ
1: विकास त रोकिने कुरा भएन संरक्षणको निम्ति नै
0: इकोलोजी एन्ड डेभलपमेन्ट गो साइड बाई साइड भन्छ सँगै जानुपर्छ नभए त देशको विकास हुन सक्दैन तर यहाँ चाहिँ हाम्रो यो इन्भाइरोमेन्टको कुरा गर्दैछ हामी यो जुन चाहिँ पर्यावरणको अघि पनि मैले भने यो चाहिँ एउटा ठूलो विषय हो र पर्यावरणभित्र थुप्रो कुरा हुन्छ है र मैले अघि भन्दै थिएँ वाटर ल भनेर पास गरेको छ 1974 सालमै गरेको हो जब चाहिँ त्यो स्टकहोम कन्फरेन्स भन्थ्यो युनाइटेड नेसनको त्यो एटेन्ड गरेर आएर फर्स्टमै श्रीमती गान्धीले भारतमा चाहिँ वाटर पोल्युसन भएको छ बेसी गंगा रिभर पनि पोल्युटेड भयो जो चाहिँ हिन्दूहरूले सेक्रेट मान्छ पवित्र त्यहाँ पनि ठूलो इस्यू पोलिटिकल इस्यू पनि हुन्छ त्यसले गर्दा फर्स्टमै कानून चाहिँ पानीकै बनाऊ भनेर बनाएको है त्यो कानूनमाथि नै यही लेखेको छ कि त्यो कानूनमै त्यो अथोरिटीहरू क्रिएट गर्दै जाँदा है त्यहाँ एकजना एक जग्गा चाहिँ के गर्यो पोल्युसन कन्ट्रोल बोर्ड बनिनुपर्छ भनेर कसले चेक गर्ने नभए है सरकारको मान्छे हरेक जग्गामा पुग्नु सक्दैन त्यसले गर्दाखेरि यो कानूनभित्रै स्ट्याट्युटरी बडी भन्छ कानूनमा कानूनीकै प्रक्रियामा एउटा बडी हुनुपर्छ भनेर चाहिँ पोल्युसन कन्ट्रोल बोर्ड भनेको छ है सेन्ट्रल पोल्युसन कन्ट्रोल बोर्ड पनि हुन्छ स्टेट पोल्युसन कन्ट्रोल बोर्ड पनि हुन्छ है पहिला त जोइन्ट पोल्युसन पनि भन्थ्यो र त्यो जोइन्टको चाहिँ अलिअलि कन्सेप्ट हराएको छ अहिले चाहिँ सेन्ट्रल पोल्युसन आफै हुन्छ स्टेट आफै हुन्छ र त्यसले गर्दा स्टेट पोल्युसन कन्ट्रोल बोर्डको यो ड्युटी हुन्छ तपाईँको कसैले पनि पानीहरूलाई मैला गर्दैछ रिभरमा जहाँ खोला बग्दैछ चोखो पानी छ त्यहाँ लगेर मैला हाल्छन् उहाँहरूले पेनल्टी फिक्स गर्न सक्छ त्यहाँ लेखेकै छ ट्याक्स लाउनु सक्छ त्यसलाई बन्द गर्न सक्छ पनिसमेन्ट दिनु सक्छ पेनल्टी लाउनु सक्छ पेनल्टी यस्तो प्रकारले लाउँछ कि त्यो फेरि खोला सफा गर्ने कसरी सफा हुनुहुन्छ त्यति नै पेनल्टी लगाएर उसलाई सफा गर्नु पनि लगाउन सकिन्छ है त्यही अनुसार पनिसमेन्ट पनि हुन सक्छ हुन्छ फोन दिनुहोस् न
1: हाम्रो कलरसँग सम्पर्क गर्न सकिनँ
0: है त्यसले गर्दा त्यो वाटर पोल्युसन कन्ट्रोल बोर्डको चाहिँ तपाईँको यो एउटा ड्युटी पनि बन्छ उहाँहरूले घरिघरि चेक गर्नुहुन्छ उहाँहरूको अफिसरहरू हुन्छ है कोही बेला त्यही फरेस्टकै अफिसरहरू डेजिग्नेट गरेको हुन्छ जसले चाहिँ फरेस्टमाथि कोही वाइल्ड लाइफकै अफिसरहरू डेजिग्नेट गरेको हुन्छ तपाईँले यो पनि हेरिदिनुपर्छ भनेर त्यसले गर्दाखेरि उहाँहरूले चेक गरिबस्नुहुन्छ कसैले लगेर क्वेरी गर्छ कसैले माटो फ्याँकिदिन्छ खोला मैला गर्छ कसैले तपाईँको एकदमै हस्पिटलको वेस्टहरू फ्याँकिदिन्छ है र त्यो मैला त्यो त एकदमै तपाईँको के भने अब त्यसलाई चाहिँ पनिसमेन्ट दिन सकिने है गल्तीहरू हो त्यो कोही बेला क्रिमिनल अफेन्स पनि हुन्छ त्यसमा
1: जलजीवहरू
0: क्षति पर्छ थुप्रो मर्छ नि तपाईँको एनिमल्सहरू मर्छ कोही बेला मान्छेले पनि खाइसक्छ मान्छेले पनि खान सक्छ है त्यसले गर्दाखेरि त्यो चाहिँ एकदमै ठूलो अफेन्स छ र त्यसको लागि आफ्नै व्यवस्था कानून छ त्यसको त्यसरी गर्नु चाहिँ पाइँदैन त्यो चाहिँ तपाईँको त्यसको लागि पर्मिसन पनि हतपत दिँदैन
1: यदि त्यस्तो फोहोर मैलाहरू फ्याँक्नु पर्ने भने

0: सर व्यवस्थापन गर्नु पर्यो पहिला
1: ट्रिटमेन्ट भन्छ
0: हजुर
1: ट्रिटमेन्ट गरेर मात्रै फ्याँक्नु जसले गर्दा रिभरलाई पोल्युसन गर्न सक्दैन ट्रिटमेन्ट प्लान्ट लाउनै पर्छ उहाँहरूले फ्याक्ट्रीहरूले ट्रिटमेन्ट प्लान्ट लाएको हुनुपर्छ अनि मात्रै त्यो अफिसरहरू गएर हेरेर फैसला गरेर यतिको चाहिँ तपाईँले नदीमा फ्याँक्न सक्नुहुन्छ भन्ने चाहिँ दिन्छ
0: हजुर त हजुर श्रोता हजुरहरूले सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट प्रत्यक्ष फोन इन कार्यक्रम हाम्रो आजको विषय रहेको छ पर्यावरण एवं वन सम्बन्धी कानूनहरू यदि यस विषयमा हजुरहरू पनि जानकारी अथवा प्रश्नहरू राख्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोमा फोन गर्न सक्नुहुनेछ फोन नम्बर रहेको छ 03529220117 03519220117 हजुर सर कतिपय क्षेत्रहरूमा हामीले देख्छौँ हाम्रै गाउँ बस्तीहरूमा पनि देख्ने गर्छौं अवैध रूपमा वन विनाश गर्ने कार्यहरू हुन्छ है अथवा भनौँ वन अतिक्रमण गर्ने कार्यहरू भइरहेको हामी देख्छौँ त यस विरूद्ध चाहिँ यस वन अतिक्रमण विरूद्ध चाहिँ के कस्तो कानूनहरू छ
1: वन अघि मैले भनिहालेँ वन अतिक्रमणमा चाहिँ थुप्रो कानूनहरू हुन्छ है एउटा त अब अघि मैले भनेको छु जुन चाहिँ भारतीय वन सुरक्षा अधिनियम छ है 1980 त्यहाँ नै पनिशमेन्ट पनि फिक्स गरिएको छ है अब सेक्सन 2 ले त भनेको छ त्यसरी अतिक्रमण गर्न पाइँदैन कसैले इभन राज्य सरकारले पनि सरकारको मतलब ब्रान्चहरूले पनि सरकारको एजेन्सीहरूले पनि त्यसरी गर्नु पाइँदैन जबसम्म प्राय पर्मिसन सेन्ट्रल गभर्मेन्टको लिँदैन है किन गभर्मेन्टलाई यति साह्रो पनि कडा गरिएको छ तपाईँहरूले बत्तीको लाइन बिछाउनु पानीको लाइन बिछाउनु रोड लानु पनि फरेस्टबाट पर्यो भने प्राय पर्मिसन सेन्ट्रलको लिनुपर्छ भनेर है र त्यसरी कुनै प्राइभेट पार्टीले अतिक्रमण गर्छ भन्दा उसलाई त अब जेलै हुन्छ सिधै कि चाहिँ फाइन गरेको हुन्छ है पनिसमेन्ट छँदैछ एट द सेम टाइम अर्को चाहिँ के छ हाम्रो अहिले चाहिँ पहिला चाहिँ इन्डियन पेनल कोड भनिन्थ्यो लिनुहोस् है इन्डियन पेनल भएन पहिला चाहिँ तपाईँको इन्डियन पेनल कोड क्रिमिनल ल पनि छ नि त है अहिले चाहिँ तपाईँको बिएनएस भन्छौँ हामी है भारतीय न्याय सुरक्षा है भारतीय न्याय संहिता है अर्को सुरक्षा संहिता चाहिँ प्रोसिड्युरल ल हो त्यसैले क्रिमिनल लमा पनि यो कुरा लेखिएको छ कसैले पनि यदि फरेस्टमाथि अनस्लट गर्छ काट्छ त्यसो भने त्यहाँ पनि पनिसमेन्ट हुनसक्छ है र त्यो त छँदैछ यता फरेस्ट कन्जर्भेसनमा पनि छ त्यसले त्यसरी गर्नु चाहिँ पाइँदैन जबसम्म पर्मिसन हुँदैन एन्क्रोच भयो भने चाहिँ उसलाई जेल पनि हुनसक्छ फाइन पनि हुनसक्छ हजुर दुइटै छ
0: सर्वसाधारणको ड्यूटी बन्छ है उनीहरूको जिम्मेवारी बन्छ हाम्रो वन संरक्षण गर्नु अथवा पर्यावरणलाई सफा स्वच्छ राख्ने त यदि यही हामी जस्तो सर्वसाधारणहरूले चाहिँ यसलाई क्षति पुर्याउँदैछ पर्यावरणलाई क्षति पुर्याउने कार्यहरू गर्दैछ भने चाहिँ उनीहरूमाथि चाहिँ कस्तो कानूनी कार्यवाहीहरू हुन्छ
1: तपाईँको यो यस्तो छ नि यो चाहिँ अब एउटा मोरल ड्यूटी पनि हो अब क्षति पुर्याउँदा त डाइरेक्ट पुर्याउँदैछ भन्दा अघि मैले भनिहालेँ उहाँलाई पनिसमेन्ट हुन्छ हुन्छ कि फाइन हुन्छ कि जेल है तर कतिले चाहिँ अब पुर्याउँदै गरेको देखेर पनि रिपोर्ट नगर्नेहरू हुन्छ उहाँको रिपोर्ट गर्नु पनि ड्युटी छ नि अघि मैले भने नि है फिटु अनि एजीमा ड्युटी हुन्छ सबै सिटिजनलाई ड्युटी दिएको छ इट इज योर ड्युटी अब यहाँदेखि उपरान्त चाहिँ तपाईँहरूले कुनै नदी नाला खोला कुवा जमिन है हावा जंगललाई नोक्सान गर्दै गरेको देख्यो भने तपाईँहरू जोगाउनुपर्छ नि जहिले सबै सरकार जहीँ पनि पुगेर हुँदैन त्यो जनताको काम हो तिमीहरूकै लागि हो भनेर गरेको छ है तर कतिले चाहिँ गर्दैन है जोगाइदिँदैन त्यसले गर्दा चाहिँ अब तिनीहरूलाई चाहिँ के गर्ने भन्दा तिमी मोरल ड्युटीमा फेल भयो भनेर भन्न सकिन्छ है अब डाइरेक्ट गर्दैछ भने त उसलाई पनिसमेन्ट हुन्छै हुन्छ तर इन्डाइरेक्ट पनि उनीहरू एवेर छैन भने सरकारको प्रोग्रामहरूमा एवेरनेस प्रोग्रामहरू गरिन्छ गाउँ गाउँमा गएर इन्भाइरोमेन्ट के हो वन संरक्षण दिवस मनाइन्छ है सिक्किममा त अहिले अब थुप्रो प्रोग्रामहरू छ है
0: अहिले पनि हालैमा हाम्रो एमजी मार्गमा पर्यावरण पर्व भइरहेछ
1: पर्व भइरहेको चलि नै रहेछ है अन्त त्यसले गर्दा एक पेड आमाको नाममा पनि छ है अर्को तपाईँको के छ यो नानीको नाममा पनि रोपिँदैछ है अन्त पहिला पनि पूर्व सरकारमा पनि ग्रीन मिसनहरू भन्ने थियो 10 मिनट्स टु अर्थ त्यसै गरेर बढेको छ नि यो है र त्यो प्रकारले जनतालाई जागरूक गर्ने कोसिस गरिएको छ र सिक्किममा चाहिँ धेरै जागरूक पनि छन् जनताहरू त्यसरी अब काटेर बिगारेर त गरेको त्यसरी चाल पाइँदैन है तर गरिहाल्यो भने त उहाँहरूलाई त्यही हो फरेस्ट डिपार्टमेन्टले पनिसमेन्ट गर्छ
0: हजुर पर्यावरण स्वच्छताको निम्ति पनि धेरै जागरूक महसुस हुन्छ
1: धेरै जागरूकै छ किन ग्रीन स्टेट पनि भनिसकेको छ त्यो टुरिस्टहरू आउनेहरूले पनि एकदमै राम्रो छ भन्ने कुरा छ र अर्को एकदमै ठूलो उपलब्धि के छ भन्दा यो कार्बन नेगेटिभ भन्ने कुरा छ कि जुन चाहिँ भारत सरकारले चाहिँ 1970 टार्गेट आएछ 1970 चाहिँ हामी कार्बन नेगेटिभ बनाउनुपर्छ भारतलाई भनेर सिक्किम चाहिँ अलरेडी छ है त्यही कारण मैले धेरै फोरमहरूमा भनेको पनि छु त्यो 1947 2000

0: सत्तरीको त छँदैछ सरी 2070 उहाँहरूले एउटा टार्गेट राखेको तर भारतलाई चाहिँ विकसित गर्ने चाहिँ 2047 छ है त्यो 2047 विकसित गर्ने ती पोइन्टहरू यो यो गरेर गर्नुपर्छ भन्नेमा चाहिँ सिक्किमले 3-4 अचिभ गरिसकेछ अलरेडी पाइसकेछ एउटा त कार्बन नेगेटिभको एक्जाम्पल दिन सकिन्छ जहाँ चाहिँ हाम्रोमा कार्बन अहिले नेगेटिभ छ जिरो छ है अक्सिजनले पूरा कभरअप गरिरहेछ र यसलाई हामीले जोगाउनु पर्ने र यसलाई सस्टेनेबल्ली यसरी मेन्टेन गर्नु चाहिँ हाम्रो कर्तव्य पनि हो
1: हजुर श्रोता हामी पर्यावरण संरक्षण तथा वन सम्बन्धी कानूनहरू विषय चर्चा गरिरहेको यस लाइभ फोन इन कार्यक्रमको अन्तिम अन्तिम आइपुगेका छौं र यस अन्तिम समयमा हाम्रो श्रोता मित्रहरूलाई केही थप जानकारी तथा सुझावहरू दिन चाहनुहुन्छ भने छोटकरीमा आफ्नो कुरा राख्न सक्नुहुन्छ सर
0: अब सुझाव त है तपाईँहरू पनि आफै जानकार हुनुहुन्छ श्रोतावर्ग र पनि उहाँले मलाई राखिदिनु भन्नुभयो धन्यवाद अब के छ भन्दाखेरि हामीले बुझ्नुपर्ने चाहिँ है हामी त कानून अब कानूनको म एउटा कानून है महाविद्यालयमा प्रचार्य छु र कानून पढाएर पढाएर धेरै साल पढाएर म यहाँ पुगेको छु है त्यति बेला मैले पढाउँदै गर्दाखेरि चाहिँ के भन्थ्यो भन्दाखेरि कानूनलाई चाहिँ हामी इङ्ग्लिसमा ल भन्छौँ एलएडब्ल्यू ल है द ललाई चाहिँ हामीले यो भन्छौँ ल चाहिँ कस्तो हो भन्दा चाहिँ ल्यान्ड एयर एन्ड वाटर भन्ने पनि गर्छौँ हामी ल छैन भने पनि देश चल्न सक्दैन है अन्त ल्यान्ड जमिन छैन भने पनि हामी बाँच्न सक्दैनौ है हावा छैन भने त 2 मिनटै बाँच्दैनौ है वाटर छैन भने त्यही हो त्यसले गर्दाखेरि यो ल भन्दा पनि अझै ठूलो यो चिजहरू हो जसले गर्दा चाहिँ तपाईँको हामी बाँचेको छौं र हामी सबैजनाले बुझ्नुपर्छ कि यो जुन चाहिँ पर्यावरण छ पर्यावरण छैन भने हाम्रो आफ्नो मानवताको पनि अस्तित्व छैन त्यसले गर्दा नै जब यो एउटा भारतमा इन्भाइरोमेन्ट प्रोटेक्सन एक्ट 1986 जसले चाहिँ हामी मदर अफ अल द इन्भाइरोमेन्टल लज भन्छौँ है जो चाहिँ एकदमै ठूलो कानून बनिएको छ जो चाहिँ त्यो भोपाल ग्यासको पड्क्यो ट्रेजेडी भयो भोपाल ग्यास ट्रेजेडी भन्छ त्यसको बादमा भारत सरकारले रियलाइज गरेर बनाएको कानून हो र त्यो कानूनमा चाहिँ डेफिनेसन त्यो कानूनभित्र मात्रै दिएको छ इन्भाइरोमेन्टको चाहिँ पर्यावरणको अरू जग्गा डेफिनेसनै छैन त्यो डेफिनेसनभित्र यति वाइडर एस्पेक्ट राखेको छ इभन हामी मानव पनि इन्भाइरोमेन्टकै एउटा अङ्ग हो यो कुरा हामीले रियलाइज गर्नुपर्छ जस्तो फरेस्ट छ जस्तो ल्यान्ड छ जस्तो वाटर छ जस्तो एनिमलहरू हुनुहुन्छ वाइल्ड लाइफको छ है उहाँहरू जस्तै हामी पनि त्यस्तै इन्भाइरोमेन्टकै उपजहरू हो त्यही भएर हामीले हाम्रै चिजलाई बिगार्दै गयौँ भने अरू कसले सम्हाल्न सक्छ हामी चाहिँ एउटा विवेकशील प्राणी हो त्यसले गर्दाखेरि हामी जस्तै अरू प्राणीहरूलाई नाच्नु हुँदैन है यो सबैले बुझ्नुपर्छ त्यसले गर्दा यो इन्भाइरोमेन्टलाई ड्यामेज गर्ने पनि हामी मात्रै हो फेरि एनिमलले गर्दैन तपाईँले रुखले गर्दैन पानीले गर्दैन चराले गर्दैन
1: विवेकशील प्राणीको श्रेणीमा पर्छ
0: हामी नै पर्छौँ हामी नै बिगार्छौँ है अनि हाम्रै लागि कानून बनाइनुपर्छ र यस्तो चाहिँ नहोस् किनभने हामीले चाहिँ के छ यो पर्यावरण चाहिँ हाम्रो मतलब ओनर छैन हामी मालिक होइन यसको हामीले हाम्रो पूर्वजबाट यति राम्रो पर्यावरण पाएको हो नि त है र यो हाम्रो कर्तव्य हो यस्तै पर्यावरण हाम्रो नानीहरूलाई दिनुपर्छ हामीले शिक्षा दिएर धन सम्पत्ति दिएर नानी बाँच्नै सक्ने के हुन्छ है र त्यो नानी बाँचेर बिल्डिङ दिएर घर बनाएर गाडी दिएर केही हुँदैन जबसम्म पर्यावरण ठिक हुँदैन त्यसले गर्दा हामीले नानीहरूलाई ट्रान्सफर गर्ने चाहिँ पर्यावरण नै हो र यसलाई चाहिँ एज इट इज ट्रान्सफर गर्नुपर्छ यो चाहिँ म उहाँहरूलाई भन्न चाहन्छु
1: हजुर श्रोता पर्यावरण संरक्षण हाम्रो साझा जिम्मेवारी हो स्वच्छ हावा सफा पानी र हरियाली वनले मात्र स्वस्थ जीवन सम्भव बनाउँछ अधिक रूख रोप्ने प्लास्टिकको प्रयोग कम गर्ने फोहोरको उचित व्यवस्थापन गर्ने तथा प्राकृतिक स्रोतहरूको जिम्मेवारीपूर्वक उपयोग गर्ने गरौं प्रकृतिको संरक्षण गरौं अनि हाम्रो भावी पीढ़ीको निम्ति सुरक्षित एवं स्वच्छ वातावरण सुनिश्चित गरौं हाम्रो उद्देश्य नै यही रहेको छ हजुर त आफ्नो बहुमूल्य समय निकालेर हाम्रो श्रोता मित्रहरूलाई यति जागरूक गराउने ज्ञानवर्धक कुराहरू राखिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद सर
0: धन्यवाद
1: हस्त श्रोता फेरि पनि यस्तै महत्वपूर्ण विषयहरू लिएर हामी उपस्थित हुने नै छौं आजलाई पनि हाम्रो समय यही समाप्त हुँदछ हामीलाई बिदा दिनुहोस् नमस्कार
2: Nothing better than this. Give your family a secure life with Rural Post Life Insurance. RPLI Life Insurance Policies. Contact your nearest post office today or log on to indiapost.gov.in.
1: श्रोताहरूले सुनिरहनु भएको थियो लाइभ फोन इन कार्यक्रम कानूनी कार्यक्रम अन्तर्गत यो आकाशवाणी गान्तोक हो श्रोता यो सुन्नुहोस् हाम्रो लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना आगामी तारीक 3 जुलाई

0: 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ उपभोक्ताहरूका सन्तुष्टि नै ग्वालाको सबैभन्दा ठूलो पूँजी हो भनिन्छ। विश्वास जिते दूधले समृद्धि जोड़िन्छ ग्वालाको घरले। त श्रोताहरू यसबारे अधिक जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मिल्क युनियनका म्यानेजिङ डाइरेक्टर डाक्टर तिलक गतानी। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासाहरू भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201170352011 कल गर्न सक्नुहुनेछ। श्रोता याद राख्नुहोला दिन अनि समय आगामी 3 जुलाई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर पुनः एकपटक 03592201170352011171। सूचना पूरा भयो। श्रोता यस सुन्नुहोस् मौसम सम्बन्धी जानकारी। मौसम विज्ञान विभागबाट प्राप्त जानकारी अनुसार आजको अधिकतम तापमान 22.2 डिग्री सेल्सियस, न्यूनतम तापमान 18.8 डिग्री सेल्सियस अनि वर्षा 0.3 मिलिमिटर रेकर्ड गरिएको छ भने आउँदो 24 घण्टासम्मको मौसमबारे पूर्वानुमान लगाउँदा आकाशमा सामान्य रूपले बादल छाइरहन साथै मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना जनाइएको छ। सुनिरहनु भएको थियो मौसम सम्बन्धी जानकारी। सो पूरा भयो। श्रोता वकेशनमा सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार क्रमैसँग नेपाली लेप्चा अनि सिक्किमे भोटिया भाषामा। कृपया केशन प्रतीक्षा गर्नुहोस्।
1: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना रायबाट सुन्नुहोस्। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका जनताको सेवा गर्ने सबै डाक्टर र स्वास्थ्य कर्मीहरूलाई राष्ट्रिय डाक्टर दिवस 2026 को हार्दिक शुभकामना र गहिरो कृतज्ञता व्यक्त गर्नुभएको छ। श्री तामाङले भन्नुभयो चिकित्सा समुदायको करूणा समर्पण र अटल प्रतिबद्धतालाई हामी चिन्छौं जसको सेवा आफ्नो पेशाको सीमाभन्दा धेरै विस्तारित छ। वहाँले भन्नुभयो ज्ञान साहस र जिम्मेवारीको गहिरो भावनाका साथ हाम्रा डाक्टरहरूले अनगिन्ती जीवनमा आशा आराम र उपचार ल्याउन जारी राखेका छन्। राष्ट्रिय डाक्टर दिवसको अवसरमा भारतीय चिकित्सा संघ सिक्किम शाखाद्वारा गान्तोकस्थित हेलेन लेप्चा मेडिकल कलेजमा विशेष वृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो। राज्यपाल ओम प्रकाश माथुरले कार्यक्रममा उपस्थित भएर मानव स्वास्थ्य र वातावरण संरक्षणको प्रतीक जापानी साकुरा चेरीको बिरूवा रोप्नुभयो। वहाँले हेलेन लेप्चा मेडिकल कलेजको स्थापनालाई राज्यका लागि ऐतिहासिक उपलब्धिको रूपमा वर्णन गर्नुभयो र भविष्यमा यो संस्था सिक्किमको स्वास्थ्य क्षेत्रका लागि नयाँ पहिचान बनिने बताउनुभयो। सिक्किमले आज 6 ग्वाला दिवस मनाउँदैछ जसले राज्यको ग्रामीण अर्थतन्त्रलाई जीवन्त राख्ने दुग्ध किसान र दूध उत्पादकहरूलाई सम्मान गर्दछ। ग्वाला दिवस विरासतमा प्राप्त परम्परा होइन तर 2019 पदभार ग्रहण गरे लगत्तै मुख्यमन्त्री प्रेमसिंह तामाङ नेतृत्ववादी सिक्किम सरकारले सिर्जना गरेको हो। श्री तामाङले भन्नुभयो यो दिन एका बिहानै उठ्ने र यस आन्दोलनलाई जीवन्त राख्ने प्रत्येक दुग्ध किसानको हो। ग्वाला समुदायको साथमा सिक्किम सरकार सधैँ उभेको छ। वहाँले भन्नुभयो सक्रिय दुग्ध सहकारी संस्थाहरू 381 बढ़ेर 538 पुगेका छन् भने दैनिक दूध संकलन लगभग 23,500 लिटरबाट बढ़ेर 68,000 लिटर भन्दा बढ़ी पुगेको छ। अध्यक्ष डाक्टर राधामोहन दास अग्रवालको नेतृत्वमा रहेको विभागसँग सम्बन्धित गृह मामिला सम्बन्धी संसदीय स्थायी समिति आज सिक्किमको 3 दिने अध्ययन भ्रमणमा आइपुगेको छ। समिति आजदेखि 3 जुलाईसम्म सिक्किममा रहनेछ। यो समिति भारतीय सेनासँग अन्तर्क्रिया गर्न र सीमा व्यवस्थापन सुरक्षा चुनौतीहरू सीमापार आवागमन मानव बेचबिखन रोकथाम साइबर र संचार चुनौतीहरू नागरिक सैन्य समन्वय र पूर्वाधार विकासको बारेमा जानकारी लिन नथुला पासको यात्रा गर्नेछ। समितिले पूर्वोत्तर क्षेत्र विकास मन्त्रालय वरिष्ठ राज्य सरकारी अधिकारीहरू र सार्वजनिक क्षेत्रका ब्याङ्कहरू राज्यहरूका प्रतिनिधिहरूसँग पूर्वोत्तर विशेष पूर्वाधार विकास योजना पीएम डिवाइन, पूर्वोत्तर परिषद योजनाहरू, मिशन सिक्किम अर्ग्यानिक्स र पूर्वोत्तर उद्यमी विकास योजना लगायत केन्द्र प्रायोजित योजनाहरूको कार्यान्वयनको मूल्यांकन गर्न समीक्षा बैठक

0: गर्न पाउने सुविधा यसले दिएको छ। करको दायरा फराकिलो बनाउनु यसको अर्को उद्देश्य हो, जस अन्तर्गत डिजिटल प्रविधिको प्रयोग मार्फत कर छली रोक्नु र असंगठित क्षेत्रलाई औपचारिक अर्थतन्त्रमा ल्याउने काम गरिएको छ। व्यापारिक सहजताका लागि झण्डै 17 ठूला अप्रत्यक्ष कर र 23 शेषहरूलाई विस्थापित गरी एउटै कर प्रणालीमा ढालिएको छ। शुरूआती दिनमा केही प्राविधिक र व्यवस्थापकीय चुनौतीहरू देखिए तापनि जीएसटीले भारतीय अर्थतन्त्रमा अभूतपूर्व उपलब्धिहरू प्राप्त गरेको छ। राजस्व संकलनमा यसले कीर्तिमान बनाएको छ। शुरूआती वर्षहरूमा औसत मासिक 80,000 देखि 90,000 करोड़ रूपियाँ संकलन हुने थियो भने हालका वर्षहरूमा यो निकै बढ़ेको छ। उदाहरणका लागि अप्रेल 2026 मात्रै अहिलेसम्मकै उच्च 2.42 लाख करोड़ रूपियाँ भन्दा बढ़ी र मई महिनामा 1.94 लाख करोड़ रूपियाँको ऐतिहासिक जीएसटी संकलन हुनुले यसको सफलता र भारतीय अर्थतन्त्रको सशक्तता देखाउँछ।
1: जीएसटी आजादी के बाद देश का सबसे बड़ा टैक्स सुधार। पिछले एक दशक में वस्तु और सेवा कर यानी जीएसटी ने भारत की टैक्स व्यवस्था में बड़ा बदलाव किया। पहले अलग अलग टैक्सों की जटिलता से व्यापारियों और ग्राहकों दोनों को परेशानी होती थी, लेकिन जीएसटी आने के बाद एक देश एक टैक्स व्यवस्था लागू हो गई। इससे टैक्स प्रक्रिया आसान, पारदर्शी और ऑनलाइन बन गई। छोटे व्यापारियों को डिजिटल प्लेटफॉर्म से जुड़ने का अवसर मिला और टैक्स चोरी पर भी काफी हद तक लगाम लगी। 1 जुलाई 2017 को जीएसटी लागू होने के शुरुआती दौर में औसत मासिक कलेक्शन लगभग 85,000 करोड़ रुपए से 95,000 करोड़ रुपए के बीच हुआ करता था। 12 वर्षों के बाद साल 2024-25 में औसतन हर महीने 1,84,000 करोड़ रुपए से ज्यादा जीएसटी संग्रह हुआ। वित्त वर्ष 2025-26 में जीएसटी कलेक्शन 22 लाख करोड़ रुपए के रिकॉर्ड स्तर पर पहुंचा। सिर्फ अप्रैल 2026 में ही जीएसटी कलेक्शन 2,42,000 करोड़ रुपए के रिकॉर्ड स्तर पर पहुंच गया।
0: डिजिटलाइजेशन र पारदर्शिता यसको अर्को ठूलो उपलब्धि हो। जीएसटी नेटवर्क र ई वे बिल प्रणालीले कर प्रशासनलाई पूर्ण रूपमा अनलाइन र पारदर्शी बनाएको छ, जसले गर्दा सीमा नाकाहरूमा हुने सामान ओसार प्रसारको ढिलाइ र भ्रष्टाचार अन्त्य भएको छ। यसले उपभोक्तालाई राहत दिएको छ। करमाथि कर हट्दा र डुवानी लागत घट्दा धेरै जसो दैनिक उपभोग्य वस्तुहरूको मूल्य सर्वसाधारणका लागि सस्तो र स्थिर हुन पुगेको छ। अर्कोतिर केन्द्र र राज्यका प्रतिनिधिहरू सम्मिलित जीएसटी काउन्सिलले लिने सामूहिक निर्णयहरूले भारतको लोकतान्त्रिक र संघीय ढाँचालाई अझ बलियो बनाएको छ। भारत सरकारले जीएसटी लागू भएको पहिलो वर्षगांठ अर्थात 1 जुलाई 2018 देखि प्रत्येक वर्षको 1 जुलाईलाई जीएसटी दिवसका रूपमा मनाउन थालेको हो। यो दिवस केवल एउटा कर कानून लागू भएको दिनको सम्झना मात्र होइन, तर यो भारतीय इतिहासकै सबैभन्दा ठूलो आर्थिक सुधार, पारदर्शी कर संस्कृति र आत्मनिर्भर भारत तर्फको यात्राको उत्सव हो। यस दिन उत्कृष्ट काम गर्ने कर अधिकारीहरू र इमानदार करदाताहरूलाई सम्मानित गरिन्छ भने व्यापारिक समुदाय र सरकार बीचको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाइन्छ। निष्कर्षमा जीएसटीले भारतलाई आर्थिक रूपमा एकीकृत मात्र गरेको छैन, यसले विश्व बजारमा भारतको प्रतिस्पर्धात्मक क्षमतालाई समेत बढ़ाएको छ। पेट्रोलियम पदार्थ र मदिरा जस्ता क्षेत्रलाई अझै जीएसटीको दायरामा ल्याउन बाँकी रहे तापनि विगत 9 वर्षको अभ्यासले के पुष्टि गर्छ भने जीएसटी भारतीय अर्थतन्त्रको मेरुदण्ड र आर्थिक विकासको एउटा आधुनिक इन्जिन प्रमाणित भइसकेको छ।

0: समसामयिक विषयको कार्यक्रम सामयिक चर्चामा अहिले सुन्नुभयो वार्ता जीएसटी आर्थिक एकीकरण र रूपान्तरणको एउटा ऐतिहासिक यात्रा वार्ताकार हुनुहुन्थ्यो डाक्टर पारसमणि डंगाल यो आकाशवाणी गान्तोक हो
1: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं साथै यसमै श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ श्रोता यो सुन्नुहोस् हाम्रो लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना आगामी तारीक 3 जुलाई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम हाम्रो

श्रोताहरूले सुनिरहनु भएको थियो कार्यक्रम हेलो श्रोताको पहिलो भाग। सोही कार्यक्रमको रहल भाग लिएर उपस्थित हुनेछौ अहिले 7:35 हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता यो सुन्नुहोस् हाम्रो लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी तारीक 3 जुलाई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ उपभोक्ताहरूका सन्तुष्टि नै ग्वालाको सबैभन्दा ठूलो पूँजी हो भनिन्छ। विश्वास जिते दूधले, समृद्धि जोड़िन्छ ग्वालाको घरले।

यसबारे अधिक जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मिल्क युनियनका म्यानेजिङ डाइरेक्टर डाक्टर तिलक घतानी र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासाहरू भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171095922011 कल गर्न सक्नुहुनेछ। दिन अनि समय याद राख्नुहोला, आगामी 3 तारीक जुलाई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर रहेको छ 03592201171। सूचना पूरा भयो। श्रोता वकेशनमा सुन्नुहुनेछ नेपाली भाषामा समाचार, कृपया केशन प्रतीक्षा गर्नुहोस्।

0: रहेको बताउनुभयो। सर्वोच्च अदालतले आज मोटर दुर्घटनामा मृत्यु भएका पीड़ित वा घाइते दावीकर्ताहरूको वार्षिक आय आयकर रिटर्नको आधारमा कसरी निर्धारण गर्ने भन्ने बारे दिशानिर्देशहरू तोकेको छ। शीर्ष अदालतले मोटर दुर्घटना क्षतिपूर्तिमा एक रूपता ल्याउने उद्देश्यले गरिएको एक महत्वपूर्ण फैसलामा तलब पाउने व्यक्तिहरूको लागि वार्षिक आय प्रदर्शन गर्न अघिल्लो वर्षको आयकर रिटर्न मात्र पर्याप्त हुने फैसला गरेको छ। यद्यपि अदालतहरूले दुर्घटना हुनुभन्दा केही समय अघि पदोन्नति वा तलब संशोधन भएमा अथवा पछिल्लो रिटर्न पूर्ण रूपमा प्रतिविम्बित नभएको अवस्थामा पदोन्नति पत्रहरू र अन्य पुष्टि गर्ने वित्तीय रेकर्डहरू पनि विचार गर्न सक्नेछन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। सरकारले आज द्वारका एक्सप्रेस वेलाई नेल्सन मण्डेला मार्ग दिल्लीको वसन्त कुञ्जसँग जोड्ने एनएच 148 एईको लागि 6 लेनको सड़क सुरुङ निर्माणलाई अनुमोदन गरेको छ। सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले आज नयाँ दिल्लीमा मीडियालाई जानकारी दिँदै यो परियोजना 6,969 करोड़ रूपियाँ भन्दा बढ़ीको कुल पूंजीगत लागतमा विकसित गरिने बताउनुभयो। उहाँले यो परियोजनाले पश्चिम र दक्षिण दिल्ली बीच छिटो सम्पर्क प्रदान गर्ने जानकारी दिनुभयो।
1: पहला प्रोजेक्ट 6 लेन द्वारका टनल दिल्ली के लिए एक बहुत बड़ा वरदान साबित होगी। 8 किलोमीटर की ये टनल एक तरीके से कम्प्लीट ये एक नया कॉरिडोर बन जाएगा। ये रिज है, इस रिज को बिना डिस्टर्ब किए सारा काम करना है। इस रिज को, रिज हमारे दिल्ली की एक तरीके से लंग्स ऑफ दिल्ली है, इसलिए उसको बिल्कुल भी डिस्टर्ब किए बिना इसके नीचे से ही टनल लेके जाने का है, ये प्रपोजल है।
0: श्री वैष्णवले सरकारले उत्तर प्रदेशको एनएच 34 को पहुँच नियन्त्रित कानपुर काब्राई खण्डको निर्माणलाई पनि अनुमोदन गरेको जानकारी दिनुभयो।
1: दूसरा प्रोजेक्ट है बुंदेलखंड क्षेत्र को जोड़ने वाला है उत्तर प्रदेश में। कानपुर से भोपाल का सेक्शन है बीच में, आज जो अप्रूव हुआ है 242 किलोमीटर का, ये कानपुर से काबराई, कानपुर से भोपाल की तरफ जो नेचुरल ट्रैफिक का फ्लो है उस सबको ये कैटर करेगा। 242 किलोमीटर का है ये, एक्सेस कंट्रोल रहेगा कम्प्लीट, एक्सप्रेस वे की तरह का है। 2.5 ईयर्स में कंस्ट्रक्शन करेंगे इसको। कानपुर, हमीरपुर, महोबा 3 जिले इमीडिएटली इससे कवर होंगे।
0: केन्द्रीय मन्त्री शिवराज सिंह चौहान र किरण रिजिजूले आफ्नो उच्चस्तरीय मूल्यांकन भ्रमणको दोस्रो दिन अरूणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुसँग आज राज्यका बाढ़ी प्रभावित क्षेत्रहरूको हवाई सर्वेक्षण गर्नुभयो। अचानक आएको बाढ़ी र पहिरोले गाउँका 20 भन्दा बढ़ी घरहरू डुबाउमा पारेको छ। केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानले घरहरू नष्ट भएका विस्थापित गाउँलेहरूसँग अन्तर्क्रिया गर्नुभयो। उहाँले केन्द्र सरकारबाट व्यापक आर्थिक र संरचनात्मक सहयोग वाचा गर्नुका साथै राज्य प्रशासनसँग नजिकको समन्वयमा राहत कार्यहरू सञ्चालन गर्नुभयो। अहिलेसम्म राज्यमा मृत्यु हुनेको संख्या 4 पुगेको छ भने 21 जना घाइते भएका छन्, जहाँ लगभग सबै 28 जिल्लाहरूमा लगभग 90,000 मानिसहरू प्रभावित भएका छन्। जनस्वास्थ्यको रक्षा र सुधारमा डाक्टरहरूको समर्पण, करूणा र अमूल्य योगदानको सम्मान गर्न आज राष्ट्रिय डाक्टर दिवस मनाइन्दैछ। भारतका सबैभन्दा सम्मानित चिकित्सकहरू मध्ये एक डाक्टर विधान चन्द्र रोयको जन्म र पुण्यतिथिको सम्झनामा प्रत्येक वर्ष जुलाई 1 मा यो दिवस मनाइन्छ। उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले यस अवसरमा देशभरका डाक्टरहरूलाई शुभकामना दिनुभएको छ। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले पनि चिकित्सा समुदायलाई उनीहरूको अटल समर्पणको लागि शुभकामना दिनुभएको छ। पुरूष क्रिकेटमा भारतले आज चेस्टरले स्ट्रीटको रिभरसाइड मैदानमा 5 खेलको श्रृंखलाको पहिलो T20 अन्तर्राष्ट्रियमा इंग्ल्याण्डसँग खेल्नेछ। खेल भारतीय समयअनुसार राति 10 बजे शुरू हुनेछ। यसैबीच दोस्रो T20 खेल शनिबार म्यान्चेस्टरमा खेलिनेछ भने तेस्रो खेल जुलाई 7 मा नटिङ्ग्याममा हुनेछ। जुलाई 11 मा समाप्त हुने T20 श्रृंखलाका अन्तिम 2 खेलहरू ब्रिस्टल र साउथ्याम्प्टनले आयोजना गर्नेछन्। यसपछि भारतले 3 खेलको 1 दिवसीय श्रृंखलामा इंग्ल्याण्डको सामना गर्नेछ। फिफा विश्वकपको खेलमा आज राति एटलान्टामा इंग्ल्याण्डले डेमोक्रेटिक रिपब्लिक अफ कंगोसँग प्रतिस्पर्धा गर्नेछ। अन्य खेलहरूमा बेल्जियमले सेनेगलसँग प्रतिस्पर्धा गर्नेछ भने अमेरिकाले बोस्निया र हर्जगोविनाको सामना गर्नेछ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। डिजिटल इण्डिया पहलले आज गर्यो 11 वर्ष पूरा। आजदेखि देशभर विकसित भारत जी रामजी ऐन लागू। सर्वोच्च अदालतद्वारा मोटर दुर्घटनामा वार्षिक आय आयकर रिटर्नको

श्रोता, यदि तपाईले पनि हाम्रो कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 03592201171 मा फोन गरेर आफ्नो कुराहरू राख्न सक्नुहुनेछ।

0: हेलो आकाशवाणी गान्तोक.
1: हेलो नमस्कार.
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: वेसिकिम दुबिटाडा रानी वनबाट.
0: नाम त के पो भन्नुभयो? धेरै दिनमा कल गर्नुभयो, फेरि म त बिर्सिहाल्दो रहेछु.
1: सिडी मङ्गर.
0: सिडी मङ्गरज्यू, होइन धेरै दिन भयो ग्याप भयो नि, बिर्सिहाल्छ. हामी सबैजना ठिकै छौँ है, सबै राम्रो चलिरहेको छ, सबैजना स्वस्थ मस्त खुसी छौँ. तपाईँहरू कस्तो हुनुहुन्छ?
1: हामी नै खुसी नै छौँ, तर अलिक बाटोहरू बन्द छ.
0: हजुर,
1: यताउता हिँड्ने ठाउँ छैन,
0: घरमै बसी बसै है. घरमै मजाले फर्सीको मुन्टा, इस्कुसको मुन्टा है मजाले खाँदै. मकै पनि भयो होला नि?
1: हजुर, मकै काँक्रा मजाले खायो बस्यो. तपाईँ खानुहुन्छ होला?
0: अब तपाईँले भन्दा यहाँ मुखभरि थुक आइसक्यो नखानु. यहाँ अब यहाँ हुनु त पाइन्छ, तर अब जुन चाहिँ तपाईँहरूले फ्रेस फ्रेस टिपेर खानुहुन्छ त कहाँ हुन्छ?
1: पोलेको हरे मकै,
0: अबे झन् पोलेको मकै है. अब अहिले यहाँ भन्दा भन्दै मुखभरि थुक भइसक्यो. अनि सबैभन्दा मलाई मन परेको चाहिँ के भन्नु न, फर्सीको गट्टा हुन्छ नि, एकदमै मनपर्छ मलाई फर्सी र फर्सीको गट्टा चाहिँ क्या हो. त्यो पनि तपाईँहरूको त्यहाँनिर एकदमै फ्रेसै पाउँछ होला
1: सायद.
0: हजुर, अहिले त त्यही छ जमाना, सबै मेसेजमा आइहाल्छ अनि त्यही मेसेज हेरे बस्यो. हजुर, फोनमै है सबैले. अब कसैको जन्मदिन छ भनेदेखिलाई त्यही हो, फोनमै केक पठाइदिइहाल्छ, त्यही काट्यो बस्यो. अनि
1: तपाईँकोमा गर्मी छ कि जाडो छ?
0: अहिले जाडो भन्दाखेरि पनि ठिक ठिकैको, अब एकदमै राम्रै छ, पानीहरू परिरहेको छ, तर अब शीतलै छ भनौँ. त्यस्तो घाम लाग्दा त अलिअलि गरम भइहाल्छ.
1: गर्मी छ भने कि काँसमा तिरेर थालमा ठ्याङमै राख्यो है, डल्लो पटानी तिन चार ढेरी राख्यो, नुन राख्यो, चोप्यो, चरम चरम
0: गरम है. आइयौ, तपाईँले त मलाई मुखबाट थुकै निकालिदिनु भयो नि त. यही त छ त हामी नेपाली दाजुभाइको मजा है, कति भाषा मिल्ने, सोच मिल्ने, खानपान मिल्ने है, यति मजा. ल है त, तपाईँले अब म थुक निल्दै भए पनि तपाईँलाई सोधे आज गीत कुन चाहिँ सुनाऊ भनेर. तेरी मेरी प्रेम कहानी कस कसलाई सुनाउन चाहनुहुने?
1: पहिलोचोटि त हेलो श्रोतामा सम्पूर्ण यात्री हुने सबैलाई सुनाउन चाहन्छु. यहाँ रिन्चेपको अर्जुन प्रधान, बतासेको जीपी थापा, अर्जुनको यो पर जङ्गु लाग्नु
0: सबैलाई सुनाउन चाहनुहुन्छ.
1: पुरानै श्रोताहरू उनीहरूले त बिर्स्यो होला, म त बिर्सेको छैन.
0: पुरानो श्रोताले पनि तपाईँलाई बिर्सिँदैन है. म भन्न चाहन्छु आज हाम्रो सिडी मङ्गरज्यूको तर्फबाट सबै सबै श्रोताहरूलाई सुनाइरहनु भएको छ तेरी मेरी

यदेन्जेल श्रोताहरूले सुनिरहनु भएको थियो कार्यक्रम हेलो श्रोता। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै यस समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, हामी लिएर उपस्थित भइसकेका छौं कलाकार अभिजित भट्टाचार्यको स्वरमा विभिन्न गीतहरू। सर्वप्रथम त हजुरहरू सम्पूर्णलाई कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन जनाउँदै सुनाउन लागिरहेका छौं यस पहिलो गीतलाई। आउनु श्रोता, सुनौ यो गीत।

हवस् श्रोता कलाकार अभिजित भट्टाचार्यको स्वरमा रहेको यसै गीतको साथ विभिन्न गीत सुनाउने क्रम यही समाप्त हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता यो सुन्नुहोस् हाम्रो लाइभ फोन इन कार्यक्रम सम्बन्धी सूचना। आगामी तारीक 3 जुलाई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ उपभोक्ताहरूका सन्तुष्टि नै ग्वालाको सबैभन्दा ठूलो पूँजी हो भनिन्छ। विश्वास जिते दूधले समृद्धि जोड़िन्छ ग्वालाको घरले। श्रोताहरू यसबारे अधिक जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मिल्क युनियनका म्यानेजिङ डाइरेक्टर डाक्टर तिलक खतानी। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासाहरू भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220117103592201171 कल गर्न सक्नुहुनेछ। याद राख्नुहोला श्रोता आगामी 3 जुलाई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर नोट गर्नुहोला 0359220117103592201171 सूचना पूरा भयो।

0: सँग यौन सम्पर्क नराख्नुहोस्।
1: याद राख्नुहोस्, सधैँ कन्डमको प्रयोग गर्नुहोस्।
0: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहित जारी।
2: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत छ उस्ताद अमजद अली खाँद्वारा सरोद वादन।

इन्टरनेट मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता हामीले उपस्थित भइसकेका छौं विभिन्न हिन्दी फिल्मी गीतहरू त आउन श्रोता सर्वप्रथम सुनौ फिल्म आयुष्मती गीता मैट्रिक पासबाट यस पहिलो गीतलाई कलाकार अब्दुल सज्जादको स्वरमा।

यस गीतलाई श्रोताहरूले सुनिरहनु भएको थियो फिल्म तेरा क्या होगा लक्कीबाट कलाकार अभयज्योत पोखर अनि मधुवन्ती बागचीको स्वरमा पनि आउनुहोस् श्रोता कार्यक्रमको अघिल्लो गीत सुनौ फिल्म हाय पापाबाट कलाकार अवनी मल्हारको स्वरमा

यस गीतलाई श्रोताहरूले सुनिरहनु भएको थियो फिल्म भूलभुलैया यात्रीबाट कलाकार आदित्य रिखारी अनि तुलसी कुमारको स्वरमा भने विभिन्न हिन्दी फिल्मी गीतहरू सुनाउने क्रममा श्रोताहरूलाई अघिल्लो गीत सुनाउन लागिरहेका छौं। फिल्म मेट्रो इन्दिनोबाट कलाकार अरिजित सिंहको स्वरमा आउनु श्रोता सुनौ यो गीत।

यस गीतलाई श्रोताहरूले सुनिरहनु भएको थियो फिल्म यु टर्नबाट कलाकार असित त्रिपाठीको स्वरमा भने आउनु श्रोता कार्यक्रमको अघिल्लो गीत सुनौ फिल्म क्रैक जितेगा तो जिएगाबाट कलाकार विशाल मिश्र अनि श्रेया घोषालको स्वरमा।

फिल्म दुकानबाट कलाकार अरिजित सिंहको स्वरमा कार्यक्रमको अन्तिम गीत सुनिरहनु भएको छ। यो आकाशवाणी गान्तोकको श्रोता समय यस बेला रात्रिको 10:30 हुन लागिरहेको छ र यसैको साथ समय भएको छ हजुरहरूबाट विदा लिने। भोलि बिहान 6:30 पुनः उपस्थित हुने बाचाको साथ अहिलेलाई भने आकाशवाणी गान्तोकको सम्पूर्ण परिवारको तर्फबाट विदा मागिरहेका छौं। हामीलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्रि, जय हिन्द।